0: खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अर्थात ईद उल जोहा आज देशभर श्रद्धा उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ। बिहानैदेखि राजधानी काठमाडौँ सहित देशका विभिन्न जिल्ला स्थित मस्जिद, ईदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने, एक आपसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदैछ। रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि मनाइने ईद उल जोहा इस्लाम धर्ममा त्याग, समर्पण, विश्वास र मानव सेवाको प्रतीक मानिन्छ। मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोसाक लगाएर नजिकको मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदैछन्। नमाजपछि ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ।
3: पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएको छ।
2: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताउनुभयो। उहाँले डीडीसी बारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्ने बारे पनि खुलाउनु भएको छैन।
3: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरूद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ। युनियनको 35 स्थापना दिवस तथा विधानसभाबाट जारी 9 बुँदे घोषणा पत्र मार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
2: सूचना प्रविधिको पहुँच देशभर पुग्नुका साथै डिजिटल सेवा प्रभावमा प्रगति भइरहेको आर्थिक सर्वेक्षण 2082-83 औल्याइएको छ। बुधबार सार्वजनिक सर्वेक्षण अनुसार इन्टरनेट ग्राहकको घनत्व 145.7, डिजिटल टेलिभिजनको पहुँच 82.0%, घरधुरीमा र मोबाइल ब्रोडब्यान्डको घनत्व 100.3% पुगेसँगै सार्वजनिक सेवा प्रभावमा डिजिटल प्रणाली सुदृढ भइरहेको छ।
3: नागरिक लगानी कोष र नोबेल ब्याङ्क बीच ब्याङ्कका कर्मचारीको अवकाश कोषको व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका निर्देशक छवि रमण अधिकारी र ब्याङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो।
2: नेपालका लघुवित्त वित्तीय संस्थाहरूको अवस्था विगतको तुलनामा क्रमशः सुधार उन्मुख बन्दै गएको छ। केही समय अघि लघुवित्त क्षेत्रमा देखा परेको गम्भीर संकट, अराजक समूहहरूको आन्दोलन र नकारात्मक फैलाइएका भ्रमहरू बिस्तारै मत्थर हुँदै गएपछि यो क्षेत्र पुनः लयमा फर्किन थालेको हो। नेपाल लघुवित्त बैंकर संघका पदाधिकारी तथा विभिन्न लघुवित्त संस्थाका नेतृत्वकर्ताहरूका अनुसार विगतको चरम निराशाजनक अवस्थाबाट गुज्रिएको लघुवित्त क्षेत्रमा अहिले सकारात्मक संकेतहरू देखा परेका छन्।
3: अब शेयर बजार। बुधबार धितोपत्र बजारमा 6.3 अर्ब रूपियाँ भन्दा बढ़ीको 1.52 करोड़ भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। आगामी आर्थिक वर्षको बजेटप्रति आशावादी लगानीकर्ताले बुधबार कारोबार बढ़ाएका हुन्। मंगलबार 4.85 अर्ब रूपियाँ भन्दा बढ़ीको 1.18 करोड़ भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको थियो।

0: नंबर सबरे रिचार्ज कर लो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिना देखि एक वर्ष सम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नु
1: डिश होम खुशीको कनेक्शन
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब विदेशका खबर रुसले नयाँ इबोला विरुद्धको खोप बनाएको दावी गरेको छ अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको हो दक्षिण अफ्रिका स्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको रूसी समाचार समिति इतारतासले जनाएको छ दूतावासले रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोप सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ
5: अब खेल र खेलाड़ीका खबर एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले बुधबार चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो
4: अब विचार तथा विश्लेषण इकोनोमी फर्स्ट सरकारका लागि ठूलो अवसर शीर्षकमा विष्णु अग्रवालको विचार कान्तिपुर दैनिकमा छापिएको छ नेपालको इतिहासमा केही यस्ता छेड आउँछन् जसले केवल सरकार होइन देशको भावी दिशा निर्धारण गर्दछन् अहिले नेपाल ठिक त्यस्तै मोडमा उभिएको छ नेपाललाई अब राष्ट्रिय आर्थिक सहमति आवश्यक छ एक प्रकारको साझा आर्थिक सोच पत्र जसले 15 20 वर्षको राष्ट्रिय आर्थिक प्राथमिकता तय गरोस् इकोनोमी फर्स्ट नारा मात्रै होइन यो नेपालका लागि सम्भवतः अन्तिम ठूलो अवसर हो
5: स्थानीय आर्थिक विकास शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार गोर्खापत्रमा छापिएको छ स्थानीय तह नेपालको आर्थिक समृद्धिको आधार स्तम्भ हो संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारलाई आर्थिक रूपमा सक्षम पारदर्शी र आत्मनिर्भर बनाउनु आवश्यक छ नेपालको 16 योजनाले स्थानीय आर्थिक विकासलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा लिएको छ आफ्ना तुलनात्मक लाभका क्षेत्रको विकास मार्फत स्थानीय तहले आर्थिक रूपान्तरण गर्न सक्छन् स्थानीय स्रोत र सम्भावनाको सही उपयोग जनसहभागिता तथा प्रभावकारी योजना कार्यान्वयनद्वारा मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ नेपालको समृद्ध भविष्य स्थानीय तहको सफल आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोड़िएकाले नयाँ संघीय सरकार र हालको तथा अर्को वर्षको निर्वाचनबाट आउने नयाँ स्थानीय सरकारले स्थानीय तहलाई साधन र क्षमताले युक्त बनाउनु आवश्यक छ
4: देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
6: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083
7: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ
6: मिति यही जेठ 15 गते शुक्रबार समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन
7: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति
6: बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल
7: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि
6: अवश्य सहभागी बनौ माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4953 580 र 98 550 26 440।
12: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 14 गते बिहिबार, सन् 2026 मे 28 तारिक अधिक जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भदौ 23 मानव अधिकार उल्लङ्घन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किचान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस। सरकारले 3 महिनाभित्र आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था।
0: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकाङ्ककै सुधार, सार्वजनिक संस्थानको नाफा बढ्यो, लाभांश घट्यो।
1: पुस यता 7 जिल्लामा फैलियो दादुरा, थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
0: एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर लगानीकर्ताहरू आशावादी।
1: र आइपिएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
5: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
5: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
5: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
5: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई, पहिलेदेखि घुमा मा फार्मदेखि घुमा क्या, यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ, यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुने।
0: अब खबरको सिलसिला। राष्ट्रिय मानवाधिकार आयोगले गएको वर्ष भदौ 23 नवयुवा आन्दोलनमा मानवाधिकार उल्लङ्घन भएको र भोलिपल्ट भदौ 24 पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लङ्घनमा संलग्न अधिकारीलाई कारवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ। आयोगले मानवाधिकार उल्लङ्घनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कारवाही गर्न सिफारिस गरेको छ। भदौ 24 घटनामा जोडिएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिस गरेको छ। टिओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरिएको छ। टिओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। भदौ 23 घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिस गरिएको छ। यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले मानवाधिकार उल्लङ्घनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानुनमा नदेखिएको भन्दै मानवता र मानवाधिकारको कसुरमा पश्चातापदर्शी पश्चातदर्शी कानुन बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। मानवाधिकार उल्लङ्घनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 ग बमोजिम कारवाहीका लागि सिफारिस गरेको छ। उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिस गरेको छ। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कारवाही गर्न भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खन्नालाई संविधानको धारा 249 को ङ बमोजिम प्रक्रिया पुर्याई विभागीय कारवाही गर्न आएको सिफारिस छ। काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा भदौ 23 बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमान्डरहरूलाई पनि मानवाधिकार उल्लङ्घनमा विभागीय कारवाहीको सिफारिस गरिएको छ। आयोगले अपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानवाधिकार संरक्षणप्रति संवेदन हुन नसकेको जनाउँदै आएको, भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापति अशोक राज सिग्दललाई निर्देशन सिफारिस गरेको छ। आयोगले नवयुवा आन्दोलनको घटनापछि प्रधानमन्त्री सुशीला कार्की, उहाँकै सरकारबाट गठित 23 र 24 भदौमाका घटनामा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अरियालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ। उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणका बाट टिक्का टिप्पणी समेत भएको देखिएको जनाउँदै आयोगले सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुग्ने काम भए नभएको तथा दुरुत्सान भए नभएको सम्बन्धमा थप अनुसन्धान गर्न सिफारिस गरेको हो। नवयुवा आन्दोलन भएका मानवीय र भौतिक क्षति लगायतका काममा संलग्नताबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि छानबिन गर्न पनि आयोगले सिफारिस गरेको छ। भदौ 24 घटनामाका बेला ललितपुरको नक्कु कारागारमा थुनामा रहेका रासोपा सभापति लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको छ। पूर्व गृहमन्त्री तथा रासोपा सांसद सुदन गुरुङले नवयुवा आन्दोलन उग्र बनाउन भूमिका खेलेको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ। मानवाधिकार आयोगको प्रतिवेदन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि महत्त्वपूर्ण हुन्छ। विश्व मानवाधिकार आवधिक समीक्षादेखि संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा आयोगको प्रतिवेदन कार्यान्वयनको प्रश्न उठ्छ। यी मञ्चहरूमा प्रश्न उठे नेपाल सरकारले जवाफ दिनुपर्ने हुन्छ। सरकारले 3 महिनाभित्र आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
1: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 2080/18 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 2082/27 संसद विघटन भयो। आयोगले फागुन 21 निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा फेरि पठाउने तयारी गरेको हो। आयोगले मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय, स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन सहित 7 ऐन एकीकृत गरेर निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई अन्तिम रूप दिँदैछ। सरकारले पुरानो मस्यौदालाई आयोगमा फिर्ता पठाएर त्यसमा केही परिमार्जन आवश्यक भए त्यसलाई मिलाएर पठाउन भनेको छ। कान्तिपुरमा खबर छ।
0: चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारको नतिजा पूर्वाधार क्षेत्रमा कमजोर देखिएको छ भने सामाजिक क्षेत्रमा अपेक्षाकृत प्रगति भएको छ। अर्थमन्त्री सोनिम वाग्लेले संसद मार्फत सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा धेरै वर्ष अघि नै सम्पन्न हुनुपर्ने पूर्वाधारका कामहरू अझै सकिएका छैनन्। सडक, पुल, भवन, सिँचाइ, जलविद्युत लगायतका पूर्वाधार निर्माणमा लक्ष्य हासिल गर्न सरकार असफल भएको छ। सामाजिक क्षेत्रमा भने अघि बढाएका भौतिक, नीतिगत, संस्थागत र प्रणालीगत सुधारले सुधार हुँदै गएको देखिन्छ, तर जति अपेक्षित थियो त्यो तहको भने छैन। यस्तै देशका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढे पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। यस्तै निर्माण भएको देशभर निर्माण भएको 68,100 किलोमिटर प्रदेश र स्थानीय तह अन्तर्गतका सडकमध्ये 71.4% कच्ची रहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म प्रदेश र पालिका तह अन्तर्गतका 48,665 किलोमिटर सडक कच्ची अवस्थामा छन्। तथ्याङ्क अनुसार 33,847 प्रादेशिक र 34,253 स्थानीय सडक छन्। त्यसमा 5,096 किलोमिटर सडक मात्रै पक्की अवस्थामा छन्। काया कैरनमा करको भार र सुधार गर्नुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
9: मोबाइल 9855064040 र 9855065260।
10: सिप हुन्छ साथमा, रोजगारी हातमा।
5: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला सम्बन्धी सूचना।
11: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
12: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
13: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
14: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 9855-39122 र 9855-39123।
15: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
5: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना
0: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भदौ 23 मानव अधिकार उल्लङ्घन र 24 संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, सरकारले 3 महिनाभित्र आएको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानुनको तयारी, पूर्वाधार क्षेत्रमा नतिजा कमजोर, सामाजिक सूचकाङ्ककै सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। बङ्गलादेशले पछिल्लो दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिरहेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुस यताका 6 महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहाल सहितका 7 जिल्लाका विभिन्न ठाउँमा 100 बालबालिका दादुरा भाइरसबाट संक्रमित भएका छन्। उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बालबालिकालाई तत्काल खोप लगाइनुपर्छ, जुन महामारी नियन्त्रण

0: दुर्मा सात जिल्लामा फैलियो दादुरा खोप लगाउने छैन तयारी शीर्षकको खबर छ।
1: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गोर्खा र धादिङको सिमानामा पर्ने आरूघाटमा सबैभन्दा बढी 55 मिलिमिटर वर्षा भएको छ। हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढी धनगढीमा 39 र नेपालगञ्जमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकीदेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ।
0: नेपालको कर प्रणाली अझै जटिल र उच्च दरमा आधारित भएकाले व्यवसायी र नागरिक दुवैमा दबाव परेको छ। उनीहरूले कर दायरा फराकिलो बनाउँदै दर घटाउने, कर प्रशासन पारदर्शी र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिएका छन्। नेपालको कर प्रणाली र सुधार गर्नुपर्ने विषयबारे साथी विकास चापागाईले अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुरा गर्नु भएको छ।
2: कर बढन भन्छ, करको भारमा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ। विश्वको मूल्याङ्कन गर्यो भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ। गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ। यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि। कल्याणकारी राज्य अवस्थामा राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ। राज्यले हरेक नागरिकका कुराहरू राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी यहाँ त्यो अवस्था छैन। हामी यहाँ आयकरदेखि लिएर रोड करदेखि लिएर हामीले सडकमा तिर्ने ढाट कर, यस्ता करहरू पनि धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ। र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौँ। आम नागरिकहरूले कर तिरेको तिरै छ, कर के को लागि तिर्ने भन्ने क्वेसन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ। यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्। त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म। कर प्रणालीमा करका दरहरू पनि उच्च छन्। कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन, उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने, राज्यको विशेष सुविधाहरू दिने र थप लगानी गर्नको लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन। जसले कर छली गर्छ अथवा जसले बिचमा मिडिएटर भएर काम गर्छ, कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बिचमा बसेर दलाली गर्छ, त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अब कसो सरकारले यो चाहिँ छोड्नुपर्छ।
3: कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
2: क्रय शक्तिमा ह्रास आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर बनेर जान्छ। त्यो बनाउनको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
3: अत्यधिक करको भारको विकल्प चाहिँ के हुनसक्छ?
2: करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 100% एउटा गाडीमा बाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि। अब त्यहीं बोर्डर पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर चढ्न सक्छ भने यतापट्टि छ उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपिसी त असर त पर्यो नि, होइन? यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पूर्ण आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, हरेकचोटि सुझाव दिएका छन्। त्यो सबै हाम्रो बुकमा मात्रै सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरुक पनि छ भन्छु मैले, र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ। उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूलाई कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि

0: दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ।
1: अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
3: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
4: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
3: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
4: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
3: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
4: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
3: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
1: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। झिसमिसे बिहानीसँगै यति बेला भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू व्यस्त हुने देखिन्छन्। कतै हल गोरुसँग हलीहरूको हहोर्रा सुनिन्छ त कतै मिनी टिलरको घुनुनुनु आवाज, कतै खेतका कान्लामा महिलाहरूको हाँसो मिसिएको असारे भाका गुन्जिन्छन्। बाँझो खेत जोत्ने, आली काट्ने, हिल्याउने, बिउ काट्ने, हिलोले भरिएको खेतमा घुँडासम्म डुबेर धान रोपिरहेका किसानहरूको व्यस्तता यति बेला गाउँघरको मुख्य दृश्य बनेको छ। वर्षा लागेसँगै किसानहरूलाई फेरि एकपटक खेतीपातीको चटारो लागेको छ। भोजपुरका ग्रामीण क्षेत्रमा यति बेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बिउ उखेल्न, रोपाई गर्न भ्याइ नभ्याइछ। हेर्दा हेर्दै बर्खा लाग्यो, खेती गर्ने तछाड मछाड छ। स्थानीय किसान भीम प्रसाद राईले सुनाउनु भयो, मानो रोपेर मुरी उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई, पहाडका फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साता अघि बाँझै देखिने खेतहरू अहिले हिलाम्य बनेका छन्। आकाशबाट निरन्तर पानी पर्न थालेपछि किसानमा नयाँ उत्साह थपिएको छ। अघिल्लो वर्षमा समयमा पानी नपर्दा उत्पादन घटेको अनुभव गरेका किसान मौसमले साथ दिने अपेक्षामा छन्। अन्नपूर्ण पोस्टमा किसानलाई खेतीपातीको चटारो शीर्षकको खबर छ।
1: अब विदेशको खबर। एसियाली सेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि अर्थात् टेक सेयरको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ। लगानीकर्ताहरू अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिकता, एआई सम्बन्धी प्रविधि कम्पनीहरूको सेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वासिङटन र तेहरानबीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन्। हालै युद्ध विरामको रिपोर्ट रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि फेरि तनाव बढेको छ। तेह्रानले अमेरिकाले युद्ध विराम तोडेको आरोप लगाउँदै खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कारवाही गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढेको छ।
9: अब खेल खबर। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चन्द्रीगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले 29 बलमै 97 रन बनाए। जुरेलले 21 बलमा 50 रन बनाए भने यशस्वी जयसवालले 29 र कप्तान रियान परागले 26 रन बनाए। राजस्थानले दिएको 244 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 2 बलमा 192 रन बनाउँदा अल आउट भयो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल भोलि बेलुका 7:45 न्यू चन्द्रीगढमा हुनेछ। पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बगर ईद ईदुल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईदुल फित्र अर्थात् रमजान पर्वको 79 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने गरिन्छ। नमाज पढिसकेपछि एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गरिन्छ। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ।
9: नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको वायु दृष्टि संयुक्त राष्ट्र संघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनौट भएको छ। जलवायु प्रविधि क्लाइमेट टेक क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग युएनडेसाले तयार पारेको एसडीआई सोलुसन्स बुक 2026 समावेश गरेको छ।
1: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ्दै आएको छ। पछिल्लो 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको खबर नागरिक दैनिकले लेखेको छ।
9: पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि जलवायु परिवर्तन थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्। हिम पहिरो बढ्दो हिउँ पग्लिने क्रम खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ्दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ।
1: र पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात् समायोजन नीति अघि बढाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा अब पालो उखानको।
9: जत्रो दौरा उत्रै खल्ती।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
9: भदौ 23 मानवाधिकार उल्लङ्घन र 24 संगठित आपराधिक कार्य भएको मानवाधिकार आयोगको निष्कर्ष। 17 सांसद सहित 52 जनाको नाम किटान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस। सरकारले 3 महिनाभित्र आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था।
1: पूर्वाधार क्षेत्रमा नतिजा कमजोर। सामाजिक सूचकाङ्क केही सुधार। सार्वजनिक संस्थानको नाफा बढ्यो। लाभांश घट्यो।
9: पुस यता 7 जिल्लामा फैलियो दादुरा। थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेनन्।
1: एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर लगानीकर्ताहरू आशावादी।
9: र आइपिएलमा हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा।
1: र र अन्त्यमा आजको कार्टुन नाजामीले गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। मानव अधिकार आयोगको प्रतिवेदनमा रासोपाका धेरै नेताहरूलाई समेत अनुसन्धान गर्न भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ठुलो घन्टी चिन्ह भएको रासोपा कार्यालयमा नेताहरूको चहल पहल छ। दुईजना मान्छे अलिक पर उभिएका छन्। एकजनाले पत्रिकामा मानव अधिकार आयोगको प्रतिवेदन बारेको खबर पढ्दैछन् भने अर्कोले चाहिँ रासोपा कार्यालयको चहल पहल हेरेर भन्दैछन्। सबैजना दङ्ग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नै प्रमुख नेता ठानेर दङ्ग, अनि नाम नआएकाहरू त झन् आफूलाई प्रधान नेता नै ठानेर दङ्ग। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
3: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 MHz।
11: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस यतिखेर डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस तपाईँ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा र परराष्ट्रका विषयमा छलफल र बहस गर्ने गर्दछौँ। र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र छरिएर रहेका हरेक नेपालीहरूले हरेक प्लेटफर्म मार्फत हामीलाई सुनिराख्नु भएको छ र देशभरका आम नागरिक श्रोता दर्शकहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ भदौ 23 मानव अधिकारको उल्लङ्घन भएको छ, 24 संगठित आपराधिक कार्यहरू भएका छन्। मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरिरहँदाखेरि 17 सांसद सहित 52 नाम किटान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ। सरकारले 3 महिनाभित्र आयोगको सिफारिस कार्यान्वयन गर्नु पर्ने कानुनी व्यवस्था पनि रहेको छ। मानव अधिकार उल्लङ्घनकर्ताहरूका सूची सहित बनाएर आयोगको प्रतिवेदन बाहिर आएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ मानव अधिकार आयोगले जुन किसिमको प्रतिवेदन ल्याएको छ त्यसले एउटा सनसनी पैदा गरेको छ। यो सनसनीका बीचमा रहेर आज हामी नेपाली बहस गर्दैछौँ र अब के हुन्छ त? कारवाही सिफारिस गरेका व्यक्तिहरू कानुनको दायरामा आउँछन्? कारवाही सिफारिस भएका व्यक्तिहरूलाई कारवाही हुन्छ त? लगायतका विषयहरू यतिखेर जोडिएका छन्। अब सांसद समेत बचेका छैनन्। यति मात्र होइन, तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले बनाएको उच्च स्तरीय छानबिन आयोगका संयोजक गौरी बहादुर कार्की पनि छानबिनको दायरामा तानिएका छन्। ओली लेखक र रवि लामी छाने सहित नयाँ पुराना अधिकांशलाई कारवाही सिफारिस गरिएको छ। राजनीतिक नेतृत्वको अकर्मणीयता क्षतिको मुख्य कारक रहेको मानव अधिकार आयोगको प्रतिवेदनले देखाएको छ। हतियारविहीन सुरक्षाकर्मी र रक्षात्मक अवस्था, नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। रवि लामी छानेको अनाधिकृत रिहाई, राष्ट्रपाका 17 सांसदमाथि अनुसन्धान गर्न सिफारिस, गौरी बहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस, सुशीला कार्की र ओम प्रकाश सरियाल पनि अनुसन्धानको दायरामा चाहिँ आएका छन्। आदरणीय श्रोता, तत्कालीन सुशीला कार्की प्रधानमन्त्री र गृहमन्त्री ओम प्रकाश सरियाललाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ। अब मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन, यस विषयमा पनि हामी बहस र चर्चा गर्दैछौँ। र ग्रे लिस्टबाट बस्ने नेपालीको नेपालको अन्तिम कसरत पनि छ। अब ग्रे लिस्टबाट नेपाल कसरी बच्छ, कसरी नेपाललाई ग्रे लिस्टबाट बचाउन सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, यतिखेर हामी बहस गर्न चाहन्छौँ। अहिले अर्थतन्त्रको आकार पनि 66 खर्ब 9 करोड संरचनात्मक चुनौतीहरू अझै कायमै छन्। धेरै ठुला सम्पत्ति शुद्धिकरणका कामहरू सरकारले गर्नुपर्नेछ, धेरैलाई कानुनी कडगरामा ल्याउनु पर्नेछ। त्यसैले गर्दाखेरि धेरै कामहरू चाहिँ सरकारले गर्नुपर्छ। यो सरकारले गर्नुपर्ने कामहरू समयमा यदि गर्न सकेन भने, 7 महिनाभित्र यी कामहरू पुरा हुन सकेनन् भने भोलि समस्या सिर्जना हुने देखिन्छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ आजको नेपाली बहसमा। अब ठुलो बजेट, खर्च थोरै र खुम्चिदो राजस्वको मारमा यतिखेर अर्थतन्त्र परेको छ। न्यून आर्थिक वृद्धिसँगै राजस्व परिचालन कमजोर बन्दा सरकारले ऋणको सामा ब्याज तिर्न र सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व पुरा गर्न पनि थप ऋण लिनुपर्ने बाध्यात्मक व्यवस्था पनि रहेको छ। त्यसैले गर्दाखेरि नेपालमा हामी राजनैतिक, आर्थिक, सामाजिक पाटोका विषयमा पनि बहस गर्दैछौँ र यतिखेर नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौँ। अब अहिलेको यो नेतृत्वले देशमा सुशासन दिन सक्छ कि सक्दैन, देशमा अमन चयन दिन सक्छ कि सक्दैन, देशमा रोजगारीको अवस्था सृजना हुन सक्छ कि सक्दैन, आज आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, अहिले ओली लेखक र गुरुङमाथि गुरुङ जुन मुख्य दोषीका रूपमा किटान भएका छन्, यो अवस्थामा अहिलेको अवस्थामा प्रतिवेदन सबैभन्दा महत्त्वपूर्ण र जिम्मेवार भएर आएको भनेर चर्चा पनि भएको छ। शङ्काको घेरामा रवि लामी जाने परेका छन्, अब अनुसन्धानको सुई यतातिर जाने देखिन्छ, र तत्कालीन बेला गौरीबहादुर कार्की नेतृत्वको जुन सरकार छानबिन समिति बनेको थियो त्यही छानबिन समितिमाथि पनि अब अध्ययन अनुसन्धान गर्न भनिएको छ। भन्दाखेरि अब हामी कुन ढङ्गले अगाडि बढ्दैछौँ त? अब सरकारले यो प्रतिवेदनलाई कार्यान्वयन गर्न सक्छ तर बालिन शाहलाई क्लिन चिट दिएको छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा भिडलाई उस्काउ बालिन सरकारले, अर्थात् तत्कालीन बालिन शाह काठमाडौँ महानगरपालिका मेयर हुँदै गर्दाखेरि गरेका थिए, त्यो बेला उनलाई सफाई दिने, क्लिन चिट दिने, नेपाली सेनाको भूमिकामाथि चाहिँ अलिकति लचक भएर प्रतिवेदन बाहिर आउने र यसलाई पनि शङ्काको दृष्टिकोणले हेरिएको छ। मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि विभिन्न आशंकाहरू छन् यतिखेर, त्यसैले गर्दाखेरि अब प्रतिवेदन कार्यान्वयनको विकल्प छैन, प्रतिवेदन कार्यान्वयनमा जानुपर्छ। बाँकी रहेकाहरूलाई पनि फेरि अर्को समिति गठन गरेर त्यो उक्त समितिले चाहिँ बाँकी किटान गर्नेछ। त्यसैले गर्दाखेरि आज हामी अब एउटा समुन्नत नेपाल, सुखी नेपाली र अब शान्ति क्षेत्र नेपालको अवधारणाबाट अगाडि बढ्नु पर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ चन्द्रमामा मानव बस्ती बसाउने नासाको योजना सार्वजनिक भइसकेको छ। अब चन्द्रमामा बस्ती बस्दैछ, विश्वले प्रविधिमा यति फड्को मारिसकेको छ, अब चन्द्रमामा बस्ती बसाउने गरी कार्यहरू भइरहेका छन्। चन्द्रमाको आधारमा अन्तरिक्ष यात्री वासस्थान, रोभर, पावर प्रणाली, कार्गो सञ्चालन देखाउने प्रतीकात्मक स्क्र्याच समेत तयार भइसकेको छ। त्यसैले गर्दाखेरि अहिले विश्व निकै ठुलो प्रतिस्पर्धामा छ, तर हामी आज देश समुन्नत भएन, देश बनेन, रोजगारी पाइएन भनेर चाहिँ बहस गर्नुपर्ने चरणमा छौँ अझै पनि। यो नेपालको दुर्गति कहिलेसम्म? अब नेपाल बन्नुपर्छ, देश बन्नुपर्छ र यो विषयमा सबैको ऐक्यबद्धता हुनुपर्छ। आजको नेपाली बहसमा हामी यिनै विषयमा चर्चा परिचर्चा गर्नेछौँ। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, त्यसपछि उपस्थित हुनेछौँ।
3: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
4: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
3: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
4: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति
3: साझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
4: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
3: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
4: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
12: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
13: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
12: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
13: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
12: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
13: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556 93 7 38, मोबाइल 98550 88002। सिप हुन्छ साथमा, रोजगारी हातमा।
4: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
14: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, CTVT को आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमूना शिक्षालय, यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा SEE, SLC तथा TSLC उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
15: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी,
14: 3 वर्षको शिक्षण।
11: हाम्रो बीचमा कानूनका जानकार एवं विश्लेषक सुशील शर्मा सापकोटा हुनुहुन्छ। सुशीलजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
16: हजुर नमस्कार।
11: राष्ट्रिय मानव अधिकार आयोगले भाद्र 23 र 24 को तपाईँको प्रतिवेदन सार्वजनिक गर्यो, सकेपछि तपाईँको प्रतिक्रिया के छ?
16: यस्तो हुन्छ, राष्ट्रिय मानवाधिकार आयोग भनेको नेपाल सरकारले नेपालको संविधानले चिनेको एउटा हेर्नुहोस्, किन भन्नुहुन्छ भने हामीले गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा 24 गते घटना देखाइएको थिएन, आयोगको प्रतिवेदनले 24 गते घटना पनि देखायो। त्यसो हुँदाखेरि 24 गते र 23 गते दुवै दिनका घटनालाई दुवै आयोगको प्रतिवेदनमा के कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई हेरौँ। र त्यहाँ दुईवटा कुरा देखियो, गौरी बहादुर कार्की आयोगको प्रतिवेदनले 23 गतेका घटनामा संलग्न भएका व्यक्तिहरूलाई सिधै कारवाहीको सिफारिस गरेको थियो, र यो आयोगको प्रतिवेदनले पनि मानव अधिकार आयोगको प्रतिवेदनले पनि के गर्यो भन्नुहुन्छ भने 23 गतेका घटनाका लागि चाहिँ दोषीलाई चाहिँ कारवाही गर्न, कानुन छैन भने कानुन बनाएर भए पनि केपी ओली, रमेश लेखक, पृथ्वी सुब्बा गुरुङलाई चाहिँ कारवाही नै गर्न भनेर सिफारिस गर्यो। भनेपछि ती त्यो क्वार्टरमा दुवै आयोगका प्रतिवेदनहरूको मेल खाएको हुँदा त्यहाँ हामी छुट्टै बोलिरहनु पर्ने अवस्था रहेन। अब जहाँसम्म हाम्रो प्रश्न आयो कि यो आयोगले 23 गतेको घटना पछाडि 24 गते घटनाको लागि सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अरियाल, गौरीबा स्वयं गौरीबहादुर कार्की, दुर्गा प्रसाई लगायतका व्यक्तिहरूलाई पनि दोषी कार गराएको छ हेर्नुहोस्। त्यसो हुँदाखेरि अब यी व्यक्तिहरूलाई चाहिँ के भनियो भने छानबिन गर्नु र उचित प्रक्रिया अवलम्बन गर्नु भयो, त्यसै गरी सेनाका प्रहरीका प्रमुखहरूलाई पनि अधिकारीहरूलाई पनि कारवाहीको सिफारिस गर्यो हेर्नुहोस्। त्यसो हुँदाखेरि हामीले राष्ट्रिय मानव अधिकार
17: छानबिनको सिफारिस गर्यो होइन उनीहरूलाई पनि प्रतिवेदनले
16: पर्सनली कसैलाई चाहिँ घटुवा गर्नु, बढुवा गर्नु, भविष्यको सेवाका लागि अयोग्य हुने गरी भन्नेसम्मको प्रतिवेदनमा देखिन्छ। अब त्यो भनेको चाहिँ अब हामीले यहाँ के हेरिदिनुपर्छ भने राष्ट्रिय मानव अधिकार भनेको चाहिँ के हो भन्नुहुन्छ भने पद कुन पदमा छ, कुन तहमा छ, कुन तहको नागरिक हो, व्यक्ति हो भनेर हेरिँदैन। उसले गरेको कार्य चाहिँ मानव अधिकार प्रतिकूल छ भने मानव अधिकार उल्लङ्घन भएको मानिन्छ। त्यसो हुँदाखेरि मानव अधिकार उल्लङ्घन भएको मानिन्छ भने प्रहरी प्रमुख, सेना प्रमुख वा सेनाका कर्मचारी, प्रहरीका कर्मचारीहरूले गर्दै गरेको कार्य स्वविवेकीय तरिकाले गरेर मानव अधिकारको उल्लङ्घन भएको हो वा त निजहरूलाई कसैले निर्देशन गरेर निर्देशित भएर अब कसैको अधिकार निर्देशन पालना गर्दाखेरि काम गर्दाको क्रममा मानव अधिकार उल्लङ्घन भएको भन्ने दुईवटा पार फरक प्रकार हेरौँ हामी त्यसलाई, त्यो छुट्टै छानबिन गर्नु पर्ला त्यहाँ गएर भोलि। तर जहाँसम्म अहिले हाम्रो आयोगको प्रश्न आयो, त्यहाँ कता कता फेरि के प्रश्न उठ्न सक्छ भन्नुहुन्छ भने नेपाल सरकारले यो राष्ट्रिय मानव अधिकारलाई कसरी अब सञ्चालन गर्न लान्छ भन्ने पाटो अहिले एउटा पाटो गर्छ। र हिजो राष्ट्रिय मानव अधिकार आयोगमा चाहिँ सिफारिस गर्दा नियुक्ति गर्दाखेरि पनि 52 जुन पदाधिकारीको विवादित नियुक्ति थियो, त्यो नियुक्तिबाटै आएका पदाधिकारी त्यहाँ हुनुहुन्छ भन्ने कुरा पनि जनमानसमा आउन सक्छ हेर्नुहोस्। हामीले अब यस्तो अवस्थामा अहिले हामी पुग्यौँ कि अब तीमा राष्ट्रिय मानव अधिकार आयोग,
17: तर राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले त दुधको दुध पानीको पानी त छुट्यायो नि त, होइन?
16: एकदम हो, मैले भन्न खोजेको
17: गर्नुपर्छ नि त भन्ने कुरामा त क्लियर भयो नि त। अहिले त तपाईँले राम्रोसँग थाहा छ, राष्ट्रिय स्वतन्त्र पार्टीकै 17-18 जना सांसदहरूलाई नै कारवाही सिफारिस गरिएका छन् त। अब यो त कारवाही प्रक्रिया भन्दा पनि एउटा प्रभावित हुने खतरा देखियो क्या?
16: होइन, यस्तो हुन्छ, कारवाही सिफारिस भन्दा पनि उहाँहरूमाथि थप अनुसन्धान गर्नु भन्ने कुरा गयो। कारवाही सिफारिस चाहिँ
17: तिनजनालाई अनुसन्धान गर्नु भन्ने भयो, उहाँको पनि भूमिका देखियो भनेर,
16: भूमिका देखियो, अब कारवाही कुनै हुनु त्यो हेर्नु भन्ने कुरा अनुसन्धान गर्यो। तर कारवाही गर्नको लागि चाहिँ
17: गणेश कार्कीहरूदेखि लिएर होइन सुलभ खरेलदेखि, बब्लु गुप्तादेखि, कृष्ण कार्कीदेखि, तोसिमा कार्कीदेखि, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला सङ्गोला, हेमराज थापा, होइन पुरुषोत्तम यादव, आशिका तामाङ, विमला पन्त, शोभा शर्मा, विवेक थापा लगायत धेरैले कारवाही सिफारिस गर्यो,
16: कारवाहीका
17: लागि सिफारिस गरियो,
16: कारवाहीका लागि सिफारिस गरेका व्यक्तिहरू भनेका चाहिँ तिनजना तत्कालीन राजनीतिक दलसँग आबद्ध भएका वा सरकारमा संलग्न भएका केपी ओली, रमेश लेखक, पृथ्वी सुब्बा गुरुङलाई कानुन छैन भने, कानुन बनाएर भए पनि गम्भीर कुरा होइन, कानुन छैन भने कानुन बनाएर पनि कम 6 महिनादेखिबाट 6 महिनासम्म कैद वा 3,00,000 रुपियाँसम्म जरिमाना वा दुवै सजाय हुने खालको सजाय गर्नुभयो, सजाय न तोकेर उसले यति हुनुपर्छ भन्ने कुराको एउटा पठाएको अवस्था रह्यो हेर्नुहोस्। अर्को कुरा भनेको सेना प्रमुख, प्रहरी प्रमुख, प्रहरीका अधिकारीहरूलाई चाहिँ अब उहाँहरूलाई घटुवा गर्ने, बढुवा गर्ने, विभागीय कारवाही गर्ने लगाएको सिफारिस आयो। अब त्योभन्दा पछिका अरू जुन नामहरू आयो ती नामहरूलाई चाहिँ के गर्यो भने छानबिन गर्नु, थप अनुसन्धान गर्नु भन्ने कुरा आउँदाखेरि अब यसलाई सरकारले गम्भीरबाट लाग्नुपर्छ हेर्नुहोस्। किनभने जोसुकै व्यक्ति भए पनि कानुनको दायराभन्दा बाहिर गएर काम गर्न मिल्दैन, कानुन राज्य हो। त्यसो हुँदाखेरि यहाँ यो कुन पार्टीको कुन दलबाट आएको भन्ने कुरा हामीले आकलन गर्न सक्यौँ भने त गर्न थाल्यौँ भने त यहाँबाट विधिको शासन कायमै हुँदैन। त्यसो हुँदाखेरि व्यक्ति को हो भन्दाखेरि पनि राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस बमोजिम अब थप छानबिन गर्नुपर्ने व्यक्तिलाई थप छानबिन पनि गर्नुपर्छ, कारवाहीको लागि सिफारिस गरेको बेला कारवाही पनि गर्नुपर्छ। यहाँ 23 गते र 24 गते दुवै घटना प्रष्ट भएर आए। मैले अघि भन्न जोड्न खोजेको के हो भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ निष्पक्ष छ, स्वतन्त्र छ, यसलाई हामी जनता भन्ने मिल्दैन। तर हामी जनमानसमा चाहिँ त्यस्तो भ्रम छर्न सकिन्छ, त्यो चाहिँ नगर गरौँ भन्ने मेरो निवेदन मैले निवेदन गर्न खोजेको। राष्ट्रिय मानवाधिकार संवैधानिक निकायबाट नियुक्ति हुन्छ, त्यहाँबाट पदाधिकारी हिजोको सरकारले नियुक्ति गरेको त्यो गलत थियो कि भन्ने आक्षेप नलगाउँ, किनभने उहाँहरूले त हिजो केपिओले नियुक्ति गरेको उहाँलाई सिफारिस गरिदिनु भयो नि त कारवाहीको लागि। त्यसो हुँदाखेरि त्यो चाहिँ निष्पक्ष छ, हामी त्यहाँ नजाउँ भन्न निवेदन गर्न खोजेको मैले हजुर, मैले कुरो काटियो अघि होइन। त्यसो हुँदाखेरि मैले निवेदन गरेको हाम्रो चाहिँ बानी कस्तो छ भन्नुहुन्छ भने कारवाहीमा परे भने चाहिँ दोषी देखाउने आयोगलाई, त्यो नगरौँ त्यो गर्नुहुन्न। त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने राष्ट्रिय मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो त्यो प्रतिवेदनमा कारवाहीको लागि सिफारिस गरेकालाई स्वतः कारवाही नै गरिदिनु पर्यो, र अब सेनाको हकमा के गर्ने, प्रहरीको हकमा के गर्ने भन्ने राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हुँदाखेरि अब मानव अधिकार उल्लङ्घनको हक कहाँसम्म भयो र के आधारमा गरे, निर्देशित भएर गरे कि स्वतन्त्र भएर गरे भन्ने कुरालाई पनि त्यहाँ हेरिदिनु पर्ने हुन्छ, त्यो पनि हेरौँ हामीले। र त्योभन्दा पछि जो जो व्यक्तिलाई चाहिँ कारवाहीको लागि नभनिकन चाहिँ थप अनुसन्धानको लागि उनीहरूलाई अनुसन्धान गर्न एउटा छुट्टै आयोग गठन गरेर अनुसन्धान गर्नुपर्छ। अनुसन्धान गर्दाखेरि चाहिँ अब सर्वोच्च अदालतको सेवानिवृत्त न्यायाधीश वा कुनै पनि निष्पक्ष स्वतन्त्र व्यक्ति जो राजनीतिक कुनै पनि धारमा राजनीतिक पूर्वाग्रहमा नलागेको राजनीतिक चिन्तनमा नबसेर राजनीतिक एउटा फाटो नलिएको व्यक्तिको आए नेतृत्वमा चाहिँ हामीले छानबिन आयोग गठन गरेर चाहिँ अरू सिफारिस भएका व्यक्तिलाई पनि छानबिन गरेर अघि बढ्नुपर्छ। र यहाँ अर्को प्रश्न के आउँछ भन्नुहुन्छ भने राजापाका र सेनाका र अन्य पदाधिकारीहरूले हिजो तत्कालीन राज्य सत्ताबाट परिवर्तन भएर आउँदाखेरि भएको दमनमा राज्य सत्ताको जिम्मेवारी र रूपान्तरण भएर आएपछिको रूपान्तरण गर्न चाहेको शक्तिको जिम्मेवारी फरक हुन्छ हेर्नुहोस् कानुनमा, र मानव अधिकारको प्रश्न एउटा आयो, कानुनको प्रश्न अर्को हुन्छ हेर्नुहोस्। त्यसो हुँदाखेरि कानुनले के गर्छ भन्नुहुन्छ भने हिजो सत्र वर्ष दस वर्ष जनयुद्ध लडेर आउँदाखेरि माओवादीले गरेका हत्या हिंसा सबैलाई हामीले कानुन दायरामा ल्यायौँ, हिजो पञ्चायती कालमा भएको वा राणा शासनमा भएका हत्या काङ्ग्रेस एमाले तत्कालीन वामपन्थीले गरेका आन्दोलनलाई पनि हामीले राजनीतिक गठन गरेर लिएर आयौँ। अब हिजो त्यो 23 र 24 गतेको रूपान्तरण भएको आन्दोलन मान्ने कि त्यसलाई चाहिँ अब विद्रोह मान्ने कि
18: एउटा कुरा क्या सुशील साहबको लागि एउटा कुरा के बताउनुहोस् भने नि अहिले जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूदेखि लिएर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीदेखि लिएर स्वयं अनुसन्धान गर्न बनेका गौरीबहादुर कार्कीसम्म चाहिँ अनुसन्धानको सुषमा अनुसन्धानको दायरामा तानिने, तर भालिन शाह जसले चाहिँ भिडलाई भड्काउने काम गरे बन्द कोठामा बसेर उनीलाई कसरी उन्मुक्ति पाइयो, मुखदर्शक बन्ने सेनाको भूमिकामा चाहिँ किन चाहिँ मानव अधिकार बोल्न सकेन, यसको चाहिँ के हो रहस्य?
16: यस्तो हुन्छ, मानव अधिकार उल्लङ्घन गर्ने कुरामा, मानव अधिकार भनेको चाहिँ के हो भन्नुहुन्छ भने व्यक्तिको न्यूनतम आवश्यकता मर्मलाई सम्बोधन गर्न नसकेन, मानवको न्यूनतम मर्मलाई प्रतिकार गर्ने गरी दमन गरिन्छ भने त मानव अधिकारको उल्लङ्घन हो। हेर्नुहोस् अहिले हामीले हिजो आवाज उठाउँदै गर्दाखेरि तत्कालीन अवस्थामा काठमाडौँ महानगरपालिका मेयर भनौँ अहिलेका प्रधानमन्त्री पालन शाहमाथि हामीले के आरोप लगाउँदै थियौँ भने छिटो चाहिँ दमकलमा पठाएको हो नि उहाँसँग लगाएको आरोप त, त्योदेखि बाहेक उहाँले दमन गर्नुभयो आन्दोलनको नेतृत्व गर्नु भन्दा काहीँ पनि हामीले उल्लेख गरेका छैनौँ। त्यसो हुँदाखेरि उहाँको त्यो कार्य चाहिँ मानव अधिकारले उल्लङ्घन भएको देखेन, यसरी हेरौँ हामीले हेर्दाखेरि। मानव अधिकार भनेको के हो र आन्दोलनमा सहभागी हुनु भनेको के हो, दुइटा फरक कुरा हो। आन्दोलनमा सहभागी हुने व्यक्ति आन्दोलनको समर्थन गर्ने व्यक्ति सबै चाहिँ के, यदि मानव अधिकार उल्लङ्घनमा समर्थन हुन्थ्यो भने त अहिले कति मान्छे चाहिँ सडकमा त्यो सबै मानव अधिकार उल्लङ्घनमा आउँथ्यो नि, आएनन् नि त। त्यसो हुँदाखेरि कसले प्रत्यक्ष रूपमा मानव अधिकार उल्लङ्घन गर्ने गरी भूमिका खेल्यो त्यो चाहिँ कारवाहीको पात्रमा आयो, जसले आन्दोलनमा मात्रै सहभागी भयो र उसले रूपान्तरणको लागि मात्रै कार्य गरौँ भने र उसले गरेको कार्यले कुनै पनि व्यक्तिको न्यूनतम मानव अधिकारमा असर परेको छैन भने त्यो चाहिँ मानव अधिकार उल्लङ्घन भएको मानिँदैन। त्यसो हुँदाखेरि अहिलेको प्रतिवेदनमा चाहिँ अब अहिले प्रधानमन्त्रीलाई चाहिँ अब सेनालाई चाहिँ निजहरूले चाहिँ मानव अधिकार जस्तै एकसिङ्गो लागि मानौ, तत्कालीन प्रधानमन्त्री केपी ओलीले चाहिँ सेनालाई बोलाएर गोली ठोक्न लगाउँदाखेरि गोली ठोकिरहेको भए मानव अधिकार उल्लङ्घन हुन्थ्यो होला त्यहाँनिर, हेर्नुहोस् त्यो भएन नि त। त्यस कारण सेना आएन त्यहाँनिर, हामी त्यसरी हेर्नु यसलाई। त्यस कारण मानव अधिकारको उल्लङ्घन र दमन दुइटा फरक कुरा भयो। दमन गर्ने राज्य सञ्चालन गर्दाखेरि दमन गर्ने र मानव अधिकार उल्लङ्घन गर्ने, र राज्य सञ्चालन गर्दाखेरि रूपान्तरणको लागि आवाज उठाउने र राज्य सत्ताले चाहिँ गोली चलाउन लगाउँदा पनि नचलाइकन बस्ने, त ती फरक फरक तरिकाले मानव अधिकार आयोगको प्रतिवेदन हेर्नु यसलाई।
18: भनेपछि अब यो प्रतिवेदन कार्यान्वयन होला त,
16: पहिले प्रतिवेदन कार्यान्वयन भएन भने त प्रतिवेदन पहिला निकालेर थन्काए जस्तो दरमा थन्काइयो भने त प्रतिवेदन आयोग बनाउनु, प्रतिवेदन बनाउनु वा मानव अधिकार आयोग गठन गर्नु वा त्यसको संविधान निकायको रूपमा स्थान दिनु कुनै औचित्य हुन्छ। त्यसो हुँदाखेरि
18: बन्छ र त कसले हान्छ भने क्या,
16: विधिको शासनमा त भन्नै मिलेन। हामीले विधिको शासनमा त्यही भनेकै कारणले गर्दाखेरि विगत 34 वर्षदेखिबाट देश दोहन भयो, देश लुटियो, देशलाई चाहिँ नि तस नस बनाइयो, यहाँसम्म ल्यायो, भ्रष्टाचारलाई संरक्षण गरियो, त्यही कारणले गर्दा अब त्यसमा हामी अहिले पनि प्रोत्साहन दिन गयौँ भने त हामी देश कहिले बनाउँछौँ, बनाउन सक्छौँ? त्यसो हुँदाखेरि हामीले आफ्नो खुट्टामा पन्छौँ र किन हान्नु पर्यो र सिफारिस गरेका कारवाही गरेका
18: 17-17 सांसदहरू छानबिनको दायरामा तानिएपछि त निलम्बन होला नि, के होला भोलि चाहिँ पर्ला?
16: यस्तो हुन्छ, छानबिनको दायरामा आउने बित्तिकै निलम्बन हुन्छन् भन्ने कुरा त कहीँ कानुनी विधि सङ्घ प्रक्रियामा छैन नि त। उसलाई त के मात्रै भने तिनीहरूको भूमिकालाई चाहिँ छानबिन गर्नु, भूमिका छानबिन गर्ने बित्तिकै निलम्बन हुनुपर्छ भन्ने, वा उहाँलाई दोष लगाएपछि, दोषी करार भएपछि वा दोष लागेपछि मात्रै
18: 16 डलरमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन ओहो के के न आयो भने जस्तो चाहिँ जनता आँखा छार हाल्ने जस्तै होइन। यो चाहिँ
16: लगभग अन्त्यमा त्यही देख्यो, देख्दाखेरि त्यहाँ पनि अब किन भन्नुहुन्छ
18: भने आयो भने जस्तो चाहिँ पुरै त्यो डम्फु पिटिया जस्तो होइन। यो
16: अब म एउटा कुरा चाहिँ मलाई के अचम्म लागिरहेछ भने दुईवटा कुरा, एउटा दुर्गा प्रसाईले के भन्दै हुनुहुन्थ्यो हुनुहुन्छ भने म चाहिँ आन्दोलनको बेलामा उपस्थित कसरी मानव अधिकार मैले उल्लङ्घन गर्ने भन्ने एउटा कुरा उहाँ बाहिर हेर्दै हेर्नु, त्यो पनि एउटा गम्भीर प्रश्न हेर्नु, जो मान्छेको संलग्न छैन, उपस्थित छैन भन्दैछ भने
18: उपस्थिति देखिँदैन
16: देखिँदैन भने उनलाई कसरी मानव अधिकारको उल्लङ्घनमा आयोगले देखो? अर्को प्रश्न भनेको हाम्रो चाहिँ तत्कालीन प्रधानमन्त्री अब आन्दोलनको क्रममा सुशीला कार्की वा ओम प्रकाश अरियाल वा गोरीबहादुर कार्कीको हकमा त स्टेटस रोकेको कारणले गर्दा उहाँले भड्काउने काम गरेको भन्ने कुरालाई,
18: सुशीला कार्की र ओम प्रकाश अरियालको त उहाँ भावी भाग्यो भाग्यो गयो गयो भन्ने चाहिँ अडियो चाहिँ एउटा घरमा बसेर मजाले बोलिरहेको सुनिरहेको छ नि,
16: बोलिरहेको सुनिन्छ। अब त्यो अवस्थाहरूले गर्दाखेरि त दुर्गा प्रसाईले त केले देखायो त? त्यो पनि गम्भीर प्रश्न हुन् कि, मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो अहिले त्यो प्रतिवेदनमा त्यो गम्भीर प्रश्न हामीले हेर्नुपर्छ, विवेचना गर्नुपर्छ। र यसमा यो आयोगको प्रतिवेदनमा मलाई अचम्म लागेको कुरा अर्को के भन्दा, आयोगले चाहिँ सिफारिस गर्ने कारवाहीका लागि यति सजाय गर्ने भन्ने कुरा चाहिँ आयोगले गर्ने दलहरूले गर्ने हो हेर्नुहोस्। त्यसो हुँदाखेरि आयोगको सिफारिसमा चाहिँ अब केपी ओली, रमेश लेखा, पृथ्वी शेर्पा गुरुङलाई चाहिँ 6 महिनासम्म कैद वा 2,00,000 जरिमाना वा 2,00,000 हुने गरी सजाय गर्नुपर्छ भन्ने चाहिँ अब जुन आयो नि, यो त अदालतको एउटा काम भयो क्या यहाँनिर। त्यसो भए आयोगले कति सीमासम्म चाहिँ आफ्नो राय दिन सक्ने भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ। त्यस कारण यस्ता खालका अवस्थाले हामी को व्यक्तिलाई सिफारिस गरौँ वा को व्यक्ति कारवाहीमा आयो भन्ने कुरा नहेरौँ, आयोगको क्षेत्राधिकार के हो, आयोगले कुन अवस्थासम्म निर्णय गर्न सक्छ भन्ने कुरालाई हामीले हेर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि आयोगको प्रतिवेदनमा कानुन किटानी गरेर, सजाय किटानी गरेर यतिसम्म सजाय गर्नुपर्छ भन्ने आउँदाखेरि त्यो पनि एउटा चाहिँ त्यहाँ कता कता हामीले त्यसलाई पनि अलिकति गम्भीर भएर विवेचना गर्नुपर्छ। त्यस कारणले अब यो आयोगको प्रतिवेदन र गौरीबहादुर आयोगको प्रतिवेदन, दुवै प्रतिवेदनलाई रेफरेन्सको रूपमा लिएर एउटा छुट्टै आयोग गठन गर्नु पर्यो हेर्नुहोस्। अब अन्यथा यहाँ विकल्प देखिएन, छुट्टै आयोग गठन गरेर रेफरेन्समा लिएर, दुवै आयोगको रेफरेन्समा लिएर दुवै आयोगमा सजाय भएको सिफारिस गरेका छन् भने सजायकै भागमा भइहाल्यो, सकिहाल्यो। अन्यथा एउटामा बाजेर अर्कामा छ भने निष्पक्ष के एउटा छानबिन गर्न सकिनँ भने कहिले पनि यो देशले चाहिँ न्यायिक मार्गमा जान सक्दैन भन्ने चाहिँ मलाई लाग्छ।
18: यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। नमस्कार। विश्लेषा कानुनका जानकार सुशील साकुरा आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
4: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
3: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
4: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
3: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
4: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
3: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
19: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
20: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
19: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0 56 493 495।
20: मोबाइल 98550-64040 र 98550-65260।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
21: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
21: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
21: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
21: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
21: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
21: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
22: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ,
18: सुरक्षा विज्ञ हेमन्त मल्ल हुनुहुन्छ। मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
16: हजुर, गुड मर्निङ, धन्यवाद हजुर।
18: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आयो, प्रतिवेदन हेर्दै गर्दाखेरि सरसर्ती पढ्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्यो?
16: होइन, मैले सर हेरेँ, डिटेलमा त हेर्न पाएन, किनकि यो त के हो, जिस्ट मात्रै हो नि त। डिटेल त प्रतिवेदन जुन बयान सहित हुन्छ त्यो त मैले आएको छैन। र यो मलाई कस्तो लाग्छ भने चाहिँ नेपालीहरूको हाम्रो बानी के छ, के न के ह्यापनिङ चाहिँ भइराख्नु पर्ने र यसलाई स्थितिवादी बस्न सक्ने, त्यसले गर्दा हो के न के भइराख्नु पर्ने, एक्सन ओरिएन्टेड हो, एक्सन ओरिएन्टेड सोसाइटी हो हामीहरूको, के न के भइराख्नु पर्ने, त्यसैको एउटा निरन्तरता हो यो आयो।
18: होइन, राष्ट्रिय मानव अधिकार आयोगले त कार्की सुशीला कार्की नेतृत्वको सरकारले अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँच आयोगका संयोजकलाई नै के अरे अनुसन्धानमा सिफारिस गरेछ नि त, होइन?
16: सिफारिस त गर्न पाइन्छ, किनकि योभन्दा पहिला पनि योभन्दा पहिला जुन प्रतिवेदन आयो त्यसमा पनि धेरै प्रश्नचिह्नहरू उठेका थिए र जुन किसिमले कार्यको सिफारिस बाटे त्यसमा हामीहरूले पहिला पनि रिजर्भेसनहरू थियो हामीहरूको र उहाँको भूमिकामाथि अदालतले पनि प्रश्नचिह्न खडा गरेकै हो, होइन? नैतिकताको विषय भनेकोलाई को बारे पनि बोलेको छ अदालतले, होइन? त्यसमा प्रश्नचिह्नहरू थिए र जुन किसिमले उठान भएको थियो त्यसमा पनि प्रश्न रहेको थियो। अहिलेको यो मानवाधिकार के हो भनेपछि यसको प्रतिवेदन खासमा भन्यो भने ह्युमन राइट प्रस्पेक्टलाई लिएर सिफारिस गरेको हो यसले, होइन? अब यसमा केही कुराहरू सही होलान् र केही
18: कुराहरू लिएर चाहिँ यो सिफारिस भएको भए त दुर्गा प्रसाद आन्दोलनमा छँदै छैन नि त्यो बेला।
16: होइन, मैले भन्न खोजेको त्यही हो, ह्युमन राइटको प्रस्पेक्टलाई गर्नुपर्ने, तर त्योभन्दा अगाडि बढेर अब यो पाश्चात्य दर्शी कानुन समेतको जुन संविधानले पनि दिन्न त्यहाँसम्म गएर पनि कुरा गरेको छ। अब सरकारले कसरी यसलाई एक्सेप्ट गर्छ त्यो चाहिँ छुट्टै कुरा भयो, होइन? तर एउटा के हो भनेपछि दाम दिने भन्ने जुन हामीहरू भन्छौँ नि, दाम दिने काम चाहिँ यसले गरिहाल्यो जस्तो लाग्छ मलाई।
18: सुशीला कार्कीलाई पनि अनुसन्धान गर्न भनेछ, ओम प्रकाश अरियालसम्मलाई पनि, होइन?
16: त्यो चाहिँ मात्रै लिनु पर्यो, किनकि उहाँको उपज भनेकै यही आन्दोलनकै उपज हो नि, उहाँहरू आन्दोलनकै उपज हो र त्यही आन्दोलनमै भएका व्यक्तिहरूले नै स्थापित गराएको हो नि त। र मैले एउटा पहिला भन्दै आएको पनि के हो भनेपछि जुन योभन्दा पहिलाको सरकारले कार्की आयोगले जुन जिम्मा दिएको थियो नि, कि अहिलेसम्मको सबको ध्यान केमा छ भनेपछि सुरक्षा निकाय र सुरक्षा निकायसँग जोडेका जिम्मेवारी मात्रै ध्यान छ। हामीले एउटा यो डिटेल गर्नुपर्ने, अहिलेको उनले पनि बोलेका छन् पहिला सरकारले जिम्मा दिए तापनि कार्की आयोगले नगरेको के भनेपछि यो हो कि यो 23 गते र जुन 24 गते जुन प्लान तरिकाले जुन आएर जुन घटनाहरू भएका छन् नि त्यो चाहिँ छानबिन गर्न जरुरी छ कि, त्यसको बारेमा बोलेको छैन। र जस्तै अब मूल डकुमेन्टमा चाहिँ होला, जस्तै अहिले प्रधानमन्त्रीको बारेमा चाहिँ साइलेन्ट भएको देखियो, होइन? र इभन सेनाको बारेमा पनि त्यतिको साइलेन्ट, किनकि त्यसको साइलेन्ट भएको देखियो। र यहाँ त के हो भनेपछि त्यो फुल डकुमेन्ट आयो भने के हुन्छ, त्यहाँ बयान लगायतका धेरै कुराहरू छन् नि त, किनकि त्यहाँ बयान भनेको तपाईँको एउटा विभागीय प्रमुखको मात्रै होइन कि, त्यहाँ तल्लो तहसम्मका बयानहरू भएका छन्, त्यसले चाहिँ डिटेल एउटा पिक्चर दिन्थ्यो होला। त्यो जेस्ट बनाउँदाखेरि पनि कति कुराहरूमा चाहिँ साइलेन्ट भएको देखेँ मैले।
18: तर जुन किसिमले चाहिँ यो प्रतिवेदन आयो, यो पनि के निकै ठुलो तामझाम आयो भन्ने होइन, यो होइन, यो चाहिँ चोख्याउन आयो त्यसो भए,
16: केही पार्टलाई चोख्याउन आएको जस्तो पनि देखियो। र जुन निर्धा छन् नि, निर्धाको बारेमा चाहिँ कारवाहीको लागि अगाडि बढ्ने र सबभन्दा हाँसो उठ्दो के छ भनेपछि
18: सुरक्षा क्षेत्रलाई सुरक्षा कर्मीलाई पनि त कारवाही सिफारिस भयो, होइन? अनुसन्धानमा तान्न भन्यो, होइन? मानव अधिकार आयोगले
16: कारवाहीको लागि भयो, प्रहरीलाई पनि कारवाहीको सिफारिसहरू गरेका छन्। अब सिडिओ, गृह मन्त्रालय लगायतका जुन पोलिटिकल फिगरमा भएका व्यक्तिहरू उनलाई पनि कारवाहीको सिफारिस गरियो। अब
2: अब सुरक्षा नीतिहरू यिनीहरूलाई जस्तो जिल्लो के छ भने चाहिँ विभागमा पठाएर विभागले आफ्नो किसिमले गर्ने भयो, त्यो त छँदैछ होइन। तर पोलिटिकल फिगरका मान्छेहरूको लागि जुन संविधानमा ले नै अलाउन गर्ने कुरा जुन छ नि, कानुन बनाएर जुन कार्यवाही जुन कुरा गर्यो पाशादर्शी कानुन भन्छ, त्यो त संविधानले पनि दिँदैन कि। त्यस्ता यस्ता सिफारिसहरू छन्। र सबभन्दा इम्पोर्टेन्ट मैले तपाईँले भने के हो भनेपछि, सरकारले यसलाई कुन रूपमा असेप्ट गर्छ र कार्यान्वयनमा कसरी लिएर जान्छ, त्यो महत्त्वपूर्ण हो।
6: सरकारले यसलाई कार्यान्वयन गर्ला न मल्लजी?
2: हाम्रो गर्ने चलन छैन, गर्ने चलन किन छैन भनेपछि
6: आफ्नो खुट्टामा आफै बन्छ त कसले हान्छ र होइन?
2: हान्दैन। अब यसमा लिपापतिहरू हुन्छ, योभन्दा पहिला पनि हामीहरू हेरौँ न, मानवाधिकार आयोगले विभिन्न टाइममा प्रतिवेदनहरू सरकारले बुझाएको छ, त्यो कारण नभएका इभन सरकारले, त्योभन्दा ठुलो दायित्व छ सरकारको के हो भनेपछि, आफैले खडा गरेका जुन आयोगहरू छन् नि त्यही कार्यान्वयन भएको छन् भनेपछि, यो त अर्को संवैधानिक निकायले दिएको प्रतिवेदन हो नि, यो चाहिँ कार्यान्वयन होला जस्तो मलाई चाहिँ लाग्दैन, त्यो कार्यान्वयन होला जस्तो लाग्दैन।
6: होइन, यस्ता प्रतिवेदनहरू आएका छन् होइन, नेपालको हरेक बेला आएका छन्, तर कार्यान्वयनको चरण चाहिँ निकै फिटलो छ नि त होइन, कमजोर छ नि त कार्यान्वयनको चरण हाम्रो देशमा।
2: कार्यान्वयन हुँदैन, हुँदैन कार्यान्वयन किन हुँदैन भनेपछि तपाईँको त्यो रिजर्भेसन
6: भएपछि आफै पर्छ नि त नि होइन,
2: हो समस्या त्यो रिजर्भेसन त्यही हुन्छ कि, किनकि अब तपाईँले सत्ता नै सुरक्षा निकायले लिएर चलाइराख्नु भएको छ, सत्ता नै तपाईँले निजामती प्रशासनलाई लिएर चलाइराख्नु भएको छ भनेपछि उनीहरू रिजर्भेसन्सहरू एकदम स्ट्रङ रिजर्भेसन आउँछ र तपाईँ अगाडि बढ त्यो 46 सालको हेर्नुहोस् न, किनकि 46 सालमा त होल रिजिम चेन्ज भएको छ नि त, पञ्चायतबाट हामीहरू बदलमा आएका छौँ, त्यत्रो आयोग बनेको छ, त्यो आयोग कहाँ छ भन्नुहोस्, केही पनि भएन नि त्यो पनि, त्यसो अगाडि चाहिँ यो त केही पनि होइन भन्छु म यो होइन। त्यसले गर्दाखेरि के भनेपछि कार्यान्वयन अब एउटा के हो भनेपछि दामी हो, अहिले बहसको विषय भएको छ, गली गलीमा कमै बस्नुहोस्, परिवारभित्र बस्नुहोस्, बाटोमा
6: हिँड्नुहोस् नि त अहिले त। अब यो प्रतिवेदन आयो, यसले त अब कायपल्ला नै गर्छ, सबै सांसदहरू कारवाहीको दायरामा जान्छन् भन्ने जस्तो भएको छ क्या बजारमा।
2: हो हो त्यो भएको छ, यो के भनेपछि दुई दिनको रमाइलो जस्तो लाग्यो मलाई यो। अब यसको एउटा कम्प्लिकेट यो यसको इम्प्लिकेसन मलाई के लाग्छ,
6: सेनापति पनि त्यति धेरै बोलेन होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बोल्दै गर्दाखेरि प्रधानमन्त्रीमाथि चाहिँ यसले छोएन होइन, दुइटै प्रतिवेदनले चाहिँ प्रधानमन्त्रीलाई छोएन नि त होइन।
2: मलाई यसमा के लाग्यो भनेपछि, किनकि हामीले केही समयदेखि केस मिला थियो भनेपछि मानवाधिकार आयोगभित्र नै द्वन्द्व थियो यो बारेमा, जुन प्रतिवेदन यिनीहरूले डिटेल जुन मानवाधिकार आयोगलाई बुझाए त्यसमा यी सबै कुराहरू पनि थिए होइन, किनकि प्रधानमन्त्रीकै हामीहरूले हेर्ने भनेपछि उहाँले पोस्ट गरेका यो आन्दोलन सुरु गर्ने रोक्ने लगायतको उसमा जुन सोसियल मिडियाले जुन उहाँले प्रयोग गर्नुभयो नि, या त सोसियल मिडियामा सानसानो कुरा लेखेका मान्छेहरू पनि त दामिएका छन् नि अहिले, ती कुराहरू डिटेल प्रतिवेदनमा आयो, डिटेल प्रतिवेदनमा सेना होला या अहिलेका सरकार प्रमुख होला यिनीहरूको जुन कुराहरू आयो त्यसमै द्वन्द्व भयो। द्वन्द्व भएपछि मलाई के लाग्छ भनेपछि मानवाधिकारभित्र जुन जेस निकालेर जुन अहिले बाहिर पब्लिक गर्ने ती कुराहरूमा साइलेन्ट बस्यो लाग्छ मलाई।
6: जाँदा जाँदै यो प्रतिवेदनको कार्यान्वयनको विषयमा चाहिँ तपाईँको के भन्नु छ?
2: अरूभन्दा पनि फर्दर बुझ्न जरुरी छ, यो बुझ्न के जरुरी छ भनेपछि जुन 23 गते र 24 गतिको जुन प्लान कार्यकाल जुन घटनाहरू भएका थिए नेपालमा, यदि यसको डिटेल यसको डेप्थमा हामी पुगेन भनेपछि त्यो समस्या रहिरहन्छ र त्यो समस्या कुन रूपमा फेरि अगाडि आउँछ भन्न सकिन्न, त्यो चाहिँ बुझ्न जरुरी छ र त्यसलाई बुझ्नु भनेर योभन्दा पहिलोको आयोगले पनि भनेको छ आफू नबुझेर पनि, र अहिले मानवाधिकार आयोगले पनि त्यो एरियामा चाहिँ थप अनुसन्धान गर्न त्यो बुझ्नु भनेको छ, त्यो चाहिँ बुझ्न जरुरी छ भन्छु म।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। थियो नेपाल प्रहरीका पूर्व डिआइजी सुरक्षा विज्ञ हेमन्त मल्ल, आदरणीय श्रोता नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
7: इस समय सूचक का साथ
23: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
24: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4493 440 4493 580 र 98 5570 2640।
25: It's 7 o'clock, अहिले 7 बजे को छ।
26: तपाईको समुदायको अनि तपाईको सरोकारको
0: ओखर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपृष्ठी स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक संस्कृति उत्सव 2083 आयोजना भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रबन्धनमा हुने उक्त कार्यक्रम आगामी जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजार स्थित खुला चौरमा सञ्चालन गरिरहेछ। उत्सवको आयोजक र प्रबन्धक निकायले बुधबार भरतपुरमा एक पत्रकार सम्मेलन गरी सोबारे जानकारी औपचारिक रूपमा सार्वजनिक गरेको हो। माडी क्षेत्रको मौलिक कला संस्कृति भाषा वेशभूषा तथा परम्पराको संरक्षण र प्रबन्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त उत्सवमा विभिन्न जात जाति तथा समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ। उत्सवमा थारू मगर तामाङ गुरुङ नेवार चेपाङ राई दराई लगायत 12 जनजातिका सांस्कृतिक प्रस्तुति बाजा गाजा र वेशभूषा समावेश गरिने जनाइएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकी सहित परिक्रमा गरिने र साँझ मौलिक खाना पर्व सञ्चालन गरी विभिन्न जात जातिका परम्परागत परिकारहरूको खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ। कृष्णनगरमा सञ्चालित घुम्ती रक्तदान शिविर रक्तदान कार्यक्रममा 19 महिला र 26 पुरुष गरी 45 रक्तदान गरेका छन्। मानवताका लागि रक्त अभियानको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र भरतपुरसँगको प्राविधिक सहकारीमा सम्पन्न सो घुम्ती रक्तदान शिविरमा सहभागी रक्तदाताहरूमध्ये 14 पहिलो पटक रक्तदान गरेका थिए। चितौं सहित हाल देशैभर देखिएको रगतको ठूलो अभावको परिपूर्तिमा सघाउन मानवताका लागि रक्त अभियानले आकस्मिक र घुम्ती रक्तदान शिविरहरू सञ्चालन गरिआएको छ। तपाईँको सानो योगदान कसैको जीवनको ठूलो आशा भन्ने सन्देश प्रवाह गर्दै अभियानले बुधबार शिविर आयोजना गरिरहेको हो। नेट र टिभी सेवा प्रदायक गरिरहेको टेकमाइन्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबल काटिएको गुनासो गरेको छ। माडी नगरपालिका साथ किर्तनपुर स्थित बोर्डिङ नजिकै रहेको टेकमाइन्स नेटवर्कको अप्टिकल फाइबर तार पुनः काटिएको अवस्थामा भेटिएको हो। मंगलबार बेलुका विद्युत आपूर्ति अवरुद्ध भएको मौकामा बक्सको तार जानी जानी काटिएको अवस्थामा भेटिएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईले जानकारी दिनुभयो। सो घटनाका कारण स्थानीय क्षेत्रमा इन्टरनेट सेवा केही समय अवरुद्ध भएकोमा मरम्मतपछि सुचारू भएको छ। सेवा प्रदायकले यसलाई योजनाबद्ध गतिविधि भएको बताउँदै कानूनी कार्यवाहीका लागि प्रहरी प्रशासन गुहारेको छ। पटक पटक दोहोरिएको यस प्रकारको घटनाले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कार्यवाही गर्न माग गरिएको चापागाईले बताउनुभयो। खेलकुद भन्ने नारासहित माडीमा आयोजित मेरक विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशन भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरपालिकाको आयोजनामा सञ्चालन हुने सो प्रतियोगिता आउँदो ज्येष्ठ 16 गतेदेखि 24 गतेसम्म सञ्चालन हुनेछ। बसन्तपुर बजार स्थित माडी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फको फाइनल खेल ज्येष्ठ 24 गते सम्पन्न हुनेछ। ट्राइसिट अनुसार छात्रतर्फ माडीका 9 मावि स्कुलको सहभागिता रहँदा छात्रतर्फ माडी मावि जीवन मावि सोमेश्वर मावि दिवाकर स्मृति मावि र जनकल्याण मावि बीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टिमले 15,000 रुपियाँ र उपविजेताले 7,500 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने अनुशासन र सहकारीको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। गर्ने नेपालकै ठूलो बिपी कोरेला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ। विश्वव्यापी रूपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन्। अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डाक्टर गुरु शरण शाहका अनुसार हाल विश्वव्यापी रूपमा क्यान्सर उपचारमा प्रयोग हुने महत्त्वपूर्ण औषधिहरूको प्रभाव देखिएको छ। राष्ट्रिय खबरहरू राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आडमा नक्खु कारागारबाट अनाधिकृत र गैर कानूनी रूपमा बाहिर निस्किएको विषयलाई आयोगले गम्भीर प्रश्न उठाएको हो। कारागारबाट निस्कने कार्य मानव अधिकारको गम्भीर उल्लङ्घन मात्र नभई कारागार ऐन 2079 दफा 49 बमोजिमको फौजदारी अपराध भएको निष्कर्ष निकालेको छ। लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी सांसदहरू मनिष शाह र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानूनी कार्यवाही गर्न सिफारिस गरिएको छ। प्रतिवेदनको पेज नम्बर 28 र 29 लामिछानेका बारे उल्लेख गरिएको छ।
मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवाधिकार उल्लङ्घनकर्ता ठहर गरेको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र मानवाधिकार उल्लङ्घनको छानबिनपछि आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कार्यवाहीका लागि सरकारलाई 7 बजे सुझाव पेश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा मानवाधिकार उल्लङ्घनमा दोषी ठहर भएका विभिन्न अधिकारीलाई कम्तीमा 6 महिना निलम्बन गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानवाधिकार उल्लङ्घनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ जुनसुकै सार्वजनिक पदमा रहेको भए तापनि कम्तीमा 6 महिना निलम्बन गरी मानवाधिकारको सम्मान तथा संरक्षण गर्न समेत राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 को दफा 4(1)(6) बमोजिम सिफारिस सहित निर्देशन दिन सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि पनि दुरुस्थानमा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ। प्रसाईले जेएनजी अभियन्तासँगै सामाजिक सञ्जाल मार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो। आयोगले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। आशंकामा दुग्ध विकास संस्थान डिडिसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छापा मारेको छ। बुधबार छापा मारेर सिआइबीको टोलीले 5 कर्मचारीको मोबाइल जफत गरेको छ। 81 टोली आएर छापा हानेको छ। केही कर्मचारीको मोबाइल सबै जफत भएको छ। डिडिसी स्रोतले बताएको हो। सिआइबीले दुध खरिद बिक्री सम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ। राष्ट्र मन्त्रालयले विदेश स्थित आफ्नो दूतावास तथा नियोगको संख्या घटाउने तयारी थालेको छ। सोही तयारीका कारण विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्त ढिलो हुन पुगेको राष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। हाल विभिन्न 17 मुलुकका लागि राजदूत पद रिक्त छन्। ती मुलुक स्थित नेपाली दूतावास, कार्यवाहक राजदूतावासको भरमा चलिरहेका छन्। दूतावासहरू पुनर्संरचना गर्ने तयारीमा लागेका कारण राजदूत नियुक्तिमा ढिलाइ भइरहेको जनाइएको छ। स्थानीय तहको निर्वाचन आउन 11 महिना बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टी नेकपाले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। भेलालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा त्यागेर पार्टी प्रवेश गरेका दुई नेत्रीलाई काङ्ग्रेसले जिम्मेवारी दिएको छ। काङ्ग्रेसले रासपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी केन्द्रीय सदस्य र उर्मिला भुर्तेललाई महिला संघको केन्द्रीय सदस्य मनोनित गरिएको हो। काङ्ग्रेस सभापति गगन थापाले मंगलबार शर्मालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो। गरेको सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ। सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालू आर्थिक वर्षको फागुनसम्म देशभर कुल 37,41,844 जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्। कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। बुधबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याई आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको जनाएको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सँगै म श्री थापा पनि बिदा हुन्छु। नमस्कार।

0: दिवस 2083 को गौरवमय अवसर में माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साझा बसन्तपुर बजारमा रैथाने फुड फेस्टिवल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
2: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीव जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धेरै धेरै

0: त्यो भन्ने बित्तिकै
1: तपाईँको संलग्नता छैन
0: कारबाहीको लागि सिफारिस गर्यो भनेर त अतिरञ्जित प्रश्न भयो
1: होइन तपाईँको भूमिका छैन
0: तर तपाईँले पहिला मानव अधिकार आयोगले लेखेको प्रतिवेदन सरासर सबै पढ्नु पर्यो त्यो सरासरमा के भनेको छ तपाईँलाई एकचोटि पढेर सुनाइनु
1: सुनाउनु पर्दैन राजीवजी तपाईँको भूमिका छैन तपाईँले चाहिँ त्यहाँ भिडलाई उठाउने काम गर्नु भएन
0: त्यो भूमिका थियो भनेदेखि त राष्ट्रिय मानव अधिकार आयोगले केपी गोरी रमेश लेखक त्यसै गरी त्यतिखेरका तत्कालीन संचार मन्त्रीको भूमिका राख्दै फलानालाई कारवाही गर्नु कानुन बनाउनु भन्थ्यो होला नि त भन्दैन थियो होला र
1: राष्ट्रिय स्वतन्त्र पार्टीकै करिब करिब 16-17 जना सांसदको नाम आएछ
0: 17 जना सांसदमाथि शङ्का राखेर उसले के भन्यो भने थप अहिले प्रमाण पुग्दैन त्यसको ठ्याक्कै आशय भन्नुभयो भने अहिले प्रमाण पुग्दैन तर अनुसन्धान गर्नु भनेको मतलब अनुसन्धान गर्न सकिन्छ भनेको हो कि त्यो कारवाहीको काहीँ पनि सिफारिस गरेको छैन
1: अनुसन्धानको दायरामा आउनुभयो होइन राजीवजी
0: अनुसन्धान अनुसन्धान त जहिले खुल्ला हुन्छ नि अनुसन्धान त तपाईँ माथि पनि हुनसक्छ म माथि पनि हुनसक्छ अरू
1: म माथि त किन हुन्छ र म त टिभीबाट कराउँदै थिएँ त्यो
0: अनुसन्धान गर्दै जाँदाखेरि जो कोही व्यक्ति पनि अनुसन्धान भित्र हुन्छ सर
1: आजको दिनमा तपाईँ चाहिँ किन पर्नुभयो त्यसो भए
0: जस्तो सुन तस्कर रक्त चन्दन तस्कर खाद तस्कर बालुवा तस्कर यस्ता तस्करै तस्कर अनि नेताका छोराछोरीको कुकर्मको भण्डाफोर गर्ने अभियानलाई त स्वागत गरेकै हो त मानवता मरेपछि मानवता सकिएपछि संवेदना नरहेपछि गाडीले हानेर जमिनमा लडेकी बालिकालाई नउठाएपछि विरोध गरेकै हो त छातीमा गोली टाउकोमा गोली अबोध बच्चामाथि गोली लागिसकेपछि चिच्याएकै हो त अब के भन्नुहुन्छ भ्रष्टाचारमाथि आममाथि बलात्कारमाथि आममाथि मानव बेचबुझनमाथि आममाथि दिएपछि कानुनी राजको माग गरेकै हो त नेपालमा जङ्गली राज कि अब जङ्गली राजमा नेपाल भनेर छुट्याउन नसक्दा अक्कबक्क परेकै हो त अनि तिन कुनेमा रेडीका भत्रीको टिग्रामा गोली छेडिँदा ढुङ्गा बोल्यो तर पजेरोमा चढ्नेहरू बोलेनन् त्यस बेला नेपाल मानव अधिकारको अवस्था चिन्ताजनक छ भनेर टेलिभिजनबाट बोलेकै हो त अनि अनि त्यसपछि तपाईँ पछि जुन परिवर्तनका लागि शान्तिपूर्ण जेन्जी विद्रोहमा समर्थन जनाएकै हो अब त्यस विरुद्ध खबरदारी गरेकै हो युवाहरूलाई सचेतता गराएकै हो अब त्यसमा मानव अधिकार आयोगले अनुसन्धान गर्ने गर्नुपर्छ भनेर भन्छ र अनुसन्धान गर्नुपर्छ
1: तपाईँको त एउटा स्टेटस निकै ठुलो हैन त्यसमा तपाईँको भूमिका रह्यो रे के
0: त्यसमा के छ त अनि रवि लामिछानेलाई बाहिर निकाल्नुहोस् भन्नुभन्दा अगाडि त्यसका अरू तपाईँले यति खोज अनुसन्धान गर्दै गर्दा चाहिँ त्योभन्दा अगाडि राजीवले अरू के भनेको थियो भनेर पनि त हेरिदिनु पर्ला नि त त्यो चाहिँ कुन अवस्थामा आएर भन्यो राजीवले बालनले नेतृत्व लिएनन् भने रविलाई निकाल्नुपर्छ भनेर कुन अवस्थामा गएर भन्यो भन्ने पनि त होला नि त
1: चल्दै
0: गर्दा अनियन्त्रण बढ्दै जाँदाखेर नेतृत्व आन्दोलन गर्नेको नेतृत्व कसैले नलिँदाखेर यो नेतृत्व कसैले लिनुपर्छ नभएदेखि यो सिमदरबार डढ्यो सिमदरबारका महत्त्वपूर्ण डाटा सेन्टर र कागजहरू छ त्यसो नगरौँ भनेर लेखिएको चाहिँ तपाईँले हेर्नु कि हेर्नु भएन सार्वजनिक सम्पत्ति तोडबाट आमदानी रोक्नुपर्छ अब जेएनजीको हातमा देश आइसक्यो भनेर भनेको चाहिँ त्यो चाहिँ स्क्रिनसट यहाँले हेर्नुभयो कि हेर्नु भएन त्यस कारणले त्यो भनिएको विषय कति बेला हो भन्दाखेरि यी सबै कुरा भनिसकेपछि भनिएको कुरा हो
1: तर तपाईँका पार्टी सभापति रवि लामिछानेले जेलबाट ब्रेक गर्दाखेरि चाहिँ धेरै कैदीबन्दीहरूलाई भगाएको पनि त आरोप लाग्यो होइन
0: होइन त्यो उहाँकै सन्दर्भमा पनि यो हेडलाइन कसरी बन्छ भन्ने कुरा मैले बुझेको छैन क्या त्यो सबै कुराहरू आइसकेको छ उहाँले जेल कैदी भगायो भनेर मानव अधिकार आएको प्रतिवेदनले भनेको पनि छैन होइन त्यो पछाडि जेलबाट भाग्ने अवस्था बन्यो भनेर रवि लामिछानेलाई किटान गरेर गरेको त मैले त कहीँ पनि त्यो प्रतिवेदनमा भेट्टाउँदिनँ त अब यो कस्तो हुँदो रहेछ भने मान्छेले आफ्नो हेडलाइन कसरी चाहेको छ मिडियाले त्यही हेडलाइन बनाएर व्याख्या गरिदो रहेछ कि
1: होइन तपाईँ पनि त मिडियाकर्मी हो तपाईँलाई थाहा छ होइन धेरै मिडियाहरूले चाहिँ ट्रोल गर्छन् धेरै मिडियाले चाहिँ म्यानिपुलेट गर्न खोज्छन् तर चाहिँ अनुसन्धानको दायरामा तानिसकेपछि अब चाहिँ अनुसन्धानलाई सहयोग
0: मैले भने नि 17-18 जना हामी राष्ट्रपतिका सांसदहरू मैले अघि नै भनिसके त्यो आन्दोलनमा नैतिक समर्थन राख्ने मान्छे म हो त्यो आन्दोलनमा
1: समर्थन राख्नुभयो समर्थन राख्नुभयो तपाईँले त होइन तत्कालीन बेलाका शासकहरूलाई
0: भाटे कारबाही त्यस्तो वर्ड मैले काहीँ पनि शब्द गरेको छैन तपाईँले मलाई त्यहाँ तपाईँले त्यो दिन बिहानकै मैले पटक पटक तपाईँकै कार्यक्रममा पहिला एउटा टेलिभिजनको कार्यक्रम मैले भनेको छु मैले तल उनीहरूको मैले त्यहाँ लेखेको छु प्रत्येक दिन महिना सरकारी विदेशी ऋण लिएको छ जुन सरकार अनि जुन तपाईँको अनि मेरो भाग्यमा जोडिन्छ

0: र मैले उहाँलाई प्रश्नसँग त्यहाँ लेख्दै गएर तल के भनेको छु भने यसको जवाब खोज्न आज तपाईँ सडकमा जाँदै हुनुहुन्छ, शासक अराजक छ, अराजकता मचाउन सक्छ, सचेत रहनुहोला, यिनीहरूका लागि तपाईँको मूल्य जाबो अङ्क हो, घर कुरेर बस्नुभएका मम्मी बुवाका लागि सर्वस्व हो, जोसँगै जोसँगै होस् राख्नुहोस् शुभकामना भनेर लेखेको थिएँ। यसमा के छ,
1: तत्कालीन नेताहरू र शासकहरू प्रति त तपाईँले त विस्मम नै गर्नु भन्यो भने अघि नै
0: तपाईँलाई भनिसके नि। अब यो के अरे उनीहरूले चराको बेतिते लुट त्यो पक्षमा चाहिँ के म मुख दर्शक भएर हेर्न सक्थेँ, म त सक्थिनँ, मैले अघि नै माथि स्वीकारिसकेँ त, मैले परिवर्तनका लागि शान्तिपूर्ण जेएनजी विद्रोहमा समर्थन जनाएकै हो।
1: तपाईँको भूमिका चाहिँ के,
0: विरुद्ध सचेतापूर्वक खबरदारी गर्ने गर्नका लागि युवाहरूलाई आह्वान गरेकै हो भनेर भनिसकेँ त मैले।
1: तपाईँको खास भूमिका के रह्यो त्यसमा, चाहिँ क्लियर आएको छ मानव अधिकार आयोगको प्रतिवेदनमा स्क्रेच?
0: उहाँ तपाईँले मानव अधिकार आयोगको प्रतिवेदनै पढ्नु भएन सर त्यसो भएदेखि?
1: होइन, तपाईँलाई सूक्ष्म रूपमा अनुसन्धान गर्न त भनेको छ नि त त्यहाँ।
0: अनि त्यो त्यो भन्ने बित्तिकै त्यो त अपराधी करार त गर्नु भएन नि त, त्यहाँ त के भनेको भन्दाखेरि तपाईँ उनीहरूको हामीसँग प्रमाण पुग्दैन तर सूक्ष्म छानबिन गर्न सकिन्छ भनेको हो नि त त्यसको अर्थ त
1: प्रमाण पुग्दैन
0: होइन र
1: है प्रमाण पुग्दैन भनेको छ मानव अधिकार आयोगको प्रतिवेदनले।
0: तपाईँ तपाईँ तपाईँ तपाईँले त्यो म तपाईँलाई पुरै पढेर सुनाइदिनु भन्नुहुन्छ भने म
1: तपाईँलाई
0: सुन्नुहोस्, प्रदर्शनका आह्वानकर्ता अभियन्ता समर्थकका व्यक्तिहरू भनेर त्यसपछि नाम जति पनि व्यक्तिहरू उहाँहरूको आयो होइन, त्यसपछि तल के भन्यो भन्दाखेरि चाहिँ जयन्ती प्रदर्शन समिति अभिव्यक्ति दिएको भन्ने निजको सामाजिक सञ्जाल प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धानहरूले निजको प्रदर्शनमा सहभागिता हुन सक्ने भनी आकलन गरेको प्रतिवेदनका समेतका आधारमा उल्लेख हुन गएको देखिन्छ, उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिका टिप्पणी टिका टिप्पणीको यस्तै मिडियाहरूबाट तपाईँहरूले प्रश्न सोधेका आधार समेत भएको देखिँदा भाद्र 23 र 24 गते घटनामा भएको मानवीय र भौतिक क्षतिका समेत कार्यमा निजको संलग्नता रहे नरहेको र निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आकर्षित र उत्तेजित भई कुनै असर वा प्रभाव परेको नपरेको सार्वजनिक शान्ति सुरक्षा व्यवस्था खलल पुग्ने भए नभएको सोको दुरुस्थान भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ। अनि के भने यसले
1: तत्कालीन कार्की आयोगलाई पनि त कारवाही सिफारिस गर्यो नि त होइन?
0: उहाँले पनि परिवर्तनलाई काहीँ न काहीँ आत्मसात गर्नुभयो, मैले भनिसकेँ नि त्यो परिवर्तनलाई ज जसले आत्मसात गरे त्यो सबैलाई उसले काहीँ न काहीँ शङ्काको घेरामा लिएको छ। जुन दिन अघिल्लो दिन बच्चाहरूको गोली लाग्यो त्यो दिन र राति जो जो अभिभावकहरू रुए या ज जसलाई त्यसको पीडा बोध भयो
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेछ।
0: त्यही हो, ठ्याक्कै यही नै हो, त्यस्तै भनेको त हो नि होइन, त्यही भनेको प्रमाण पुग्दैन छैन, छ भनेदेखि त कानुन बनाएर
1: अनुसन्धानको तयार हुनुहुन्छ होइन?
0: किन मैले त हिजै प्रश्न मैले आफ्नो कुरा भनिसकेँ, म
1: तर यो अनुसन्धानलाई चाहिँ प्रभावित पार्ने सम्भावना पनि त छ नि त होइन, विभिन्न किसिमका तपाईँहरू सरकारमा हुनुहुन्छ, तपाईँहरू त सत्तामा हुनुहुन्छ होइन, यो प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने संशय पनि छ, सत्तामा भएको बेला त प्रतिवेदन कार्यान्वयन हुँदैन नि त यसलाई त
0: होइन, त्यो त्यो मलाई लाग्दैन, त्यो प्रतिवेदन पहिलो कुरा त्यो प्रतिवेदन कुन तवरबाट आयो भन्ने कुरा त हेर्नै पर्छ होइन, एउटा त्यो के अरे प्रतिवेदन आउने बित्तिकै अक्षरशा पालना गरिनुपर्छ भन्ने कतिपय कुराहरू त हुँदैनन्, तर अदालती प्रक्रियामा जान थप अनुसन्धान गर्नलाई समस्या हो भन्ने मलाई लाग्दैन, तर अनुसन्धान नै सबै कुरा हो भन्ने कुरा चाहिँ होइन, किनभने मैले अघि नै भनिहालेँ रेबिका खत्रीको खुट्टामा गोली लाग्दाखेर को बोल्यो, तिन कुने घटनामा पत्रकार रजकको हत्या हुँदाखेर को बोल्यो, कुन चाहिँ आयोग बोलेको थियो, प्रश्न त्यहाँ पनि तेर्सिन्छ, त्यस कारणले
1: आयोगको प्रतिवेदन प्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ राजीवजी?
0: होइन, मैले सन्तुष्ट र असन्तुष्ट मैले व्यक्त गरेकै छैन, मैले केही पनि भनेको छैन, मात्रै कुरा के भन्दाखेरि उसले ठिक छ अनुसन्धान गर्नुपर्ने भनेको कुरामा अनुसन्धान गर्ने हो कि, त्यसको लागि मेरो जिम्मेवारी मेरो भागमा पर्ने कुरा मैले गर्ने कुरा छँदैछ, अरू साथीहरूले पक्कै सहयोग गरिहाल्नुहुन्छ, तर जेएनजी मुभमेन्ट भएकै हो।

0: त्यो आन्दोलन धेरै थियो, त्यहाँ गोली ठोकिएकै हो, गोली ठोकिएपछि भोलिपल्ट नहुनु पर्ने घटनाहरू भएकै हो, तर डराउनेमा संलग्नता कसको थियो भन्ने कुरा अनुसन्धानले खोज्ने नै छ। अनुसन्धानले कति व्यक्तिहरूलाई पक्राउ गरेकै छ, ती व्यक्ति कुन पार्टीसँग संलग्न छन्, कुन कुन व्यक्ति समूहसँग संलग्न छन् भन्ने कुरा पनि करिब करिब देखिसकेको छ। त्यस कारणले गर्दाखेर त्यो जो निर्दोष व्यक्तिहरू थिए, जो परिवर्तनको परिवर्तन हुनुपर्छ भनेर सडकमा गएका थिए, तिनको हत्यारा चाहिँ एक एक अनुसन्धान त हुनै पर्छ।
1: अब
0: मानवाधिकार आयोगले प्रतिवेदनमा उल्लेख नगरे पनि नभने पनि त्यो त हुनै पर्छ।
1: अब अहिलेको अवस्थामा संसदमा प्रधानमन्त्रीको व्यापक खोजी हुँदैछ, होइन? तपाईँलाई राम्रोसँग थाहा छ, प्रतिपक्षीहरूले चाहिँ आवाज उठाएका उठाएछन्, तर प्रधानमन्त्री ज्यू 500 मिटर भन्दा उता जानै नसक्ने प्रधानमन्त्री कार्यालयबाट यो के भइरहेको छ? सभामुख जाँदा पनि उहाँले किन अटेर गर्नुभयो यसरी?
0: प्रधानमन्त्रीले प्रश्नसँग सुरुदेखि नै भन्नुभएको छ, म 100 दिनको कार्यक्रमको रिपोर्ट कार्ड बोकेर सदनमा जान्छु भनेर भनेको हो उहाँले, अरू चिज भनेकै होइन। उहाँले अर्को म संसदनप्रतिको जवाबदेही हुन्न भनेर उहाँले भनेको छैन, है, म सदनमै आउँदिनँ यो गर्दिनँ भनेको छैन। उहाँले रिपोर्ट कार्ड सहित म जान्छु भनेर भनिएको, विगतमा सदनमा प्रत्येक महिना या 15 दिनमा सदनमा घन्टौँ भाषण गरेको सुन्ने बानी परेका हामीहरूलाई केही कुरा खल्लो लागेको हुनसक्छ, तर उहाँले म मेरो आफ्नो गरेका कामहरूको रिपोर्ट सहित आउँछु भन्दाखेरि के भिरेको छ? प्रधानमन्त्रीले 150 मिटर जति नै टाढा भए पनि उहाँले म काम गर्छु, अहिले काम काम काम, मन्त्रीहरूले काम काम काम भनेर बिहान 9 बजेदेखि बेलुका 8-9 बजेसम्म बसेर प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्र बसेर काम गर्नुहुन्छ भने इतिहासमा हामी त्यस्ता किसिमका मन्त्री र प्रधानमन्त्री पाइरहेका छौँ। यति बेला अब हामीले सदनमा आएर बोलिदिनु भएन, जवाब दिनु भएन,
1: जानु पर्दैन, प्रधानमन्त्रीले भन्या के लोकतान्त्रिक व्यवस्थामा संसदमा उपस्थित हुनु पर्दैन, बोल्नु पर्दैन, मौन बसेर हुन्छ।
0: सदनमा त हेर्नुहोस् हरेक दिन त्यत्रो सांसद छ, सबै दिन सांसदले प्रधानमन्त्री मन्त्री खोजिरहन्छ, तर त्यसको जवाब दिने उपयुक्त दिन कुरेर बसेको हुन्छ नि। जस्तो हिजो कतिपय मन्त्रीहरूले हिजो जवाब दिनुभयो, त्योभन्दा अगाडि केही मन्त्रीहरूले जवाब दिनुभयो, उहाँहरूको मन्त्रालयगत हिसाबले जे जे सवालहरू उठ्यो जवाब दिँदै जानुभएको छ। त्यो किन भन्दाखेरि सरकारको अङ्ग त हो नि त मन्त्रीहरू पनि। अब रह्यो प्रधानमन्त्रीको कुरा, प्रधानमन्त्रीले म एकमुष्ट जवाब दिन्छु भनेर उहाँले भन्नुभएको छ, सभामुखले सदनमा जानकारी गराउनै भएको छ, यो हप्तासम्ममा अब आउनुहुन्छ भनेर, होइन, उहाँले रिपोर्ट कार्ड सहित भनेर भनिसकिसकेपछि हामी त्यसमा प्रधानमन्त्री पाइरहेको छौँ, जसले मैले यति काम गरेँ यो भनेर म कार्ड रिपोर्ट कार्ड बोकेर आउँछु है भन्ने प्रधानमन्त्री चाहिएको कि अब हामीलाई सदनमा गफ गर्ने, भुल्याउने, टुक्का जोड्ने प्रधानमन्त्री चाहिएको?
1: हामीलाई त प्रधानमन्त्री कस्तो चाहिएको भने गणतन्त्र दिवसमा पनि यसो सम्बोधन गर्ने प्रधानमन्त्री चाहिएको, संसदमा पनि सांसदले उठाएका प्रश्नहरूको प्रश्नोत्तर गर्ने प्रधानमन्त्री चाहिएको, यसो देशवासीका नाममा थोरै भए पनि बोलिदिने प्रधानमन्त्री चाहिएको, किनभने सङ्कटका बेला भएको बनेको सरकार हो, त्यसका प्रधानमन्त्री हुन्, चुपचाप लागेर चाहिँ के हुँदैछ भन्ने कुरामा त अन्यलता छ नि त, होइन?
0: जनता चाहिँ जनताको चुलोमा परिवर्तन ल्याउने प्रधानमन्त्री खोजिरहेका छन् यति बेला, र गणतन्त्र दिवसको दिन प्रधानमन्त्रीले बोल्ने, राष्ट्रपति सर्वोच्च एउटा पद हो र संविधानको संरक्षक पनि राष्ट्रपति हो, त्यस कारणले गर्दाखेर गणतन्त्र र संविधान जोडिएको विषय हो। कुनै पनि परम्परा भन्ने बित्तिकै त्यो परम्परा गलत परम्परा या कुनै चिज धानी राख्नुपर्छ भन्ने हुँदैन, समय सापेक्ष पनि बनाउनुपर्छ। यत्रो जेन्जी मुभमेन्ट, यो जेन्जी मुभमेन्ट पछि यो जुन परिवर्तन आयो, त्यही पुरानै परम्परा, त्यही पुरानै नियम कानुनमा काम गर्नु पर्थ्यो भने यत्रो परिवर्तनको आवश्यकता किन थियो? राजतन्त्रै ठिक थियो नि त त्यसो भएदेखि, हिजो राजतन्त्र चाहिँ हिजो परम्परामा चलेको राजतन्त्र चाहिँ किन अन्त्य गरियो त्यसो भए? त्यो राजतन्त्र अन्त्य नगरेको भए अनि राजतन्त्रको अन्त्य गरेर यत्रो परिवर्तन ल्यायो भनेर भन्ने, अनि त्यही परम्परालाई निरन्तरता दिने हो भने, क्रमभङ्गता नगर्ने हो भनेदेखि चाहिँ अब कि बालेन सरकारले गरेका काम या अरू, मेरो भनाइ के भने जनता जनताको चुलोमा आफ्नो चुलोमा कति परिवर्तन आउँछ भनेर खोज्दैछन्, सरकारले त्यही तवरले काम गर्नुपर्छ गरिरहेको छ भन्ने मलाई लाग्छ।
1: होइन, अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले अब प्रत्यक्ष कार्यकारीमाथि फेरि बहस गर्दैछ अरे, होइन? प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिमा पुनर्विचार हुन्छ,
0: त्यो त हाम्रो प्रतिबद्धता पत्रमै आएको कुरा हो, त्यो बहस भन्दा नि हाम्रो प्रतिबद्धता पत्रमै छ,
1: अब त्यसरी नजाने भन्ने कुरा आइरहेको छ नि त, होइन?
0: होइन, त्यो विषयमा त्यसरी छलफल भएको छैन, केही संविधानविदहरूले, केही व्यक्तिहरूले त्यसले त्यो गर्दा त्यो बाटो अलिकति गलत हुनसक्छ, यही संविधानबाट पनि बहुमत आउने अवस्था रहन्छ आयो, त्यस कारणले गर्दाखेरि यो संविधानलाई कार्यकारी

0: अध्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन आवश्यकता छैन भनेर उहाँले दिएको सुझाव त्यही आधारमा अहिले निचोडमा पुग्यो भनेर भन्न मिल्दैन.
1: होइन, बालेन शाह पनि कन्भिन्स हुनु पऱ्यो नि त, अब त प्रत्यक्ष कार्यकारी चाहिँदैन.
0: अब बालेन तपाईँले नै अघि भन्नुहुन्छ प्रधानमन्त्रीको आवाज हामीलाई सुन्न मन लागिरहेछ, उहाँ के बोल्नुहुन्छ के भन्नुहुन्छ भनेर आम मिडिया सबैले खोज्दै हुनुहुन्छ, अनि फेरि बालेन शाह यसमा कन्भिन्स हुनु भन्ने कुरा चाहिँ कहाँबाट थाहा हुन्छ?
1: होइन, त्यो त आइहाल्छ नि त, सुझाव दिने संविधानविदहरूले त चुहाइहाल्छ.
0: मैले तपाईँलाई भने नि त्यो चाहिँ संविधानविदहरूले केही उहाँहरूले दिएको सुझाव हो, तर त्यो सुझावलाई अहिले स्वीकारेको स्वीकार के हो भन्ने कुरा हो.
1: अब सरकारले जुन डेलिभरीको कामहरू गर्दैछ, जुन ढङ्गले सरकार अगाडि बढ्दैछ, अब यो सरकारलाई जनतालाई सुशासनयुक्त समाज निर्माण र रोजगारीको व्यवस्था गर्नेबाट पछि हट्ने छुट छैन, किनभने जनताले धेरै माया गरेका छन्, प्रेम गरेका छन्, अब सरकारप्रति विश्वास पनि गरेका छन्, होइन? कतै न कतै फेरि सत्ता र पार्टी बीचको मतभेदले गर्दाखेरि धोका त पाउँदैनन् नेपाली जनता?
0: पाउँदैनन्, त्यो ढुक्क आउनुहोस्,
1: ग्यारेन्टी गर्न सक्नुहुन्छ तपाईँ? नेपालभरका लाखौँ जनतालाई
0: छैन छैन छैन. किन छैन भन्नुहुन्छ भने फेरि पनि मैले एउटा शब्द दोहोऱ्याउनु पर्ने हुन्छ, यहाँ यो समाज चाहिँ कस्तो भयो भन्नुहुन्छ भने सियोको भन्दा कैँचीको मूल्य हुने समाज हो, किनभने कैँचीले काट्छ सियोले जोड्छ, त्यस कारणले कैँचीको मूल्य बढी हुन्छ. जसले पार्टी फुटाउने कुरा गर्छ या पार्टी अब फुट्यो भनेर भन्छ, त्यो मजा पनि लाग्छ केहीलाई, र उसलाई के लाग्छ भने कहीँ त्यो कहीँ गुन्जाएस छैन, तर उसले पार्टी फुट्यो भने चाहिँ उसले आफूलाई समाजमा सामर्थ्य पनि देखाउने प्रयास गर्छ, त्यही प्रयास मात्रै हो, त्योभन्दा बाहेक केही पनि होइन. कसैले नचियाए हुन्छ अहिले पार्टी फुट्छ बालेन्द्र रविमा समस्या आयो भनेर कसरी खोजेन, किनभने यो पार्टी एकीकरण यो पुस्ताका लागि हो, यो के अरे यो सत्ताको लागि होइन, यो पुस्ताका लागि हो, त्यस कारण कम्तीमा यो पुस्ता है, फेरि त्योभन्दा थप पुस्ता नि हुन्छ, त कम्तीमा यो पुस्ताका लागि हो, त्यस कारणले अहिले या यो पाँच वर्षभित्रमा
1: पार्टीमा मतभेद सुरु भइसकेका छन् त, राष्ट्रिय स्वतन्त्र पार्टीमा
0: मतभेद त तपाईँको मनभित्रै हुन्छ, मेरो मनभित्रै पनि मतभेद हुन्छ, किनभने एउटा मनले एउटा भन्छ अर्को मनले अर्को भन्छ, तर जानुपर्ने त एउटै मन बनाएर हो नि त, मेरै मनभित्र विभाजन छ भनेदेखि अब व्यक्ति व्यक्तिमा त स्वाभाविक रूपमा केही जरुर यसरी गरौँ भन्ने आफ्नो तौर तरिका हुन्छ, तर जाने देशलाई निकास दिनु छ, जनतालाई निकास दिनु छ भनेपछि त्यो फेरि मतभेदलाई एउटै बनाएर जाने हो, त्यो मत भिन्नता नगरिकन एउटै बनाएर जाने हो, त्यो कुरा पार्टी सभापतिलाई राम्रोसँग ज्ञान छ, प्रधानमन्त्रीलाई थाहा छ.
1: भनेपछि मत भिन्नता छैन अहिले पार्टीका सभापति र प्रधानमन्त्रीज्यूसँग,
0: जुन
1: तर्फबाट
0: मजाले मजाले उहाँहरू बिच मैले केही पनि समस्या देखेको छैन, किनभने उहाँहरू दुवैजनालाई मैले काहीँ न काहीँ यसो नजिकबाट निहालेको पनि छु, काहीँ पनि त्यो समस्या छैन.
1: होइन, त्यो संसदमा आउने छनक देखाउनु भएन रे नि त, होइन
0: योभन्दा अगाडि उपसभामुख निर्वाचनको समयमा पनि त्यस्तै किसिमका टिक्का टिप्पणी भए, फलानाले फलानालाई रुचाउनु भयो, एकजनाले अर्कोलाई रुचाउनु भयो, बाबा रुचाइ त आआफ्नो हुन्छन्, तर नतिजा एउटा आउने बित्तिकै चाहिँ आफूले भनेको भएन भनेर अर्कालाई ब्लेम नहुने, यो हाम्रो परिपाटी हो. सभामुख जानुभयो बोलाउनलाई, कुरा गर्न पक्कै जानुभयो, तर कुरा गर्न गएकै कुरालाई चाहिँ भित्र के भयो भन्ने कुरा कसैलाई पनि थाहा छैन आजको दिनसम्म. त्यसपछि सभामुखले आएर सदनमा के भन्नुभयो, त्यसपछि सभामुखले सदनमा आएर के भन्नुभयो, प्रधानमन्त्री सदनमा आउनुहुन्छ, सदनप्रति उत्तरदायी हुनुहुन्छ, उहाँले म सदनमा आएर बोल्छु भनेर भन्नुभएको छ, र एक हप्ताको समय उहाँले पनि जानकारी गराउनु भयो, यही होइन र उहाँले जानकारी गराएको पनि.
1: प्रधानमन्त्री सही ट्र्याकमा हुनुहुन्छ होइन, देशको बागडोर सम्हाल्ने ठाउँमा
0: म भन्छु भने तपाईँ आज टाउको दुख्यो मलाई सिटामल खाएँ भरे ठिक हुन्छ भने यस्तो पनि होइन, कतिपय कुराहरू लाग्छ सिस्टम बसाउने कुरा छन्, पुराना छिद्रहरू विगतका सरकारले गरेका गल्तीहरू टाल्नु पर्नेछ, अर्को नयाँ स्थिति बसाउनु पर्नेछ, दुईटा डबल काम यो सरकारले गर्दैछ यति बेला भनेदेखि काम गर्दै गर्दाखेरि केही हुँदै जान्छ. तर मैले अघि नै भनिसकेँ नि, असन्दर्भिक व्यक्ति या बिचौलियासँग उठबस गरेर बालुवाटारमा रमाएर यो सरकार बसेको छैन, यो सरकार सिंहदरबारभित्र बसेर काम गरिराखेको छ, बालुवाटार सिंहदरबारमा बसेर काम गर्छ, बिहान 9 बजेदेखि बेलुका बेलुका 7-8 बजेसम्म भनेपछि अब यो सरकारसँग अहिले तत्काल उसले भएका भुवाङहरू टाल्दैछ, छिद्रहरू टाल्दैछ र नयाँ सिर्जना गर्ने प्रयास गर्दैछ भनेर हामीले बुझ्नुपर्छ, र 100 दिनको कार्यक्रम पुरा हुँदै गर्दा त्यहाँबाट नाप्न थाल्नुपर्छ सरकारले कसरी काम गर्दैछ भनेर.
1: पार्टी सभापतिको

0: भारत भ्रमण किन हुँदैछ?
1: पक्कै पनि त्यहाँको पार्टीले बोलाइसकिसकेपछि, भाजपाले बोलाइसकिसकेपछि जान लाग्नुभएको, त्यसमा सरकारको निम्तमा जान लाग्नु भएको होइन, उहाँ पार्टी बिचको सम्बन्धको कारणले जान लाग्नु भएको।
0: नेपालसँग अलिकति सम्बन्ध चिसिएको होइन अहिले मित्र राष्ट्रसँग?
1: होइन, यस्तो हुन्छ, यो फेरि यो पनि हाम्रो फरक बुझाइ हुन्छ कि कहिलेकाहीँ। जस्तो हामीले के भन्यौँ भनेदेखि, कूटनीतिक सम्बन्ध बिग्रियो भनेर हामीले धेरै प्रश्न गरिरह्यौँ, छिमेकीसँगको सम्बन्ध पनि बिग्रियो भन्ने आशंका गरिरह्यौँ। तपाईँलाई हिजोको मात्रै, अस्तिको मात्रै कुरा गरौँ, युका राजदूतहरूले प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटिसकेपछि के भने, इतिहासमै पहिलो पटक होला कुनै पनि राजदूतलाई प्रधानमन्त्री त्यो तवरले भेटेको। योभन्दा अगाडि कसरी भेटिन्थ्यो, अहिले कसरी
0: भेट्नु,
1: त्यसपछि उहाँले भेटिसकेपछि के प्रतिक्रिया दिनुभयो उहाँहरूले, त्यस त्यो इन्डिकेटर हामीले हेर्नुपर्छ। अर्को कुरा भनेको, भारत र चिनसँगको सम्बन्ध भनेको विगत के सम्बन्ध हो? बिहान उठेपछि भारतलाई रोटी र बेटीको सम्बन्ध हो भनेर दुई चारचोटि फलाकी राख्नुपर्ने, अनि चिनकालाई भेटेपछि एक चिन नीति भनेर फलाकी राख्नुपर्ने, यही होइन हाम्रो परराष्ट्र नीति? योभन्दा माथि हामी कहिले उठ्यौँ? योभन्दा अविश्वासको परराष्ट्र नीति कहिले थियो? मैले अघि भने नि, एक बेटी एक रोटी र बेटीको सम्बन्ध हरेक दिन बताउनु पर्ने भारतलाई, हरेक दिन चिनलाई एक नीति चिन एक नीति भनेर भन्नुपर्ने, यो पनि कुटनीति। योभन्दा माथि उठ्ने प्रयास गरौँ न, अब पक्कै सरकारले त्यही प्रयास गर्दैछ अहिले।
0: हस्, राजीव खत्रीजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सांसद राजीव खत्री आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम हुन्छ। विश्राम
2: न पक्ष न विपक्ष, सधैं निष्पक्ष।
3: स्वदेश एफएम 93.2 MHz।
4: नमस्कार, जनता जान्न चाहन्छन्मा स्वागत छ। म ऋषि थपलिया, आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली कम्युनिस्ट पार्टीका नेता, पूर्व उप प्रधानमन्त्री तथा पूर्व गृहमन्त्री एवं पूर्व रक्षा मन्त्री डाक्टर भीम रावल। आउनुहोस्, सुरु गरौँ भीम रावलसँग जनता जान्न चाहन्छन्। भीम रावलजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: बालन सरकारको रफ्तार अनि प्रतिपक्षीहरू निरीह, प्रधानमन्त्री बोलिदिनु पर्यो भनेर प्रतिपक्षीहरू संसदमा रोइलो गर्नु सिवाय अरू केही पनि विकल्प छैन, कस्तो स्थितिमा पुग्नु भयो है तपाईँहरू?
5: तपाईँले भनेको दुइटै कुरा, प्रतिपक्षको रोइलो, बालनको रफ्तार भन्ने कुरा निष्कर्षमा पुग्ने बेला भइसकेको छैन, किनभने यो सरकार बनेको भर्खर 2 महिना भएको छ, अलिकति हेर्नुपर्छ। र जहाँसम्म बोलिदिनु पर्यो भन्ने आग्रहको कुरा गर्नुभयो, त्यो बोलिदिनु पर्यो भन्ने आग्रह होइन, देशको आवाजलाई प्रतिनिधित्व गर्ने प्रमुख व्यक्ति भनेको कुनै पनि देशको कार्यकारी प्रमुख हुन्छ। कार्यकारी प्रमुखले जनताको स्पन्दनलाई अभिव्यक्त गर्नुपर्छ, देशको धुकधुकीलाई बाहिर बाँडी दिनुपर्छ, र जुन व्यक्तिले त्यो जनताको स्पन्दन र देशको बाणीलाई मुखरित गर्दैन, त्यस्तो व्यक्तिले कार्यकारी प्रमुख हुनको लागि योग्यता हासिल गरिसक्यो भन्न पनि गाह्रो पर्छ नि।
4: डाक्टर भीम रावल, बालन सरकार चाहिँ अहिले कामतिर विश्वास गर्ने, कुरातिर होइन विचारलाई मात्रै प्राथमिकता नदिने अनि एक्सन ओरिएन्टेड बन्ने भनेर त्यो सञ्जीवनी बुटीका साथ अघि बढिरहेछ नि, हेरिरहनु भएको छैन?
5: यो काम गर्ने भनेको आवश्यक कुरा नबोल्ने भन्ने संसारको राजनीतिमा कतै भएको छ? म यहाँनिर एउटा उदाहरण दिन्छु। संसारका शक्तिशाली देशहरू हेर्नुहोस्, हाम्रा छिमेकी चिन भारत हेर्नुहोस्, जापान हेर्नुहोस्, आजको विकसित देश जर्मनीलाई हेरौँ, बेलायत हेर्नुहोस्, अमेरिका हेर्नुहोस्, अनि त्यहाँका प्रधानमन्त्रीहरू राष्ट्रपतिहरू मौन व्रत धारण गरेर बसिया छन् र उनीहरूले राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित, आफ्नो देशको कुटनीति, सुरक्षाको बारेमा बोल्दैनन्, चुप लागेर बस्छन्।
4: अनि जनताले उठाएको
5: स्पिक स्विट, एकैछिन, जनताले उठाएको
4: बोरे बोल्ने, मिठो बोल्ने,
5: एकछिन
4: काम गर्ने,
5: तपाईँलाई म भनिहालौँ, जनताले उठाएका प्रश्नहरू, जनताका सरोकारका विषय, उनीहरूका चासोका विषयमा उनीहरू मौन व्रत धारण गर्छन् र बरु उनीहरू आफ्नो देशको हित, जनताको हित, आफ्नो स्वाधीनता, सुरक्षाको विषय आयो भने एकदम मुखरित भएर उनीहरू बोल्छन्, आफ्नो देशको प्रतीक्षा गर्छन्, जनताको प्रतीक्षा गर्छन्, आफ्नो हितको रक्षा गर्छन्।
4: विगतले प्रधानमन्त्रीहरू धेरै बोल्थे, भाषण गर्थे, संसदको रोस्टममा चाहिँ घन्टौँ समय लिन्थे, अहिले त जनताले ताली बजाइरहेछन्, हो हामीलाई चाहिएको प्रधानमन्त्री यस्तै हो,
5: यस्तो
4: बोल्ने नेताहरूले देश बिगारेका हुन्, देश अब बिस्तारै सप्रिँदैछ,
5: यस्तो अनावश्यक रूपमा बोल्दाखेरि बिग्रिने हो देशको लागि। जस्तो उदाहरणको लागि लिम्पिया धुरा लिपुलेक कुरा आइरहेछ, लिपुलेकमा भारत र चिनले व्यापार गर्ने भन्ने कुरा आएर भारतले आफ्नो सुरक्षा तैनाती गर्यो भन्ने कुरा आएको छ, होइन? अनि त्यसमा मन धारण गर्न मिल्छ? एक
4: दोस्रो नैतिक नोट

0: तुरन्त सार्वजनिक गरिहाल्नु भयो नि त उहाँहरूले।
1: अहिले देशको पास्त नोट भने प्रधानमन्त्री बोलेको हो र होइन नि त
0: सरकार बोलेको, सरकारको तर्फबाट कुटनीतिक नोट जारी भएको
1: नोट जारी गरेर भएन कि त वार्ता गर्नु पर्यो कि त मेरो देशको बारेमा यस्तो हो भनेर प्रमुख रूपमा जनताको आवाजलाई व्यक्त गर्ने र जनताको सार्वसत्ताको अभ्यास गर्ने जुन प्रत्येक सभा छ संसद छ त्यसमा बोल्ने त्यसमा स्पष्ट पार्ने कर्तव्य हो नि। म उदाहरणको लागि अहिले पाँच थरमा त्यत्रो बाढी भयो, थुप्रै पुलहरू बगे, त्यहाँ धेरै क्षति भयो, हुम्ला र बाजुराको बिचमा सीमा विवाद भनेर त्यहाँ निकै झडप भयो, अरू कयौँ ठाउँमा अहिले प्राकृतिक प्रकोप भइरहेको छ। अनि सरकारको तर्फबाट जनताको त्यो पीडामाथि मलम लगाउने आवाज दिने को हो त, प्रमुख व्यक्ति को हो त? त्यस कारण यस्तो हो, बोल्ने नाममा अनावश्यक रूपमा बोल्ने
0: मन्त्रीहरू हुनुहुन्छ, अलिकति सरकारको प्रवक्ता हुनुहुन्छ,
1: त्यसो भए प्रधानमन्त्री किन राख्ने त? मन्त्री राख्नु, सरकार प्रवक्ता राख्नु भइहाल्यो नि, त्यसले त्यहाँ तर्कमा
0: प्रधानमन्त्री त कार्यकारी प्रमुख,
1: अनि कार्यकारी प्रमुखको काम बोल्ने
0: सबै विषयमा प्रधानमन्त्री नै बोल्नुपर्छ भन्ने त छैन होला नि।
1: देशका संवेदनशील विषयमा संविधानले तोकेको, कानुनले तोकेको, मर्यादाले निर्देशित गरेको कुरामा देशको आवाजलाई मुखरित गर्ने प्रमुख व्यक्ति कार्यकारी प्रमुख हुन्छ, कतै राष्ट्रपति हुन्छ, कतै प्रधानमन्त्री हुन्छ। त्यो मैले अघि जे जे कुरा चर्चा गरेँ नि त्यसबारेमा बोल्ने, राष्ट्रको आवाजलाई अभिव्यक्त दिने पनि त्यो कार्यकारी प्रमुखको कामभित्र पर्छ। काम भनेको कुर्सीमा बसिरहने, फाइलमा हस्ताक्षर गर्ने मात्रै काम होइन, जनतालाई दुःख पर्दा उनीहरूको दुःखमा मलम लगाउनको लागि घटनास्थलमा हामीले देखेका छैनौँ र राष्ट्रपति प्रधानमन्त्री कति छिटो घटनास्थलमा पुग्छन्, त्यहाँ बोल्छन्, जनतालाई सहानुभूति प्रदान गर्छन्, गर्दैनन् र? अनि आफ्नो देशको राष्ट्रिय सुरक्षाको कुराको भयो भने सिमानामा पुग्छन्, त्यहाँ लडिरहेका योद्धाहरूलाई उनीहरूले ढाडस दिन्छन्, देखाएको छैन हामीले?
0: त्यो त इन्स्टन्ट अनि उग्र राष्ट्रवाद गरेर मात्रै देश बन्दैन नि त फेरि।
1: त्यो आफ्नो देशको हितमा बोल्ने उग्र राष्ट्रवाद हो भने राष्ट्रवाद भनेको के रहेछ त? चुप लाग्नु, विदेशीहरूले जे भन्नु त्यो मान्नु, त्यो राष्ट्रवाद हो र?
0: आफ्नो हितमा काम गर्नु
1: राष्ट्रवाद भनेको के हो?
0: उत्ताउलोपन नदेखाउनु,
1: उत्ताउलोपन
0: बढी नबोल्नु,
1: उत्ताउलोपन भनेको अनि त्यो सामाजिक सञ्जालमा राति राति दिनदिन बोल्दा के हुन्छ नि? त्यो के हो नि? बोल्ने कुरा दुई किसिमले अभिव्यक्त हुन्छ, एउटा लिखित रूपमा, एउटा मौखिक रूपमा, दुइटै कुरा बोलेको ठहरछ।
0: विपक्षी दलहरू चाहिँ एजेन्डा विहीन बने भन्ने आरोप त खेपिरहनु भएको छ नि तपाईँहरूले।
1: ल, विपक्षीहरू यदि कार्यसूची विहीन छन्, उनीहरूका गतिशील गतिविधि छैनन्, उनीहरूका क्रियाकलापहरू आजको देश र दुनियाँको परिस्थिति अनुरूपका छैनन् भने उनीहरू आफ्नो ठाउँमा आलोचनाको पात्र हुन्छन्, र प्रतिपक्षी कमजोर भयो, उनीहरूले मत पायो, कम पायो भनेर जिम्मेवार व्यक्तिहरूले आफ्नो कर्तव्यबाट विचलित हुने वा पलायन हुने अधिकार हुँदैन नि।
0: अनि उहाँहरूलाई त काम गर्नको लागि मत दिएको काम गरिरहनु भएको छ, प्रतिपक्षीहरू चाहिँ नीति तथा कार्यक्रम कतातिर गयो, कस्तो आयो त्यतातिर समीक्षा छैन, प्रधानमन्त्री बोल्नु भएन, अब बजेट कस्तो आउनुपर्छ त्यतातिर मतलब छैन, अनि मात्रै प्रधानमन्त्रीले मौनता तोड्नु पर्यो। सुन्दा पनि आश्चर्य लाग्छ क्या,
1: त्यो मौनता तोड्नु पर्यो भने जस्तो त मलाई लाग्दैन। मैले त सुनेको बुझेको के हो भने नेपालको संविधान अनुसार नेपालको संसदीय प्रणाली बमोजिम र हाम्रो अभ्यास बमोजिम, कतिपय मानिसहरू भन्छन् अभ्यास मानिरहनु पर्दैन, कि त्यो संसदीय प्रणालीलाई मान्नु भएन, नभए तपाईँ बेलायतमा हेर्नुहोस् जो संसदीय प्रणालीको जननी मानिन्छ, त्यहाँ के हुन्छ भने कतिपय अभ्यासहरू ती अभ्यास प्रचलनमा आइसकेपछि त्यसले कानुनको रूप लिएको हुन्छ, त्यसले व्यवहारमा त्यसको त्यसलाई पछ्याउनै पर्छ। यदि कुनै कुरा गलत छ, त्यसले देशको हित गर्दैन, जनताको हित गर्दैन भने त्यो पछ्याउनु पर्छ भन्ने छैन, तर त्यो जनता र देशको हितमा हुन्छ, जनताको सार्वसत्ताको पक्षमा हुन्छ र राष्ट्र र जनताको त्यसले भलो गर्छ भने त्यो कुरा पछ्याउनै पर्छ। त्यसकारण विपक्षीहरूसँग कार्यक्रम छैन, उनीहरू कमजोर भयो आदि इत्यादि भने त्यसको छुट्टै आलोचना हुन्छ, त्यो छुट्टै पक्ष हो, तर जसले देश सञ्चालन गर्ने जिम्मा लिएको छ, राष्ट्रको आवाजलाई मुखरित गर्ने जिम्मा लिएको छ, राष्ट्रको सुरक्षा जनताको हितको जिम्मा लिन्छ, निजले तदनुकूल त व्यवहार गर्नै पर्छ, काम गर्नै पर्छ, बोल्नु पनि पर्छ, लेख्नु पनि पर्छ, काम पनि गर्नुपर्छ।
0: काम काम गरेको कुरामा चाहिँ कुनै विमति जनाउने ठाउँ छैन, जस्तो सुकुम्बासी बस्ती हटाउने कुरामा ज्याप ज्यापसँगले डोजर चलाउनु भयो, अध्यादेश ल्याउनु भयो, फास्ट्र्याकबाट काम गर्नको लागि संवैधानिक परिषदमा बोल्ड डिसिजन गर्नुभयो, न्यायालयमा निरन्तरताको क्रमभङ्गता गर्नुभयो, हरेक कुरामा बोल्ड डिसिजन।
1: तिन चार कुरामा सुन्नुभयो है त, यो बोल्ड र नयाँ कुराको सन्दर्भमा, जति बेला 52 सालमा जनयुद्ध भयो नि, त्यसपछिको 10 वर्षमा के भन्थ्यो? बोल्ड डिसिजन भएन, आँटीमा निर्णय भएन, तपाईँले झ्याप झ्याप भन्ने शब्द प्रयोग गर्नुभयो, त्यति बेला के भयो सम्झाउनुहोस् त? भएन। त्यसपछि गएर 62-63 के भयो? नयाँ नयाँ कुरा भएन, यो देशमा राजतन्त्रै गयो, भएन नयाँ कुरा। 48 सालमा व्यवस्थै गयो, बौद्धले व्यवस्था आयो, नयाँ भएन, के पनि भएन। र त्यो नयाँ हुँदैमा कुनै कुरा तपाईँले जुन शब्द प्रयोग गर्नुभएको छ नि, झ्यापझ्याप काम गर्दैमा भन्ने कुराले कुनै उत्साही भएर आकाष्ट हुनु पर्दैन। हेर्ने के हो भने कुनै पनि व्यक्तिले गरेका गतिविधिका परिणामहरू के हुन्छन् त, तत्कालिक परिणाम के हुन्छन् र दीर्घकालीन परिणाम के हुन्छन्। जहाँसम्म तपाईँले संवैधानिक परिषदको कुरा गर्नुभयो, म तपाईँलाई तपाईँ मार्फत सम्पूर्ण नेपाली जनतालाई स्मरण गराउन चाहन्छु, त्यो संवैधानिक परिषदमा आफूले बमोजिम भने बमोजिम न्यायाधीश नियुक्त गर्नको लागि संवैधानिक परिषदको सम्बन्धी नियम ऐनलाई केपी ओलीजीले पनि परिवर्तन गर्नु खोज्नु भएको थियो, सुशीला कार्कीले पनि परिवर्तन खोज्नु भएको थियो, परिवर्तन गर्न खोज्नु भएको थियो, अनि कुन कुराहरू नयाँ भयो त अहिलेको प्रधानमन्त्री पनि त्यही काम गर्नुभयो। त्यस कारणले गर्दा हेर्नुहोस्, कुनै पनि कुरालाई म अहिले नै अहिलेको वर्तमान प्रधानमन्त्री या राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गरेका कामहरूलाई यो दुई महिनामा नै सम्पूर्ण निर्णय गरेर यस्तो भएन उस्तो भएन तपाईँले क्वेसन प्रश्न गर्नु भएर मात्र मैले उत्तर दिएको हो, म त्यो पक्षमा छैन। म त व्यक्तिगत रूपमा कुरा गर्नुहुन्छ भने कमसेकम 100 दिन हेरौँ न त, उहाँले 100 बुँदा अगाडि सार्नु भएको छ, कसरी कार्यान्वयन गर्नुहुन्छ, त्यसका परिणाम के हुन्छन् हेर्नुपर्छ भन्ने पछिमै छु म। तर
0: बिहारीले दिनको सङ्केत गर्छ, उहाँहरूको बटम लाइन जुन छ नि झ्याप्का झ्याप काम गर्ने, प्लास्टिक चेन्ज गर्ने, त्यो दिशातर्फ त उद्धत हुनुहुन्छ नि।
1: मैले मूलभूत परिवर्तन के भयो भन्ने ठानुहुन्छ तपाईँ, के भयो त यो सुकुमासलाई हटाउने मात्रै मूलभूत परिवर्तन हो र? नेपालमा साँच्चीकै मूलभूत परिवर्तन गर्नु पर्यो भने कहाँबाट सुरु गर्नुपर्छ?
0: सुकुमवासीको नाममा हुकुमवासीको राजनीति बन्द गरिदिनु भयो,
1: होइन
0: सुकुमवासीहरूलाई अब उचित व्यवस्थापन गर्ने, लाल पूर्जा वितरण गर्ने, 15,000 रुपियाँ दिने।
1: हेरौँ त जो सुकुमवासीहरू छन् देशभरिका अवस्थित बसोबासी छन् उहाँहरूको राज्यले कसरी जो वास्तविक छन् उहाँहरूको पुनर्स्थापना कसरी गर्छ, बसोबासको व्यवस्था कसरी गर्छ?
0: पुराना राजनीतिक दल भोट बैङ्क नबनाउने रे,
1: तपाईँले नबनाउने भन्नुभयो। मैले एउटा भाषण सुनेको थिएँ, सायद त्यही पार्टीको सभापति हो जस्तो लाग्छ, तपाईँहरूको डोजर यहाँ आयो भने छातीमा थाप्छु भनेको, अब त्यो गलत हो भने त मेरो भन्नु केही छैन। अब कसले मतको त्यो त्यसलाई आफ्नो आधार बनाउनु खोजे खोजेन भन्ने कुरा त्यस्ता भाषणहरूबाट पनि हुन्छ। अहिलेको वर्तमान सरकारले जे जस्तो क्रियाकलाप गरिरहेको छ त्यो सम्पूर्ण कुरालाई परिणाममा हामीले जाँचेर हेर्नुपर्छ। तर तत्काल कतिपय कुराहरू नभन्ने हुनुहुन्छ, जस्तो उदाहरणको रूपमा संवैधानिक परिषदको कुरा आयो, संवैधानिक परिषदमा प्रधान न्यायाधीशको प्रसङ्ग आयो, त संवैधानिक परिषद संवैधानिक परिषद सम्बन्धी जुन कानुन थियो त्यो कानुन परिवर्तन गरेर आफू अनुकूलको मन परिवर्तन त विगतका प्रधानमन्त्रीले पनि खोजेका थिए नि, अहिलेको प्रधानमन्त्री पनि त्यही गर्नुभयो। तर उहाँले गरेको जुन प्रधान न्यायाधीश आउनु भएको छ त्यसका परिणाम हेरौँ त कस्ता हुँदो रहेछन्। तपाईँ 2-4 दिनमै त्यो परिणाम को बारेमा मूल्याङ्कन गरेर यस्तो हो भनेर भन्दाखेरि या त पूर्वाग्रहमा
0: राजनीतिक अब अन्त्य गर्ने राजनीति बन्द गर्ने
1: त्यो बन्द हुन्छ कि हेर्नु पर्यो नि। म तपाईँलाई अरू कुरा उधार दिन्छु यसै प्रसङ्गमा,
0: त्यही भएर गैर राजनीतिक न्यायाधीशलाई
1: तपाईँ
0: प्रधान न्यायाधीश बनाउनु भयो उहाँले।
1: अब आउने दिनमा विगतमा न्यायालयको तर्फबाट राजनीतिक विषयमा पक्षपातपूर्ण काम गरियो भनेर जे प्रसङ्गमा भनिएको थियो अब हेर्नु पऱ्यो नि त हामीले। तपाईँसँग एउटा कुरा जोड्न चाहन्छु, प्रतिनिधि सभामा नियमावली थियो विगतमा, त्यो नियमावलीमा के थियो भने कोही पनि सांसद भ्रष्टाचारको मुद्दा लाग्यो र निज निलम्बन हुने अवस्था आयो भने होइन भ्रष्टाचारको मुद्दा लाग्यो भने निजले निलम्बन हुनुपर्ने त्यो नियमावली थियो। म प्रश्न गर्न चाहन्छु, सुशासनको कुरा गर्ने झन्डै 2/3 शक्तिशाली सरकारले कुनै व्यक्ति प्रतिनिधि सभामा भ्रष्टाचारको मुद्दा लाग्यो या फौजदारी मुद्दा लाग्यो भने त्यसलाई निलम्बन गर्न नपर्ने भन्ने कुरा कुन सुशासनभित्र पऱ्यो त? विगतलाई गाली गरेर मात्र हुन्छ? किन गर्नु पऱ्यो त्यो? त्यसैले मान्छेले शङ्का गरेका छन् कतै यही अहिलेको सत्ताधारी दलका कुनै नेताहरू आफै त्यो निलम्बन नपर्ने सम्भावना भएको नेतालाई टार्न गरेर खोजेको होइन भने त सञ्चार माध्यमले
0: जोसुकै भए पनि नछोड्ने भनेर स्पष्ट निर्णय नै गरिसक्नु भयो त। 2062-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको फाइल पल्टाउने,
1: अनुसन्धान गर्ने, त्यहाँ निलम्बन गर्ने कुरा किन हटाएको?
0: अनि आफ्नै मन्त्रीमाथि प्रश्न उठिसकेपछि राजीनामा दिनुभयो, राइट टु रिकल मार्फत फिर्ता बोलाउनु भयो,
1: हाम्रो समाज
0: श्रम मन्त्री दीपक कुमार शाहलाई फिर्ता बोलाउनु भयो,
1: हाम्रो समाज
0: गृहमन्त्री सुदन गुरुङले मार्ग प्रशस्त गरिदिनु भयो, अनुसन्धानको बाटो खुला गरिदिनु।
1: म तपाईँलाई म एउटा कुरा विस्मरण गराउँछु, हामी बिर्सिहाल्छौँ क्या, नेपालमा छिटै बिर्सिन्छौँ। विगतमा प्रश्न उठेका मन्त्रीले राजीनामा दिएका छैनन्, विगतमा मन्त्रीहरूलाई अख्तियार दुरुपयोग उसले कार्य गरेको छैन। नेपाली काङ्ग्रेसका त ठुला ठुला नेताहरू अहिले सम्पत्ति
0: आचार भएर होइन कुर्सीमा बसिरहेको थियो।
1: म तपाईँलाई उदाहरण दिन्छु, विगतमा म नाम नल्याउँ किनभने ती व्यक्तिहरूप्रति नाम लिँदाखेरि मैले फेरि उनीहरूले गलत गरे भ्रष्टाचार गरे भन्ने अर्थ लाग्ला। विगतमा मन्त्रीहरूको बारेमा प्रश्न उठ्दा पदबाट हटेका थुप्रै उदाहरणहरू छन्, यो कुन नयाँ कुरा होइन। कुनै पनि व्यक्तिको बारेमा गम्भीर नैतिकता सम्बन्धी, भ्रष्टाचार सम्बन्धी या उसले आफ्नो गर्नुपर्ने कर्तव्य नगरेर जनता र देशको हित विपरीत काम गर्यो भने उसले पद छोड्नुपर्ने कुरा त यो शाश्वत सत्य हो।

0: छोडेका छन् विगतमा, म तपाईँलाई पञ्चायतकालदेखिका यस्ता दर्जनौँ उदाहरण दिन सक्छु। त्यसैले यो नै अब ठुलो परिवर्तन हो, ड्रास्टिक चेन्ज भनेर यस्तो भ्रमपूर्ण कुरा नगर।
1: दुई महिनामै आशाको दियो चाहिँ बाल्यो है राष्ट्रपा सरकारले भनिरहेका छन् नि त।
0: अब त्यो दियो बल्यो कि बलेन म अहिले भन्दिनँ।
1: विगतमा भएका राजनीतिक नियुक्तिहरू खारेज भयो,
0: त्यो खारेज भयो।
1: 1594 जनाहरूले
0: अब
1: हात धुनु पर्यो, त्यो चिसै पानीले नुहाउनु पर्यो,
0: मैले बुझेँ। तर अब नियुक्तिमा त्यो राजनीति रङ आउँछ आउँछ कि आउँदैन हेरौँ न त।
1: मेरिटोक्रेसीको आधारमा गर्ने,
0: अब म अङ्ग्रेजीको
1: आधारमा,
0: म अङ्ग्रेजी बोल्दिनँ। योग्यता क्षमता दक्षताको आधारमा व्यक्ति नियुक्त हुनुपर्छ भन्ने मान्यता हो मेरो। त्यो योग्यता उसको इमान्दारी उसको देशभक्तिको आधारमा हुन्छ कि हुँदैन, र विगतमा जसरी राजनीतिक रूपमा या आफ्नो निकटताको आधारमा व्यक्तिहरूलाई अगाडि ल्याइयो भन्ने कुरा उठेको छ। अब जुन पदमा मान्छेहरू हटेका छन् ती पदको पदपूर्ति गर्दा त्यसरी नियुक्ति हुन्छ कि हुँदैन तब हामी हेरौँ न त। किन अहिले उहाँहरूलाई पनि शङ्का गर्ने,
1: किन अहिले व्यापक शुद्धिकरण गर्ने रे क्या? हरेक क्षेत्रमा विगतमा प्रश्न उठ्यो भने
0: हेरौँ,
1: गल्ती काम भयो भने त्यसलाई ढाकछोप गरिन्थ्यो, त्यसमा सिओले सिलाउन खोजिन्थ्यो, अब चाहिँ कैँची लगाउने।
0: त्यो हेरौँ न त कैँची कतिको लाग्छ। तपाईँ अहिले मैले आज मात्र समाचारमा पढेँ उहाँहरूसँग सम्बन्धित व्यक्तिका विभिन्न कुरा उठिरहेका छन्। अब त्यो के हुन्छ हेर्दै जाउँ न त। यदि राम्रो गर्यो भने म हेर्नुहोस् पूर्वाग्रही छैन। यदि म यो देशको सबभन्दा पहिले के चाहन्छु भने 7 सालदेखि अहिलेसम्म जुन नेपाल प्रयोगशाला भएको छ, असमान सन्धि सम्झौताको भारीबाट हामी खिचिएका छौँ, त्यो असमान सन्धि सम्झौतामा यो सरकार प्रवेश गर्छ कि गर्दैन, त्यो महत्त्वपूर्ण कुरा हो। राष्ट्रिय सुरक्षाको मूलभूत विषयलाई बलियो बनाउँछ कि बनाउँदैन। हामी एउटा कहिले कसैको अधीनमा नभएको नेपालको स्वाधीनता, स्वतन्त्र, अखण्डता, हामी नेपाली भनेर हाम्रो शिर ठाडो गर्न सक्ने वातावरण बन्छ कि बन्दैन? हाम्रो अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्र बन्छ कि बन्दैन? हाम्रा प्राकृतिक साधन स्रोतहरू अब हाम्रो राष्ट्रिय हितमा सदुपयोग गर्छ कि गर्दैन? म एउटा सानो कुरा तपाईँलाई भनिहालौँ, किनभने यही तपाईँको टेलिभिजनमा मैले पटक पटक यो कुरा ऋषि धवलाजीसँग उठाएको थिएँ। आज हामी सबै देशले, आज हाम्रो चिया हेर्नुहोस्, भारतले कलकत्ता त्यसको परीक्षण गर्न ल्याऊ भन्छ, कति 80 दिन हाम्रो चिया निर्यात बन्द भयो हो। अब म हेरिरहेको छु यो जनताको हितमा कुरा गर्ने सरकार तरकारी फलफुल खाद्यान्नमा विषादीको परीक्षण गर्छ कि गर्दैन? मैले स्वयं नेकपाको सरकार छँदाखेरि संसदीय दलमा त्यो कुरा उठाउँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले मलाई, उहाँले मेरो कुरालाई नकारात्मक रूपमा लिनुभएको थियो, उल्टै हो। अब उहाँहरूले गर्नु चाहिँ गर्नुहुन्न। म यी सबै कुराहरू तपाईँ हामीले हतार नगरेर हेरौँ न त, हेरौँ। यदि उहाँहरूले सबै कुरामा राम्रो गर्नुभयो भने राम्रो गरेको कुरालाई आलोचना गर्नुपर्ने कुनै आवश्यकता हुँदैन। जब म मेरो राष्ट्रको अघि मैले भनेको कुरा चाहिरहेको छु भने त्यो उहाँहरूले गर्नुभयो भने धन्यवाद दिउँला नि। तर अहिले त्यो धन्यवाद दिइहाल्नुपर्ने, निष्कर्ष निकालिहाल्नुपर्ने समय भएको छैन, र उहाँहरूले अब गर्नुहुन्न भनेर निष्कर्ष निकालिहाल्नुपर्ने समय पनि भएको छैन। यद्यपि कतिपय कुराहरू टिप्पणी गर्न योग्य छन्। सरकार भनेको, हेर्नुहोस्, एउटा कुरा म भन्न चाहन्छु, मैले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारका समर्थकहरूको मैले के देखेको चरित्र भन्दाखेरि, कुनै कुरा तथ्य कुरा आयो भने त्यसको बारेमा मान्छेले तथ्य बोल्यो भने सहन नै गर्न नसक्ने। त्यसले के देखाउँछ भने निजहरूमा कुनै राजनीतिक चरित्र छैन। निजहरू उत्ताउलोहरूलाई भन्छन्, यति उत्ताउलो छन् कि जस्तो भनौँ यो सरकारले यो प्रतिनिधि सभामा भ्रष्टाचारमा आरोप लागेको या फौजदारी अभियोग लागेको व्यक्ति निलम्बन गर्ने कुरा कानुनमा किन हटायो? आफ्नै नेता पर्छ भनेर हटाएको त होइन भनेर मैले भने उहाँहरूबाट
1: तपाईँलाई गालीको ओइरो लाग्छ।
0: सुन्ने कुरा त सुन्न सक्ने क्षमता छैन। त्यसले के देखाउँछ भने उत्ताउलोहरू होइन, जसमा सुन्न सक्ने क्षमता हुन्न तिनीहरू उत्ताउलो हुन्छन्। के भन्नु पर्यो, किन
1: हटाएहरूलाई तोडमोड गरेर प्रस्तुत गर्छन् विगतका राजनीतिक दलहरूले? उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाएको चित्त नै बुझेका छैन, त्यही भएर गाली गरिरहेछन् भन्ने त उहाँहरूको भनाइ छ नि।
0: यदि कसैले गाली गरेको, म त गालीमा विश्वास गर्दिनँ। हेर्नुहोस्, तथ्यको आधारमा जस्तो मैले अघि प्रतिनिधि
1: तपाईँहरूमाथि पनि लाग्ने आरोप त त्यही हो।
0: म तपाईँलाई अलिक
1: विरोधका नाममा विरोध, आलोचनाको नाममा आलोचना।
0: यो लोकतन्त्रमा नि विपक्षी दलले आलोचना गर्न नपाउने कानुन हो नि त, भइहाल्यो नि। उहाँ ल्याउनुहोस्। नेपालको संविधानमा जुन नागरिक अधिकार मौलिक अधिकारका प्रावधान छन् संशोधन गर्नुहोस् न, हटाउनुहोस् न त। अनि त्यो अधिकार भएपछि मान्छेले कुरा गर्दैन। तपाईँ मसँग अन्तर्वार्ता किन लिनुभयो त? तपाईँ नागरिक स्वतन्त्रताको हकको उपयोग गरेर टेलिभिजन चलाइरहनु भएको छ र मसँग अन्तर्वार्ता लिइरहनु भएको छ। म तपाईँले सोधेका प्रश्नको उत्तर दिइरहेको छु। अब मैले तथ्यमा आधारित कुनै कुरा देखेँ भने अनि मैले बोल्नै नपाउनु हुन्छ र? यदि मेरो कुरा
1: तथ्यहीन,
0: यदि मेरो कुरा तथ्यमा आधारित छैन भने, यदि कुनै पनि व्यक्ति, कुनै पनि दल, कुनै पनि नेता लोकतन्त्रमा विश्वास गर्छ, मर्यादामा विश्वास गर्छ र उचित कुरामा विश्वास गर्छ भने निजले खण्डन गर्नु पर्यो नि। तथ्यको आधारमा बोल्नु पर्यो, खण्डन गर्नु पर्यो नि। खण्डन गर्न नसक्ने, गाली गर्न मुख छोडेर अश्लील कुरा गर्ने व्यक्तिहरूले त तिनीहरू त अमर्यादा

0: मर्यादित समाजलाई सिद्ध हुने तत्त्व हुन् भनेर किन नभन्ने? ऋषि थपलियाजीले कुनै कुरा तथ्यको आधारमा, जस्तो उदाहरणको लागि पाँच थरमा बाढी पहिरो आयो, जनताको डुबो चन्दन क्षति भयो, सरकार समयमा पुगेन भनेर तपाईँले देख्नुभयो, भन्नुभयो भने सरकार पुगेन भने तैँले भन्ने भने तपाईँलाई मुख छोडेर गाली गर्यो भने ती व्यक्तिहरू उत्तरदायी हुन्? ती व्यक्तिहरूले समाज बनाउँछन्? विश्वास गरिदिनु पर्ने हो। मेरो भनाइ के हो भने सरकारले
1: एउटा कुरामा चाहिँ सत्यता छ है,
0: सरकारले राम्रो काम गरेर गयो भने,
1: रचनात्मक प्रश्न सोध्यो भने, रचनात्मक कुरा उठायो भने पनि झोले पत्रकार भन्छन्, तल रिप लेखिहाल्छन्।
0: हेर्नु, मैले कुनै पनि कुरामा असत्य बोल्दै बोल्दैन। आजसम्म तपाईँको यहाँ मैले अन्तर्वार्ता दिएकोमा मैले बोलेको कुरा तैँले असत्य बोलिस् भनेर भनेको छ कसैले? म चुनौतीका साथ भन्छु, आँखा चिम्रेर गाली गरेको होला। आँखा चिम्रेर गाली गर्ने कुराले कुनै पनि असर गर्दैन, र त्यो आँखा चिम्रेर गाली जसले गर्छ नि अन्तत उनीहरूकै पतन हुन्छ, किनभने सत्यको त जित हुन्छ नि अन्तमा।
1: अहिले धेरै सुधार चाहिँ भइरहेछ होइन, सुधारका सङ्केतहरू, जस्तो कूटनीतिक रूपमै हेर्दाखेरि राजदूतहरूसँगको भेट्ने विषय, विगतमा तपाईँले प्रोटोकलका कुरा पटक पटक उठाइरहनुहुन्थ्यो, सार्वभौम सत्ताको कुरा उठाइरहनुहुन्थ्यो, अहिले त्यो सबै ट्र्याकमा चाहिँ आएको छ नि होइन?
0: म दुई महिनामा नै सबै कुरा निष्कर्ष निकाल्ने पक्षमा छैन, हेर्नुहोस्। किनभने दुई महिनामा यो सरकारले सबै खतम गर्यो,
1: राजदूतको सामूहिक भेट,
0: मेरो कुरा सुन्नु,
1: विपुल लेखको विषयमा तुरन्त प्रेस नोट जारी
0: गरेको, नोट जारी गरेको छ,
1: कूटनीतिक नोट जारी गरेको विषय
0: कोइरालाजीले पनि गरेको छ, केपी ओलीजी छला पनि भएको छ, क्या कूटनीतिक नोट निकाल्ने कुरा उहाँहरूले पनि गर्नुभएको छ। महत्त्वपूर्ण कुरा के हो भने कि उहाँहरूले लिपु लेखमा जसरी भारतले आफ्नो सुरक्षा तैनाती गर्यो, दुई देशको बिचमा व्यापार सञ्चालन गर्यो भन्ने कुरा आयो, सम्बन्धित देशका राजदूतलाई बोलाएर कुरा गर्नुभयो त उहाँहरूले? म त्यसलाई ठोस पाइला बुझ्छु, कूटनीतिमा गर्नुभयो त? अनि विगतमा कूटनीतिक नोट निकालेको थिएन? अनि विगतमा निकालेको
1: वार्ता गर्ने कूटनीतिक पहल मार्फत टुङ्ग्याउने भनिसक्नुभयो त उहाँहरूले?
0: टुङ्ग्याउने पहिलेकाले भनेको थिएन?
1: पहिलाकाले भनेका थिए, उहाँहरूले गर्दै हुनुहुन्छ
0: त गर, के छ
1: कुरा? त्यति होइन र
0: म परिणाममा हेर्छु, त्यसैले गर्नुभयो धन्यवाद दिन्छु त भनेकै छु नि। के चाहिँ गर्नुभयो त? राजदूतलाई बोलाएर त्यो हाम्रो भूभाग हो, तिमीले किन गर्यो भन्नुभयो? ठोस कुरो त्यो हुन्छ कूटनीतिमा, भन्नुभयो
1: उचित समयमा राख्ने
0: त उचित,
1: प्रधानमन्त्रीले भारत भ्रमण पनि गरिसक्नु भएको छैन अहिलेसम्म,
0: त्यसो भए उहाँहरूले उचित समय जुन बेला गर्नु होला त्यही बेला भन्नुहोला नि त। अहिले अनुमान गरेर कुनै व्यक्तिले गर्दै नगरेका कुरामा ढोल बजाउनु पर्ने कुरा पनि छैन, गर्दै
1: नगरे
0: हात लाउनु पर्ने पनि छ,
1: ढोल पिटेर चाहिँ नहिँड्ने क्या उहाँहरू?
0: ढोल पिट्ने नपिट्ने जुन कुरा छ नि, त्यो कुरा व्यवहारमा उहाँहरूले कति गर्नुभयो गर्नु भएन भन्ने कुरामा निर्भर हुन्छ, हेर्नुहोस् होइन। अब अहिले प्रधानमन्त्री बोल्नु भएको छैन भनेर, अनि अरू मन्त्री अरू सबैले चुप लाग्नु भएको छ भनेर उहाँहरूले कुनै क्रियाकलाप गर्नुभयो भने त्यो कानुनसम्म छ कि छैन, संविधानसम्म छ कि छैन, नेपाली जनताको आशा अपेक्षा र माग र भावना अनुसार छ कि छैन भनेर नागरिकले भन्नु पर्दैन? लोकतन्त्रमा संसदमा भन्नु पर्दैन? अनि कानुन मुजिम चल्नु पर्दैन? कानुनभन्दा माथि कोही हुन्छ? जस्तो सहकारीमा मान्छेले ठगी गरे, कानुनमा ठगी गर्नु भन्ने छ र? ठगी गर्नु त गल्ती हो नि,
1: त्यही सहकारी समाधान गर्न
0: त्यसैले सुन्नु,
1: उहाँहरूले अध्यादेश ल्याउनु भयो, अब पैसा पनि दिने।
0: तपाईँलाई म स्मरण गराउँ, सहकारीमा कानुन गर्नु अध्यादेश केपी ओलीसँग पनि आएको थियो,
1: राज्य कोषबाटै पैसा दिने क्या अब?
0: हो, म तपाईँलाई यसमा हेर्नुहोस् गम्भीर रूपमा यो सोच्नुपर्छ, तपाईँहरू जस्तो
1: सहकारी पीडितहरूको समस्या समाधान गर्ने,
0: तपाईँहरू जस्तो पत्रकारिताको क्षेत्रमा रहेको स्थापित पत्रकारले सञ्चारको विस्तार गर्ने, जनतालाई चेतनशील बनाउने व्यक्तिले अझ विशेष गरी सोच्नुपर्छ। सहकारीमा जसले अरबौँ अरबको ठगी गरेका छन्, निजहरूको सम्पत्तिबाट असुल नगरी नेपाल जस्तो देशमा जहाँका जनताको जीवन स्तर अहिले कठिन छ, कति ठाउँमा औषधि पाइरहेका छैनन्, अनि राज्यको ढुकुटीबाट पैसा तिर्ने जो सहकारी ठगहरू छन् उनीहरूबाट असुल पर्न गर्ने, यो त कदापि उचित हुन सक्दैन। यो भनेको के हो भने अझ यहीँनिर शङ्का गर्नुपर्ने हुन्छ, कतै
1: मलम लगाइहाल्ने,
0: मलाई पुरा गर्न दिनुहोस्,
1: त्यसपछि पीडकहरूलाई धावहरूलाई कर्याप ज्याप पारेर
0: त्यसपछि किन नि
1: पैसा असुल उपर गर्ने,
0: सुकुम्बासीलाई तुरन्त डोजर लगाउनु पर्ने, अनि सहकारी ठगरलाई तुरन्त कार्य गर्न दिनु नपर्ने, किन असुल गर्न नपर्ने? औचित्य छ कुरा, त्यस्तो भन्नु मिल्छ र? सुन्नुहोस्, सबभन्दा पहिले जुन व्यक्तिहरूले नेपाली जनताले सानोतिनो रकम जम्मा गरेर सहकारीमा पैसा रकम जम्मा गरेका छन्, त्यस्तो दुरुपयोग गर्ने व्यक्तिहरू अपराधी हुन्, त्यस्तो व्यक्तिहरूलाई तत्काल कारवाही गर्नुपर्छ, ती चाहे गितेन्द्र बाबु राई हुन् चाहे अरू जोसुकै हुन्, त्यो कारवाही गरेर निजहरूबाट त्यो रकम निजको सम्पूर्ण सम्पत्तिबाट असुल गर्नुपर्छ। मैले समाचार माध्यममा के सुने भने 12 अरबभन्दा बढी सहकारीमा अपचलन गर्ने, भ्रष्टाचार गर्ने, ठगी गर्ने, निजको नाम मारेका कम्पनीहरू नेपालमा राम्ररी चलिराखेकै छन् रे, त्यसमा सरकारले कुनै हातै हालेको छैन, नियन्त्रणै गरेको छैन। त्यसरी अरबौँको ठगी गर्ने व्यक्तिको सम्पत्ति कम्पनीहरूबाट रकम असुल नगरेर अनि सरकारको ढुकुटीबाट त्यो पैसा दिने भनेको के भनेको थियो? मलाई यहीँनिर एउटा गम्भीर प्रश्न उठ्छ जस्तो लाग्छ, कतै यही सत्ताधारी दलसँग सम्बन्धित व्यक्तिहरूले पनि त्यो करोडौँ रुपियाँ तिर्नुपर्ने अवस्था आउन सक्ने भएको हुनाले, अनि अहिले राज्यको ढुकुटीबाट तिर्ने ती व्यक्तिहरूलाई उन्नति दिने कुरा गरेको त होइन भनेर मान्छेले प्रश्न उठाउनु पाउँदैन त्यस्तो गर्यो भने? त्यसकारण सहकारी ठगीको सन्दर्भमा तत्काल त्यो सहकारी ठगीलाई पहिले कारवाही गर्नु पऱ्यो, उनीहरूको सम्पत्ति जफत गरेर त्यहाँबाट असुल गरेर अनि सहकारी पीडितलाई रकम दिनु पऱ्यो नि। नेपाली जनताको कर्तिरीको पैसाबाट सहकारी ठग गर्नेहरूलाई चाहिँ उनीहरूको सम्पत्तिबाट रकम असुल नगर्ने, सम्पत्ति जफत नगर्ने, अनि राज्यको ढुकुटीबाट रकम दिने भनेको ज जसले सहकारी ठगी गरेका छन् तिनीहरू खाउ मोटाऊ अब राज्यको ढुकुटीबाट गरेर नेपाली जनतालाई दुग्लो पार भन्न पाइन्छ? नेपालले त भदौ 23-24 गतिको घटनामा धेरै ठुलो राष्ट्रिय क्षति बेहोरेको छ। सिंहदरबार सर्वोच्च अदालत त्यहाँका अभिलेखहरू, नेपालको स्वाधीनता स्वतन्त्रताका प्रतीकहरू, प्रशासनका केन्द्रहरू खरानी भएका छन्, सुरक्षाका भवनहरू खरानी भएका छन्, नेताहरूका घरहरू जलेका छन्, कयौँ व्यक्तिहरूका व्यवसायहरू खरानी भएका छन्, राज्यका यति ठुलो क्षति भएको छ नि। यत्रो ठुलो क्षति बेहोरेको भएको परिवर्तनपछि तत्कालीन सरकारका न्यायाधिवक्ताले काम के पाएछ भने सहकारी ठगीमा मुद्दा चलेर सङ्गठित अपराधी भएको व्यक्तिलाई मुद्दा चल्दैन भनेर कसले निर्णय गरेको? अदालतै हो। महान्यायाधिवक्ताको कार्यकारी निर्देशनबाट, कार्यकारी निर्देशनबाट यो काम भएको छ। अनि अनि जसले अरबौँ ठगी गरेका छ उनीहरूलाई उन्मुक्ति दिने, अनि तपाईँले म फलानुको छानबिन गर्छु फलानुको छानबिन गर्छु भनेर मात्रै चोखो बन्न सक्ने स्थिति हेर्नुहोस्। कुनै पनि गम्भीर रूपमा व्याख्या विश्लेषण गर्ने यो देशप्रति जिम्मेवार व्यक्तिले सहजै भन्न सक्दैन।
1: भनेपछि उहाँहरूको काममै निर्णयमै खोट देखिन्छ?
0: अब खोट भयो कि भएन मैले तथ्य राखेँ, जनताले निर्णय गर्नुहोस् न।
1: तित्रोको मुखै भैरी भने जस्तो गर्नु त भएन नि तपाईँले।
0: होइन, तित्रोको मुख भैरी र नभैरीको कुरा भएन नि, कानुनमा संविधानमा भएको व्यवस्था नेपाली जनताले भ्रष्टाचारीहरूलाई ठगहरूलाई कारवाही गर्नुपर्छ भन्ने उनीहरूको माग देशको आवश्यकतालाई महानिधिवक्ताले मुद्दा चल्दैन भनेर निर्णय गर्नु किन पर्यो?
1: कानुन र संविधानलाई टेकेर गर्नु भएन र उहाँहरूले काम
0: त पहिलेकाले पनि त कानुन र संविधानमै टेकेर गरेका थिए, त के फरक पऱ्यो त? अहिले नियमावली परिवर्तन गर्यो, अब सरकारी फौजदारी मुद्दा र भ्रष्टाचार मुद्दा आयो निलम्बन नहुने भयो के आएको हजुर? पहिलेकाले त कसरी निलम्बन त गर्थे, संसदमा तलब त पाउँदैन थियो, अब त पाउने भयो कसको लागि?
1: सबै फाइलहरू सबै काण्डहरू उत्खनन गर्ने भनिसक्नुभयो उहाँहरूले?
0: यो उत्खनन त गर्नुहोस् न, कहिले नै भनेको छ, तर मैले कतिपय कुरा जो विडम्बनापूर्ण देखिएँ, तपाईँले नि भन्नुभयो नि त एक दुईजनालाई उन्मुक्ति दियो भन्नुभयो, मैले त्यो कानुनको विद्यार्थीको हैसियतले त्यसका प्रसङ्ग कोट्याएँ, गर्नुहोस् न त, कहिले नै भनेको छ त।
1: त्यसमा रवि लामिछाने पनि जोडिनु भएको थियो नि त, त्यही भएर
0: त्यो भयो भने तपाईँले खोजेर ल्याउनुहोस् तथ्य बाहिर। कुनै व्यक्तिले
1: रवि लामिछाने माथि त विगतमा राजनीतिक प्रतिशोध भएको थियो,
0: कुनै व्यक्तिले उन्मुक्ति पाउने,
1: उहाँलाई ड्यामेज गर्ने नाममा फसाउनको लागि विभिन्न षड्यन्त्र रचिएको थियो उहाँहरूको दावी
0: त विगतकाले पनि नि जजर भ्रष्टाचारको मुद्दा लाग्यो सबैले त्यसै भनेका छन्, अहिलेकाले पनि त्यही भन्छन्। अस्ति कतिपय व्यक्ति समात्यो नि हामीमाथि पूर्वाग्रह राखेर यो गर्यो भनेको सबैको भनाइ नै त्यही छैन र?
1: तपाईँलाई चाहिँ लाग्छ लाग्दैन अहिलेसम्म समातिएका व्यक्तिहरूलाई पूर्वाग्रह राखेर समातिएको हो कि?
0: म अदालतको निर्णय पर्खिन चाहन्छु, किनभने म त्यसको अनुसन्धानकर्ता होइन। हेर्नुहोस्, जुन कुरा आफूले अनुसन्धान गरेको छैन, जुन कुरा आफूले गहन अध्ययन गरेको छैन, त्यो कुरामा बोल्नु भनेको त्यो सतही कुरा हो, यस्तो कुरा हो नबोल्नु पर्ने। अदालतले गरोस् न, अदालतले ल्याओस् तथ्य, जस्तो शेरबहादुर देउवाको बारेमा अदालतले गिरफ्तार गर्ने भनेर पुर्जी जारी गर्यो भनेर जिल्ला अदालतले, होइन सरकारले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन मार्फत इन्टरपोल हुन्छ जसलाई शेरबहादुरजीलाई गिरफ्तार गर्ने भन्यो, के भयो त? अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनले के भन्यो? सरकारले दुई दुईचोटि गरेको आग्रहलाई अस्वीकार गरिदियो, अब अन्तर्राष्ट्रिय रूपमा सरकारको के भयो त? कानुन बुझेको भन्ने भयो, अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनको सबै प्रणाली बुझेको भन्ने भयो। म यो तथ्यमा बोल्दैछु, एक दोस्रो
1: शेरबहादुरजीलाई देखियो होइन,
0: अब तपाईँ आफै छुट्याउनुहोस् न, मैले तथ्य राखिदिएँ। अब सर्वोच्च अदालतमा उहाँले के अरे अदालत जिल्ला अदालतबाट शेरबहादुर देउवाजीलाई गिरफ्तार गर्नुपर्छ भनेर उहाँले प्रहरी परिचालन के गर्नुभयो, पुर्जी जारी गर्नुभयो। सर्वोच्च अदालतले के भन्यो? जिल्ला अदालतलाई त्यो अधिकार छैन, विशेष अदालत तत् माध्यमबाट आऊ, अर्थात् विशेष अदालतबाट आऊ भने के बुझ्नुभएको छ? सम्पत्ति शुद्धिकरणमा सबभन्दा पहिले मुद्दा चल्न पर्यो, मुद्दा चल्न विशेष अदालतमा जानु पर्यो, विशेष अदालतले ठहर गर्नु पर्यो।

0: तारिकको पूर्जी जारी गर्नु पर्यो भनेको, अनि उहाँहरूले कानुन पछ्याएको भयो त व्याख्या गर्ने त सर्वसाधारण
1: मिलेन।
0: त्यसकारण प्रक्रिया मात्र होइन कानुनको कुरा पनि छ त्यहाँ। त्यसकारण म के भन्न चाहन्छु भने, चाहे रविजीको कुरा होस् चाहे अरू अहिलेका हल्का गिरफ्तारमा परेका अभियोग लागेका व्यक्तिहरू हुन्, अदालतले फैसला गरोस् न।
1: उहाँहरूले त्यही भएर अध्यादेश ल्याउनु भयो विगतका त्रुटिहरू सच्याउनको लागि।
0: बोलाइसकेको प्रतिसभाको बैठक उहाँहरूले हठात राष्ट्रपतिलाई स्थगन गर भन्नुभयो। मलाई संसदीय प्रणालीमा यस्तो भएको कुनै पनि देशमा आश्रम देखाउनुहोस् एउटा ल। म राजनीति शास्त्रको विद्यार्थी हो, कानुनको पनि विद्यार्थी हो, अझ अन्तर्राष्ट्रिय कानुनको पनि विद्यार्थी हो।
1: नेपालमै भएको थियो नि विगतमा,
0: कहाँ भयो एक दिनमा बोलाएर दोस्रो दिन स्थगित कहाँ भयो?
1: शेरबहादुर देउवाको पालामा भयो, केपी शर्मा ओलीको पालामा भयो, संसद अधिवेशन स्थगित गरेर अनि अध्यादेश ल्याइएको होइन विगतमा।
0: स्थगित गरेर त चलेको अधिवेशन स्थगित गरेको हो, बोलाएर बोलाएको कुरा भोलिपल्ट स्थगित गरेर बोलाएको र त्यस्तो कुरा नगर्नुहोस् न। स्थगित गरेर त सक्छ त राज्यले, तर आज बोलाउने अनि बैठक हुँदैन भाइ स्थगित गर्छ कसैले? कयौँ कुरा संवेदनशील चरणबाट गुज्रिरहेछ, देशको भौगोलिक अखण्डताको रक्षा कसरी गर्ने, स्वतन्त्र राजनीति कसरी चलाउने, अन्तर्राष्ट्रिय हाम्रो राजनीति राजनीति कसरी जान्छ भन्ने कुरा एउटा चिन्तनशील भएर हेर्नुपर्ने अवस्था छ। तर सरकार भर्खरै आएको हुनाले म निष्कर्ष निकाल्ने पक्षमा अहिले छैन।
1: राष्ट्रपति सभापति रवि लामिछानेको भारत भ्रमणलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
0: अब हो
1: अहिले अब भारत भ्रमण गर्दै हुनुहुन्छ,
0: अब हो अहिले तपाईँ एउटा महत्त्वपूर्ण बिन्दुमा आइपुग्नु हो। विगतमा के हुन्थ्यो भने नि, परराष्ट्र मन्त्रालयले आफ्नो काम नगर्ने, विभिन्न देशमा रहेका राजदूतहरूले कूटनीतिक रूपमा कुनै क्रियाशील भएर सशक्त भूमिका नखेल्ने, अनि कामको गर्ने पार्टीका नेताहरू पर्दा पछाडि काम गर्ने, अनि कथित दोस्रो उहाँहरू दोस्रो सेकेन्ड च्यानल भन्नुहुन्थ्यो क्या, अझ दोस्रो बाटो अझ त्यसलाई चोर बाटो भन्ने पनि हुन्छ, त्यसबाट गतिविधि गर्ने, देशमा विदेशका जासुसहरू आउने, तिमीसँग गोप्य भेट गर्ने, व्यक्ति पदमा छैन तर उसले नपाएको अख्तियारी प्रयोग गर्ने, अहिले पनि समाचार आइरहेछन् त्यस्ता, पदमा नभएको व्यक्तिले आदेश दियो फलाना फलाना ठाउँमा गएर भनेर, अथ सत्य असत्य के हो तपाईँ नै भन्नु होला, त्यस्तो क्रियाकलाप गर्ने, म त्यसको आलोचक थिएँ। अहिले जब यत्रो शक्तिशाली झन्डै द्वितीयको सरकार बनिसकेपछि, बन्न त विगतमा पनि बनाएको थिएँ नबने होइन, यो कुनै यो पनि नयाँ कुरा होइन, तर बनेको छ अहिले। सबभन्दा पहिले नेपाल जस्तो संवेदनशील भौगोलिक अवस्थिति भएको देशमा परराष्ट्र मन्त्रालय सक्रिय हुनु पर्यो, स्थापित संस्थाहरू कूटनीतिक राज प्रणाली सक्रिय हुनु पर्यो, क्रियाशील हुनु पर्यो, राजदूतहरू क्रियाशील हुनु पर्यो, उनीहरूले औपचारिक निकायले औपचारिक निकायसँग आफ्ना कुराहरू राख्नु पर्यो, त्यो काम गर्नु पर्यो। त्यो काम चाहिँ नगर्ने, अब सुरु केबाट गर्ने त भन्दाखेरि पार्टीको सभापतिले भारत भ्रमण गर्ने, अनि विगत र वर्तमानमा के फरक भयो त कूटनीति सञ्चालनमा? विगतमा पनि यस्तै भएर बिग्रेको हो कूटनीतिका, मैले पटक पटक भने त्यति बेला नेकपा छँदा
1: नेताहरू बिच कूटनीतिक वार्ताहरू त स्वाभाविक हो नि त,
0: होइन
1: एक आपसमा भ्रमण हुनु सद्भाव राख्नु,
0: राज्यका स्थापित संस्थाहरूले गर्नु पर्यो नि त्यो काम। त्यसो भए
1: सभापति
0: म तपाईँ मार्फत तपाईँ
1: मुलुकको रुलिङ पार्टी
0: अनि विगत
1: पहिलो पार्टी
0: विगतमा पनि
1: जसले 182 सिट ल्याएर राज्य सञ्चालन गरिरहेछ त्यो पार्टी
0: विगत,
1: अनि त्यो पार्टीको नेतृत्व रवि लामिछाने
0: विगतमा पनि
1: उहाँले भारत भ्रमण गर्दैमा आकाश कस्छ,
0: मैले आकाश कस्छ भनेर
1: धरती फाट्छ,
0: मैले धरती फाट्छ भनेर तपाईँले आफै भन्दै हुनुहुन्छ,
1: अनि संशय आशंका सन्देह उत्पन्न गरेर,
0: आशंका सन्देह होइन
1: अहिले नै सशंकित हुने ठाउँ छ।
0: म तथ्य कुरा बोल्दैछु, विगतमा नेकपाको द्वितीयको सरकार थिएन, त्यहाँ सत्ताधारी दल थिएन, सत्ताधारी दलका सभापति अध्यक्ष थिएनन्, सभापति भन्नुहुन्थ्यो अध्यक्ष भने नेता थिएनन्, अनि उनीहरूले भारत भ्रमण गर्दा वा विदेशका नेताहरूलाई यहाँ छुट्टी भेट्दा किन आलोचना गरे त, किन गरे त? परराष्ट्र मन्त्रालय बलियो हुनु पर्यो, हाम्रो कुटनीति बलियो हुनु पर्यो भन्ने प्रश्न किन उठ्यो त? अनि त्यो बेला प्रश्न उठ्दा जायज हुने, अनि आज कुनै अमुक पार्टी सत्तामा गएपछि उसले त जे गरे पनि हुने भन्ने त्यस्तो हुन्छ र? कुटनीति देशभक्ति भनेको त्यो सर्वकालिक हुन्छ, कहिलेकाहीँ स्थिति अनुरूप त्यसका कार्यनीति र रणनीतिहरू अवश्य परिवर्तन हुन्छन्, गर्छ गर्न पनि पर्छ, तर अझ अलिकति कमजोर देश र भूरान्तिक रूपमा संवेदनशील रूपमा भएको देशमा त कूटनीतिलाई एकदम बलियो बनाउनु पर्छ र संस्थागत रूपमा चलाउनु पर्छ। जस्तो उदाहरणको लागि हाम्रो वर्तमान प्रधानमन्त्रीजीले सामूहिक रूपमा विभिन्न देशका कूटनीतिसँग कुराकानी गर्नुभयो, गर्नुभयो राम्रो गर्नुभयो, गर्नुहोस्, तर सामूहिक रूपमा त गर्नुभयो, सम्बन्ध त सामूहिक हुँदैन नि, द्विपक्षीय हुन्छ नि, याद गर्नुहोस्। जस्तो भारत चिनका राजदूतहरू एक ठाउँमा बोलाएर कुरा गर्नुभयो, तर भारत चिनका राजदूतहरूले एक ठाउँमा बोलाएर कुनै परिणाम निस्किन्न नि, परिणाम निकाल्नको लागि त चिनसँग हाम्रो परराष्ट्र मन्त्रालय, हाम्रा राजदूत राजदूतावास, भारतसँगको सम्बन्ध हाम्रो भारतको राजदूत राजदूतावास, कूटनीति भारतसँग छुट्टा छुट्टै

0: सम्पर्क गर्नु परेन
1: बलियो हुनुहुन्छ त कूटनीतिक रूपमा विगतमा लुरु लुरु जुन चाहिँ राजदूत पनि सहसचिव पनि उपसचिव पनि विदेशको भनिसकेपछि जान पाउँथ्यो बालवाटारमा रेड कार्पेट बिछाइन्थ्यो सिंहदरबारमा त्यस्तै थियो
0: ठिक छ सुन्नुहोस् यस्तो हुन्छ
1: अहिले त त्यो सबै ब्रेक लाग्यो नि त तोडियो नि
0: त हेरौँ न त दुई महिना मात्रै भयो नि अब कसरी चल्छ हेरौँ न तपाईँले एउटा कुरा त भनिसक्नुभयो त अघि अब हाम्रो परराष्ट्र मन्त्रालय हाम्रो राजदूतावास सक्रिय नभएर पार्टीको सभापति भएर जान खोज्नु भएछ नि त कुरा त उही पुरानो आयो नि आएन नेपाल जस्तो देशले सबभन्दा पहिले आफ्ना राज्यका सम्बन्धित निकायहरूलाई बलियो गरेर परिचालित गर्नुपर्छ अब राजनीतिक दलका नेताहरू जाने भित्र खासकर गरेर आउने त्यो प्रणाली यदि अहिलेको राष्ट्रपतिले गर्छ भने त्यो कुनै नयाँ कुरा भएन पुरानै शैली पुरानै कुरा भयो जसले
1: प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेबल टक गर्ने
0: विगतमा नेपालको कूटनीतिक मर्यादा र कूटनीतिक गतिविधि कमजोर हुनुको एउटा कारण राजनीतिक दलका नेताहरू खुस जाने खुस कुरा गर्ने अनि नेपालको औपचारिक निकाय र संस्थाको रूपमा एकदमै कमजोर हुने परराष्ट्रिय मन्त्रालय कमजोर हुने हाम्रो राजदूतावास कमजोर हुने उसले केही पनि नगर्ने त्यो कुराले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भयो भनेर कुरा उठ्यो अहिले राष्ट्रपति सभापति पनि त त्यही गर्नुभयो नि म त्यसैले नयाँ र पुरानो के हो भन्ने कुरा तथ्य मात्रै तपाईँलाई राखिदिएको बाँकी
1: रविलामी छाने विधिसम्मत हिसाबले परराष्ट्र मन्त्रालय मार्फत होइन प्रधानमन्त्रीसँगको समन्वयमा सहकार्यमा अनि सरकारको समन्वयमा सहकार्यमा भारत जाँदै हुनुहुन्छ त
0: एउटा महत्त्वपूर्ण
1: धेरै चित्त दुखाउनु पर्ने
0: होइन
1: आपत्ति जनाउनु पर्ने
0: आपत्ति जनाउँछ दुखाउनु किन जुगाउनु
1: उहाँ सुटुक्क भारत जान लाग्नु भएको त होइन नि त
0: सुटुक्क को गएको छ र भारत जान त जहाज चढेरै जाने हो को सुटुक्क को चाहिँ गयो भने त्यस्तो कुरा नहेर्नुहोस् न त्यसो होइन म कूटनीति शास्त्रको विद्यार्थी हो म के भन्दैछु भने विगतमा राजनीतिक दलहरूले देशका स्थापित संस्थाहरू उदाहरणको लागि कूटनीतिक क्षेत्रमा परराष्ट्र मन्त्रालयलाई कमजोर बनाउने राजदूतावासलाई कमजोर बनाउने राजनीतिक दलबाट छुट्टै आफ्नो गतिविधि लाइन बाटो खोलेर काम गर्ने जरिएर देशको कूटनीति कमजोर भयो भन्ने विगतमा कुरा उठ्यो अहिले रविलाल छानीको भ्रमण पनि त्यस्तै चरित्रले भएपछि फरक के भयो भने म तपाईँलाई सोध्छु तपाईँ मार्फत नेपाली जनता अगाडि प्रश्न राख्दैछु राष्ट्रपतिले सुन्यो भने उहाँले पनि त्यो प्रश्नको जवाब दिनुपर्छ नेपाल जस्तो अत्यन्त संवेदनशील भूराजनीति भएको देशमा अरूले कूटनीति सञ्चालन त्यसरी गर्दा पार्टीका नेताहरू जाँदा आलोचना गर्ने राष्ट्रपा आज आफै जाँदाखेरि के भयो भनेर म प्रश्न मात्रै गरिरहेको छु
1: डाक्टर राहुल तपाईँ भदौ 23 र 24 गतेको घटनामा चाहिँ ककसलाई दोषी देख्नुहुन्छ
0: तपाईँले प्रतिवेदन एउटा प्रतिवेदन आइसक्यो त्यो पढ्नुहोस् ककसलाई दोष भने मैले त्यत्रो नाम व्याख्या गर्न सक्दिनँ को दोषी छन् भन्ने जिज्ञासा त्यसबाट प्रश्न हुन्छ किनभने म त त्यसको सम्पूर्ण अध्ययन गरेर अनुसन्धान गरेका कुनै संस्था पनि होइन व्यक्ति पनि होइन
1: अब हरेक कुरालाई मिहिन ढङ्गले विश्लेषण गर्नुहुन्छ अध्ययन गर्नुहुन्छ
0: त मोटो कुरा मात्रै भन्न सक्छु नि म एकदम सूक्ष्म गरेर प्रत्येक व्यक्तिसँग बयान त मैले न मर्छ अधिकार छ न मैले गर्ने कुरा
1: भदौ 23 को घटनामा चाहिँ तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरेर अनुसन्धान गर्नुभयो
0: अनुसन्धान त टिके जस्तो लागेन त उहाँहरू त बाहिरै देख्छु मानव अधिकार आयोग साई मान्दै मान्दैनौ हामीले जे गर्छौँ त्यही ठिक हो भन्यो भने त अब त्यसको औषधि त जनताले मात्रै गर्छन् एक दोस्रो मोटो रूपमा स्थूल रूपमा भन्ने हो भने भदौ 23 गते जे जस्तो घटना घट्यो त्यहाँ वार्ता गरिनु पर्थ्यो स्कुलको विद्यालयको पोसाकमा मान्छेहरू गए किन गए त्यहाँ त्यो गर्न पाइन्छ आज विद्यालयमा राजनीति गर्न पाइँदैन भने त्यहाँ पोसाकमा किन लगेको जुलुसमा प्रश्न उठ्दैन अर्कालाई मात्र उसलाई ठड्यो भने त गए अरे जुन त्यसमा घटना
1: ठुलो डिजाइनका साथ भएको थियो
0: त्यो त 24
1: गते षड्यन्त्र रचिएको थियो
0: षड्यन्त्र रच्यो भन्ने कुरा 24 गते सिन्दरमा किन आगो लगाउने नेपालको झन्डा समातेको सिंहको माथि जुन प्रतिमूर्ति थियो त्यहाँ गएर नेपालको झन्डा उतार्नु किन पर्यो नेपालको झन्डा उतार्नु पाइन्छ त्यसरी देशद्रोह होइन त्यो सिंहदरबार सर्वोच्च भएका अभिलेखहरूमा आगो लगाउने भनेको नेपाल राज्य विरोधी काम होइन भत्तो छोड्देऊ म यति मात्रै भन्छु 23 गते जुन प्रकारले निरीह त्यति बेलाका विद्यार्थीहरू युवाहरूलाई गोली चलाइयो मानिसहरू हत्या गरे त्यो गलत थियो ज जसले त्यो आदेश दिए ज जसले काम गरे जो जो थिए तिनले गल्ती गरे 24 गते जसले हाम्रा देशको सम्पदामा आगो लगाउने हाम्रो राष्ट्रलाई ध्वस्त गर्ने अरबौँ अरबको क्षति पुर्याएर यसै पनि कमजोर देशलाई कमजोर बनाउने काम गर्यो त्यो देशद्रोह थियो त्यो देशघाती काम थियो ती व्यक्ति को हुन् अनुसन्धान गरेर त्यसलाई कारण
1: उहाँहरूले चाहिँ पुराना दलको अकर्मण्यताको कारणले भदौ 24 को घटना भयो
0: अकर्मण्यको कारणले भदौ 24 गते सिंहदरबारको त्यो झन्डा जलाउनु पर्ने किन
1: भदौ 23 गतेको बाई प्रोडक्टका रूपमा
0: मलाई जवाब दिनु
1: पर्छ उत्तेजित भिडले आगो लगायो
0: उत्तेजित भिडले आगो लगाएर त्यसलाई कारवाही गर्नु परेन नेपालको झन्डा जलाउनु पाइन्छ नेपालका अभिलेख
1: 800 जना व्यक्तिहरू विरुद्ध मुद्दा चलाइरहनु भएको छ प्रहरी हिरासतमै छन् भाजपाका नेता

0: म जुन जेल मैले कारागार राजकाज मुद्दा सार्वजनिक सुरक्षा कानुन जे जति मैले आफ्नो पसिना बगाएँ जे जति पीडा भोग गरेँ मलाई पश्चाताप छैन। मैले देश र जनताको लागि निर्भिकतापूर्वक निस्वार्थ किसिमले आफू जलेर अरूलाई उज्यालो दिनुपर्छ भन्ने मान्यताबाट मैले काम गरेँ म त्यसमा गर्व गर्छु एक। दोस्रो मैले नेकपा एमाले राम्रो बाटोमा जाओस् राष्ट्रिय स्वाधीनता स्वतन्त्रता अखण्डता विधि पद्धति सिद्धान्त आदर्शको बाटो नछोडोस् भनेर मैले त्यहाँ आवाज उठाएँ। त्यहाँ मेरो केपी ओलीजी या कुनै नेताप्रति पूर्वाग्रह हिजो पनि थिएन आज पनि छैन। मेरो कुनै रिस राग विद्वेष केही पनि छैन। मैले देशको लागि बोल्दा राष्ट्रको हितको पक्षमा बोल्दा विदेशको अगाडि आत्मसमर्पण नगरौँ भन्दा राष्ट्रको स्वाधीनताको पक्षमा बोलौँ विधि मानौँ पद्धति मानौँ भ्रष्टाचारलाई कारवाही गरौँ भन्दा मैले निष्कासनमा म परेँ। उदाहरणको लागि
1: अहिले पनि दुःख लाग्छ
0: उदाहरणको लागि
1: म नेकपा एमालेबाट निष्कासित हुनु पर्छ।
0: अहिले म दुःख र सुखको कुरा होइन
1: ध्यान जति अहिले पनि गुन्डुतिरै छ
0: एउटा होइन छैन राजनीति
1: गुन्डुमै ध्यान छ
0: छैन किन गुन्डु नेपालको नेकपा एमाले कारणले हो र त्यो कुरा नगर्नु न त्यस्तो। म तपाईँलाई पछिल्लो एउटा उदाहरण दिन्छु मिनबहादुर गुरुङजीको जग्गा एमाले ल्यायो भन्ने कुरा भयो नदीको खोलाको किनारमा। मैले भने मैले पार्टीको हितमा भनेको थिएँ हेर्नुहोस् एक त यो खोलाको किनारमा छ जग्गा विवादित हो मैले थाहा पारे भनेको थिएँ फेरि यदि त्यतिकै पूर्वाग्रह राखेर भने आएन
1: अहिले फिर्ता
0: मेरो कुरा सुन्नु नि त
1: निर्णय नै गर्छ
0: यो जग्गा नल्याउँ यसले पार्टीको हित गर्दैन पार्टीको मर्यादामा आँच पुर्याउँछ मैले भने त्यो भनेको केही दिनपछि मलाई पार्टीबाट निष्कासन गरियो बिन्दा पाण्डे र उषा किरण तिमी सिंह हजुरलाई निलम्बन गरियो। अहिले त्यो जग्गा फिर्ता गर्नु पर्यो भन्यो अब बिन्दा पाण्डे उषा किरण तिमी सिन्हाले जुन निलम्बनबाट जुन पीडा खेप्नु पर्यो भीमरावले निष्कासन हुनु पर्यो त्यसको जिम्मा कसले लिने त त्यो गर्ने व्यक्तिलाई कारवाही कहिले गर्ने त अब अहिले त हामीले भनेको कुरा सत्य साबित भयो नि कि भएन। मैले विद्या भण्डारीजीको बारेमा भने उहाँ देशको राष्ट्रपति हो मदन भण्डारी जननेता मदन भण्डारी जसले देशभक्तिको झन्डा उठाउँदा मारिनु पर्यो उहाँको पत्नी पनि हो उहाँ एउटा भावनात्मक सम्बन्ध पनि छ उहाँको सदस्यता नवीकरण भएको एक वर्ष भइसकेको छ जुन कुरा त्यो पार्टीका महासचिवले सार्वजनिक समारोहमा पुष्टि गर्नुभएको छ उहाँको सदस्यता खारिज गर्ने कुरा यो स्वेच्छाचारी भयो यो नगरौँ भनेको थिएँ मैले। अहिले फेरि पार्टीको अध्यक्ष जो त्यो बेला हुनुहुन्थ्यो अहिले उहाँ नै हुनुहुन्छ अहिले उहाँको सदस्यता अब नवीकरण गर्ने कुरा भयो। अब यसबिचमा विद्या भण्डारीजीलाई असक्षम अयोग्य जे जस्ता शब्दहरूको प्रयोग गरियो उहाँलाई जुन मनोवैज्ञानिक तनाव दियो अब त्यसको जिम्मा कसले लिन्छ त आज कि मैले गलत कुरा भनेको थिएँ त कतिपय व्यक्तिले भने भीमरावले पूर्वाग्रही भन्यो यहाँ भन्यो त्यहाँ भन्यो हेर्नुहोस् त त्यति बेला सामाजिक सञ्जाल र मान्छेका भनाइहरू
1: नेताहरू आफू अनुकूलको निर्णय गर्छन्।
0: आज मैले त्यति बेला
1: के हान्नलाई दाउ हेरेर बस्छु
0: मैले त्यति बेला जे कुरा भनेको थिएँ मैले पूर्वाग्रह राखेर भनेको थिइनँ मेरा भनाइ औचित्यपूर्ण थिए उचित थिए भन्ने कुरा उहाँहरूको अहिलेका निर्णयबाट स्थापित भइ भएन। अनि अर्को महत्त्वपूर्ण कुरा तपाईँलाई भन्छु एउटा साह्रै संवेदनशील कुरा त्यति बेलाका स्वेच्छाचारी निर्णय गर्दाखेरि हामीलाई पार्टीबाट निकाल्दा निकाल्छु भन्दा मैले के भनेको थिएँ यो पार्टी कसैको कम्पनी होइन हजारौँ व्यक्तिहरूको यसमा रगत पसिना भएको छ त्यसै निष्पक्ष ढङ्गले नेतृत्वले काम गर्नुपर्छ कसैप्रति पूर्व राख्नु हुँदैन यो कम्पनी होइन कसैको मैले बारम्बार धेरैचोटि भनेको थिएँ। अहिले त त्यही पार्टीको बैठकमा नेताहरूले पार्टीका अध्यक्षलाई प्रश्न गरेँ भने मैले सुने तपाईँको कम्पनी हो भनेर प्रश्न गरेको सोधेँ त मैले भन्ने कुरा गलत रहेछ त ममा त्यो पूर्वाग्रह राखेको रहेनछ त तर पूर्वाग्रह राखेर गऱ्यो भने म कुनै चित्त दुखाएर बसिराखेको छैन किनभने राजनीतिमा नेपालमा देशभक्तिको आवाज उठाउँदा मानिसहरू मारिनु परेको इतिहास छ एउटा होइन अनेक घटना छ म त्यसबाट कुनै विचलित
1: नेकपा एमालेमा पुनर्गठनको आवाज उठ्दा फेरि चाहिँ भीमरावल खुसी हुनुहुन्छ उत्साहित हुनुहुन्छ
0: यो खुसी उत्साह र दुखी कुरा
1: पार्टी अब विधि पद्धति र प्रक्रिया अनुसार चल्दैछ
0: त्यो म त्यसरी भन्दा छैन त्यो त हेर्नुपर्छ म खालि तपाईँलाई के कुरा तपाईँ मार्फत एमाले पङ्क्ति र नेपाली जनतालाई के कुराको स्मरण मात्र गराइरहेको छु भने मैले त्यति बेला सत्य कुरा बोल्दा विधिको पक्षमा बोल्दा सिद्धान्तको पक्षमा बोल्दा त पार्टीको मर्यादाको पक्षमा बोल्दा जो जो व्यक्तिहरूले ममाथि प्रहार गरेका थिए अझ गलत शब्द प्रयोग गरेका थिए उहाँहरूलाई आज म स्मरण मात्र गराइरहेको छु मैले त्यति बेला गरेको कुरा सही थियो ठिक थियो भनेर त आज एमाले आफै भन्यो अब तपाईँहरू के भन्नुहुन्छ मात्र भनिरहेको छु म
1: नेपाली कम्युनिस्ट पार्टीमा चाहिँ डक्टर भीमरावललाई उकुस मुकुस भइरहेको छैन
0: मलाई किन उकुस मुकुस भने म कुनै जबरजस्ती घिसारेर यहाँ ल्याएको हो र भदौको 23-24 गतिको घटनापछि जब राष्ट्रको
1: स्वाधीनलाई त्यहाँ उपेक्षा हुन्छ नि त निर्णय प्रक्रियामा सहभागी गराइँदैन कार्य विभाजनमै तपाईँको असन्तुष्टि छ
0: तपाईँले यो मसँग पटक पटक यहाँ तपाईँलाई मैले तपाईँले मलाई बुझिसकेको हुनुपर्ने म मेरो व्यक्तिगत मर्यादा के हुन्छ मेरो पद कहाँ हुन्छ म कहाँनिर मेरो फाइदा बेफाइदा हुन्छ मैले कहिले पनि त्यो हिसाब गर्दिनँ म आउने दिनमा पनि गर्दिनँ मेरो राजनीतिको हिसाब बेग्लै छ

0: म यो देशको स्वाधीनता के हुन्छ, हाम्रो मातृभूमि कहिले कसैको अधीनमा नगयो, यत्रो भारत बेलायतीहरूको गुलामीका उसले पीडाहरू खप्नु पर्यो, हामीले बरु सिमाना गुमायौँ, हामी हाम्रा जनशक्ति गुमायौँ हामीले, तर नेपालको स्वाधीनता हाम्रो गुमेन, यो देशको भविष्य के हुन्छ? यत्र शक्तिशाली मुलुकहरूले कतै हाम्रो देशमा पनि हस्तक्षेप गर्छन् कि? यहाँ अनेक प्रकारका हस्तक्षेपका घटनाहरू जुन म देख्छु मलाई दुःख लाग्छ। त्यस कारण मेरो देश स्वाधीन स्वतन्त्र यो देशको राष्ट्रिय अर्थतन्त्र बलियो भएर नेपाली जनता सुखी हुन्छ नि? हुँदैनन्। नेपाली जनता संसारमा कतै पनि गएर सिट ठाडो गरेर हिँड्न पाउँछ नि? पाउँदैन। मेरो सरकार त्यहाँ छ।
1: हुन त तपाईँ
0: मलाई मेरो व्यक्तिगत
1: कम्युनिस्टहरू भाग्यमा विश्वास गर्दैनन्। तपाईँलाई चाहिँ नेपाली कम्युनिस्ट पार्टी फापेन भन्ने लागेको छैन।
0: अब यो तपाईँहरूले मूल्याङ्कन गर्नुहोस्।
1: एमाले फास्ट भूमिका व्यक्तिहरूको बिजोग भयो भन्छन् क्या?
0: मैले यो पार्टीमा 32 सालदेखि अझ राजनीतिमा त म 30 सालमा यहाँ पढ्न आएदेखि नै
1: त्यहाँ अन्तर्भूमि हुन सक्नु भएन।
0: कुरा सुन्नु न,
1: माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, डाक्टर भीम रावल निरीह भएर बसिरहनु परेको छैन नि त पार्टीभित्र?
0: अब यो जसले भनेको छ उनीहरू ठान्नु, आफूलाई त्यस्तो ठान्दिनँ मैले।
1: अहिले वामदेव गौतम त प्रचण्डको निवास खोज्दै हिँड्नुपर्ने स्थितिमा कहाँनिर?
0: मैले 32 सालदेखि औपचारिक रूपमा कोर्डिनेसन केन्द्रदेखि माले हुँदै एमालेसम्म जुन भूमिका खेलेँ, मैले त्यहाँ महत्त्वपूर्ण भूमिका खेलेँ, सङ्गठन निर्माण गरेँ, महत्त्वपूर्ण जिम्मेवारीमा पनि म गएँ। मैले त्यो जिम्मेवारीमा जाँदा देश र जनताप्रति कर्तव्यनिष्ठ भएर काम पनि गरेँ। म त्यो पार्टीलाई अझ बलियो बनाउनु पनि चाहन्थेँ, तर उहाँले निकाल्नुभयो। निकालेपछि भदौ 23-24 पछिको घटनापछि मैले एउटा देशभक्तिपूर्ण बलियो सङ्गठन निर्माण होस् भनेर मैले नेपाली कम्युनिस्ट पार्टीमा आफूलाई एकीकृत पनि गरेँ। अब त्यो कसरी जान्छ म हेरिरहेको छु, र अरूले कसरी मेरो यो कुरालाई मूल्याङ्कन गर्छन्, उहाँहरूले कस्ता शब्द प्रयोग गर्न चाहन्छन् अश्लील बाहेक, है अश्लील शब्द प्रयोग गर्नु भनेको त
1: तपाईँले त्यहाँ निर्णय प्रक्रियामा गराइँदैन होइन त नेपाली कम्युनिस्ट पार्टीमा? नेपाल जस्तो त्यहाँ तपाईँको पोर्टफोलियो वरियता 6 नम्बरमा छ होइन त? प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायण काई श्रेष्ठ, डाक्टर भीम रावल, अनि डाक्टर भीम रावलको चाहिँ त्यहाँ केही पनि चल्दैन।
0: अब के चल्छ के चल्दैन भन्ने कुरा भर्खर त्यो पार्टी पनि चुनावपछि अलिकति यसो सर्न थालेको छ। अब हेर्दै जाउँ न, तपाईँसँग त मूल्याङ्कन गर्दै जानु होला नि। अहिले किन हतारो गर्ने?
1: अहिले फेरि वाम एकताको चर्चा, निर्वाचनमा पराजित भइसकेपछि निर्मम समीक्षा गर्दै आत्मसमीक्षा गर्दै वाम एकता गर्ने भन्ने चर्चा जो चलिरहेछ नि, अब कसको नेतृत्वमा चाहिँ वाम एकता हुँदैछ त?
0: इतिहास
1: केपी शर्मा ओली, पुष्पकमल दाल प्रचण्ड, विद्यादेवी भण्डारी,
0: यो वामपन्थी एकताको कुरा र राजनीतिक दलहरू मिल्ने फुट्ने कुरा यो लामो समयदेखि चलिरहेको छ, अहिले पनि एउटा प्रक्रियामा छ। तर जहाँसम्म तपाईँले अहिलेको कुरा गर्नुभयो, म अहिले नै वामपन्थी एकता भइहाल्ने स्थिति निर्माण भइसके जस्तो मलाई लाग्दैन। मेरो मूल्याङ्कनमा यो एमालेको नेतृत्व, एमालेभित्र पनि मतभेद छ हेरेर देखिहाल्नु भएको छ, त्यहाँभित्र पनि केपी ओलीजी हट्नुपर्छ भन्ने आवाज सशक्त रूपमा उठेको हामीले समाचार माध्यममा सुन्यौँ। अब नेपाली कम्युनिस्ट पार्टीको पनि महाधिवेशन मङ्सिरमा हुने भनेर निर्णय भएको छ। यो अवस्थामा अहिले दुईटा
1: प्रचण्डको विकल्प खोज्न सक्नुहुन्छ त? नेपाली कम्युनिस्ट पार्टी सिधा परगेल्नुहोस् न,
0: यस्तो अवस्थामा दुईटा पार्टी एक ठाउँमा आएर एकता भइहाल्ला भन्ने मलाई लाग्दैन। नेपाली कम्युनिस्ट पार्टीको पनि महाधिवेशन सम्पन्न भयो, यता केपी ओलीजीको नेतृत्वको सम्बन्धमा जुन प्रश्न उठेको छ एमालेभित्र, त्यसको पनि एउटा किनारा लाग्यो भने
1: उहाँहरूले त निर्णय गरिसक्नु,
0: मैले यो कुरालाई पुरा गरौँ,
1: केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी एक ढिका भएर अघि बढ्ने
0: छानबिन कमिटी भनेको छ, त्यसपछि गएर यो कुरा टुङ्ग्यो भने त्यसपछि अब स्थानीय निर्वाचन पनि आउँछ, सहकारीको कुरा पनि आउला, त्यसबाट अलिकति प्रक्रिया अगाडि बढ्यो भने अनि वामपन्थी एकता के होला तब मात्र यो अगाडि जाला जस्तो मेरो विश्लेषण हो।
1: डाक्टर भीम रावल लामो समयसम्म राजनीति गर्नुभयो, अहिले 2082 सालमा निर्वाचनमा पराजित पनि हुनुभयो, पराजित भइसकेपछि आज पहिलो पटक मसँग जनता जान चाहन्छन् फेस गर्दै हुनुहुन्छ, लामो समयसम्म सार्वजनिक सञ्चार माध्यममा देखिनु भएन, कति विरक्त लागेको त छैन नि?
0: होइन,
1: राजनीति भन्ने
0: कुरा सुन्नु भएन,
1: अचम्म रहेछ, दिक्क लागिरहेछ भन्ने लागेको छैन?
0: होइन, केही पनि छैन त्यस्तो, मैले निर्वाचन पहिलोचोटि हारेको पनि होइन, म पहिले पनि पराजित भएको एकचोटि निर्वाचनमा, र अहिले पनि म निर्वाचन अरूले भने जस्तो त्यो सोचलन मान्छेहरू जनताको मतबाट म पराजित भएन, एक ठाउँमा त्यहाँ बुथ कब्जा भएर त्यसको लामो कथा छ, त्यतामा जान चाहन्न।
1: तपाईँ रक्षा मन्त्री हुनुभयो, गृहमन्त्री हुनुभयो, पर्यटन मन्त्री हुनुभयो, उप प्रधानमन्त्री हुनुभयो, एमालेमा उपाध्यक्षसम्म बन्नुभयो, अब चाहिँ राजनीति छोडिदिन्छु, अब पुग्यो मलाई, नयाँ पुस्ताहरू आउन् भन्ने चाहिँ लागिरहेको छैन।
0: मैले एमालेमा पनि छुट्टी भनेको थिएँ, 65 वर्ष पुगेको युवाको खुब कुरा उठ्यो, मैले पार्टीमा औपचारिक रूपमै भने 65 वर्षका मान्छे हामी छोडिदिउँ, मैले भनेको थिएँ सबभन्दा पहिले म छोड्छु भनेको थिएँ। अहिले पनि

0: नेपालीको पार्टीमा छु, यहाँ एउटा मान्यता राखौँ न त, अब एउटा पुस्ता नयाँ पुस्तालाई दिउँ, हामी सहयोग गरौँ भन्यो भने म तयार छु। तर सँगसँगै म के कुराको लागि म तयार छु?
1: राजनीतिबाट सन्यास लिन भीमराव तयार हुनुहुन्छ?
0: सन्यास किन लिने? कार्यकारी पदमा नजाने सन्यास किन लिने? देशको पक्षमा बोल्न बन्द गर्छु भन्नु त मिलेन नि। म देशको पक्षमा जीवनको अन्तिम क्षणसम्म पनि बोल्छु। देशको पक्षमा बोल्नु भनेको राजनीतिक पदमा लिएर कार्यकारी अधिकार अभ्यास गर्नु होइन नि। मैले भनेको के हो भने, यदि नेपाली कम्युनिस्ट पार्टीमा अब हामी यति यति उमेरका यति यति पदमा पुगिसकेका मानिसहरू हामी अब कार्यकारी पदमा नजाउँ अर्थात् केन्द्रीय सदस्य पनि नहौँ भन्यो भने त्यो मान्यतामा जाउँ भने म तयार छु। म अरू कति व्यक्ति भन्छन् नि, मृत्युसम्म म हुन्छु, मर्दासम्म मेरो पद, म कुनै हालतमा छोड्दिनँ, मेरो त्यस्तो मान्यता छैन।
1: तपाईँ गृहमन्त्री र रक्षा मन्त्री बन्न सक्नुभएको व्यक्ति, अहिले गृह मन्त्रालय पनि मन्त्रीविहीन छ, रक्षा मन्त्रालयको नेतृत्व पनि प्रधानमन्त्री स्वयंले गरिरहनु भएको छ, यसले कस्तो प्रभाव पार्न सक्छ?
0: धेरै राम्रो प्रश्न गर्नुभयो। अब यो प्रश्नको उत्तर दिएँ भने फेरि को विचलित हुने हो मलाई थाहा छैन। झन्नै दुई तिहाईको सरकार गृह मन्त्रालय खाली गर्ने कुरा या चरम अयोग्यता हो या चरम गैर जिम्मेवार तरिका हो। यदि यो सरकार अल्पमतको थियो, अरूसँग संयुक्त सरकार बनाउनु पर्ने थियो भने गृह मन्त्रालयमा मान्छे राख्ने कुरामा पनि समय लाग्थ्यो, लाग्न सक्छ भन्ने अनुमान गर्न सकिन्थ्यो। हामी एकदम दुई तिहाई झन्डै हुनुभयो, सत्य कुरा हो नि,
1: दुई तिहाईलाई दुई सिट।
0: अनि यत्रो सरकार बन्दा यत्रो देशमा गृह मन्त्रालय सम्बन्धित विषय उठिराखेका छन्, गृह मन्त्रालय खाली गर्ने कुरा मलाई फेरि भन्न दिनुहोस् या गैर जिम्मेवार, अन्तर्दायी र अयोग्यता हो, या कुनै व्यक्तिलाई आफ्नो व्यक्तिलाई काखी च्याप्नुको लागि रिक्त राखिराख्ने पहिलेकै पुरानै राजनीतिक दलका कतिपय व्यक्तिहरूले गरेको गलत कामको पुनरावृत्ति हो। यसरी खाली राख्न मिल्दैन। अब रक्षा मन्त्रालय पञ्चायतकालमा पनि प्रधानमन्त्रीहरूले त्यो सेनालाई चलाउन पाइन्छ भनेर होला या के नै हो थाहा छैन मलाई, आफैसँग राख्ने प्रचलन थियो। पछि पनि कति व्यक्तिहरूले राख्न खोजेका थिए। अब नयाँ कुरा के भयो त? उही पुरानो कुराको पुनरावृत्ति भएन? होइन भने एकातिर प्रधानमन्त्रीलाई फुर्सद छैन काम गर्न, बोल्न पनि फुर्सद छैन भन्ने, अर्को त त्यत्रा मन्त्रालय च्यापेर राखेको किन? के राष्ट्रसभामा अब कुनै व्यक्ति त्यो मन्त्रालय लिने योग्य छैन? प्रश्न उठ्छ, फुर्सद छैन पनि भन्ने, बोल्न पनि फुर्सद छैन पनि भन्ने, अनि मन्त्रालयहरू थप च्यापेर पनि हिँड्ने मिल्छ? म तपाईँलाई फरौँ एकछिन, म 51-52 तपाईँलाई सन्देश दिलाउन चाहन्छु। नेकपा एमालेको अल्पमतको सरकार मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, अहिलेको सरकारले त 18 मन्त्रालय बनाएको छ भर्खर घटाएको। त्यति बेला कति थियौँ मन्त्री हामी? 15। मैले कति मन्त्रालय हेरेका थिएँ? सुरुमा 2, पछि 3। त्यस्तो बेला पनि तत्कालीन नेकपा एमालेको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीजीले आफ्नो अन्तर्गत कुनै मन्त्रालय राख्नु भएन। सम्झना होस्। अनि के हो,
1: सुदन गुरुङलाई कमब्याक गराउने?
0: त्यो त मलाई थाहा छ।
1: छानबिन गर्ने?
0: मैले छानबिन समिति गठन गरेको कुरा त मैले पढेँ, तर त्यो तपाईँले अङ्ग्रेजी बोल्नु भयो फेरि ल्याउने भनेर होइन, म नेपाली नै बोल्नु भन्न चाहन्छु किनभने
1: द्रुत गतिबाट
0: किनभने धेरै नेपाली जनता सबै आजकल छ नि, यो सरकारले अस्ति परराजनीतिमा भन्यो अब भाइब्रेन्ट ब्रिज, पहिलेका कतिपय प्रधानमन्त्रीले नेपाली जनतालाई अलिकति छलछाममा पार्नु पऱ्यो भने अङ्ग्रेजी शब्द प्रयोग गर्थे। यहाँ तपाईँको टेलिभिजनमा मैले त्यस्ता कुराको पटक पटक आलोचना गरेको छु र नेपालको संविधानमा सरकारकी कामकाजको भाषा देवनागरी लिपिमा नेपाली हुनेछ भन्ने कुराको मैले पटक पटक चर्चा गरेको छु, स्मरण गराएको छु। अहिले यो सरकारले नीति तथा कार्यक्रममा भरमार अङ्ग्रेजी शब्दको प्रयोग गरेको छ अनि परराष्ट्र नीति जस्तो कुरा भाइब्रेन्ट ब्रिज हेर्नुहोस्, मैले त्यसको उल्लेख गरेर मेरो सामाजिक सञ्जालमा लागिसकेँ, म त्यता अहिले लामो कुरा भन्न म आवश्यक ठान्दिनँ। त्यसकारण जहाँसम्म तपाईँले प्रधानमन्त्रीको अन्तर्गत गृह मन्त्रालय रक्षा मन्त्रालय राखिराख्ने अब कोही व्यक्तिलाई फेरि ल्याउने भन्ने कुरा छ भने तपाईँले भन्नु, यदि त्यो सत्य हो भने कुनै अमुक व्यक्तिलाई ल्याउनुको लागि खाली गरे भने त यो त झन् आपत्तिजनक कुरा भयो। राज्यमा कुनै एउटा व्यक्तिलाई काखी च्याप्न यस्तो महत्त्वपूर्ण गृह मन्त्रालय देशको शासन प्रशासन सुरक्षाको 24 घन्टा जिम्मा लिने मन्त्रालय खाली गर्ने, कुनै एउटा व्यक्तिलाई राख्नको लागि नि अनन्तकालसम्म खाली गर्ने भन्नु लामो समयसम्म खाली गर्ने भन्ने कुरा त यो त झनै यो लोकतन्त्रलाई नसुहाउने, यो हाम्रो प्रणालीलाई नसुहाउने कुरा हुन्छ। ए त्यस्तो हो भने है मलाई थाहा छैन।
1: डाक्टर रावल।

0: पछिल्लो समय तपाईँले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छैन?
1: छैन।
0: उहाँले पिता गुमाउनु भयो, पिताको निधनपछि समवेदना दिन जानु भएन?
1: छैन, म त यहाँ थिएँ, तिमी त कहाँ जाने?
0: म त स्वास्थ्य लाभको कामना गर्नु भएन?
1: म आफ्नो जिल्लामा
0: थिएँ। केपी शर्मा ओली अस्वस्थ हुनुहुन्थ्यो?
1: म आसाम जिल्लामा थिएँ, म यहाँ थिएँ।
0: भेटवार्ता भएकै छैन?
1: छैन।
0: उहाँलाई तपाईँको सन्देश के छ?
1: मैले सन्देश दिनु आवश्यक ठान्दिनँ म, किन मेरो सन्देशको के अर्थ छ र? किन दिने सन्देश? मेरो सन्देशले के हुन्छ र?
0: केपी शर्मा ओली कस्तो व्यक्ति हुन्छ?
1: कस्तो
0: तपाईँको बुझाइमा लामो समयसम्म सङ्गत गर्नुभयो, तपाईँको मित्र
1: कस्तो व्यक्ति भन्ने? अब मैले चिनेको, अब उहाँ झापामा आन्दोलन भयो, उहाँ एउटा ज्यान मुद्दामा 14 वर्ष बस्नुभयो, तर त राजनीतिक नै हो त्यो ज्यान मुद्दा भयो भने। अब त्यसपछि प्रधानमन्त्री हुनुभयो, अब नेकपाको झन्डै 2/3 सरकार थियो, प्रतिनिधि सभा विघटन गर्नुभयो, ठुल्ठुलो घटना कुरा गरे। अब नेकपा एमाले थियो, 10 बुँदे सहमति आफै हस्ताक्षर गरेर भन्नुभयो मलाई, मैले नेतृत्व पनि गरेँ, नेतृत्व भूमिका खेलेँ। अब त्यो आफूले गरेको सम्झौता आफै कार्यान्वयन गर्नु भएन, पार्टी विभाजित भयो। अब उहाँले 2/3 सरकार एकदम 84 जान्छ भनेर गडगडाएर बोल्नु भएको थियो, शेरबहादुर देउबाजीले थाप्नु भएको थियो। अब उहाँकै प्रधानमन्त्रीत्वमा देशका महत्त्वपूर्ण सम्पदाहरू खरानी भए, उहाँ आफै भागेर हिँड्नुभयो, शेरबहादुरजी पनि देश छोडेर हिँड्नुभयो। अब यी मुख्य ठुला घटना हुन्। अब अरू सानो सानो घटनाको स्मरण गर्यो भने तपाईँको अन्तर्वार्ताले भयो भन्दैन नि।
0: तुस चाहिँ बाँकी नै छ होइन उहाँप्रतिको?
1: कसरी
0: मन कुँडिएको छ?
1: आफै घटना के हो
0: डाक्टर राहुललाई?
1: सुन्नुहोस्, मैले भनेको घटना गलत हो? कसरी तपाईँले तुस भन्नुभयो त? आफै सोध्नुहुन्छ घटना भन्ने भनेर? गलत हो उहाँ जेल परेको कुरा गरेँ मैले, गलत हो प्रतिष्ठा विघटन गरेको कुरा गलत हो, उहाँ प्रधानमन्त्री भएको बेला देश खरानी भएको कुरा गलत हो, शेरबहादुर देउबाजीले देश छोडेको कुरा के? अनि तपाईँ आफै भन्नुहुन्छ, अनि सत्य कुरा बोल्यो तुस भन्नुहुन्छ? अब यही त नहुने कुरा।
0: प्रचण्ड प्रतिको बुझाइ चाहिँ के हो? निर्वाचनमा उहाँको नेतृत्व पनि सफल त हुन सक्छ?
1: निर्वाचनको कुरामा गर्नुहुन्छ भने संयोजकको हैसियतले आफू जितेर आउनुभयो, पार्टीले निकै ठुलो हार बिहे गर्यो, त्यसको समीक्षा गर्ने भन्नुभएको छ, समीक्षा आउला। यो धेरै कुराको समागम आवश्यक हुन्छ। हेर्नुहोस् ऋषिजी, एउटै कुराले हुँदैन कि कुनै पनि कुरा। कहिलेकाहीँ मान्छेहरू के गर्छन् भने कुनै एउटा पुच्छरसँग मात्रै एउटा कुरा लिएर त्यहाँनिर तान्न खोज्छन्, त्यसरी हुन्न, त्यो एकपक्षीय हुन्छ, सबै हुन्छ, त्यस्तो विश्लेषण।
0: कम्युनिस्ट फिलोसफी फेलियर भयो भन्ने चाहिँ लाग्छै लाग्दैन?
1: अब कुन अर्थमा भन्नुभयो तपाईँले? नेपालका राजनीतिक दलको कुरा गर्नुभयो, त काङ्ग्रेस पनि त्यो धक्का खायो, त्यसो भए त पुँजीवाद पनि असफल भयो भन्नु पऱ्यो।
0: अब समाजवाद,
1: मधेसी दल भन्नेहरूले पनि ठुलो धक्का खायो, त्यो कुन राजनीति हो? त्यो पनि असफल भयो भन्नु पऱ्यो।
0: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
1: धन्यवाद।
0: हस्, नमस्कार।
1: नमस्कार।
2: स्वदेश FM 93.2 MHz।

0: गणतन्त्र दिवस 2083 को गौरवमय अवसर में माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083
1: को कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहचान, सामाजिक सद्भाव तथा गणतंत्र को भावना उजागर करने उद्देश्य ले आयोजित माणी मौलिक संस्कृति उत्सव में सहभागी बनो।
0: मिति यही जेठ 15 गते शुक्रवार, समय दिवसो 3 बजे देखि, र स्थान माडी नगरपालिका बसंतपुर बजार चितवन।
1: कार्यक्रम का आकर्षण हरू विभिन्न झांकी तथा सांस्कृतिक प्रस्तुति।
0: साझ बसंतपुर बजार मा रैथानी फूड फेस्टिवल,
1: साथै विभिन्न जात जाति को नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडी को यो गौरवमय उत्सव लाई भव्यता का साथ सफल पारौ।
2: मैया देवी कन्या कलेज को कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556493495,
3: मोबाइल 98554640 र 98550-65260।
4: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले देखुन्न घुमा, मा फाम देखुन्न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन्, गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, त्यहाँ लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली,
6: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550-50934।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
0: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
0: तपाईँको सन्तुष्टि

0: अनुसार हाम्रो पहिचान विजय प्लेट दाना।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
2: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: टाइम चेक।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 98 5570 2640।
0: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज बकर ईद मनाइँदै आजदेखि 4 दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 खर्ब भन्दा बढी। 27 वटा संस्थानले नाफा आर्जन गर्दा 16 वटा भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश। इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद इदुल जोहा आज देशभरका मस्जिदमा मनाउँदैछ। इदुल फित्र अर्थात् रमजान पर्व

0: उनासियौं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेश इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यस पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढी धनगढीमा 39 र नेपालगञ्जमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्मै सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना छ। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32,06,91,00,00,000 रुपियाँ पुगेको छ। आर्थिक वर्ष 2081-82 सार्वजनिक संस्थानको कुल सम्पत्ति आर्थिक वर्ष 2080-81 तुलनामा 9.49% वृद्धि भएको छ। ती निकायमा सरकारको कुल लगानी आर्थिक वर्ष 2080-81 तुलनामा 13.44% बढेर 7,98,56,35,00,000 रुपियाँ पुगेको छ। जसमा सेयर लगानी 3,79,25,20,00,000 र ऋण लगानी 4,28,31,15,00,000 रुपियाँ रहेको छ। सञ्चालनमा रहेका संस्थानमध्ये 27 वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने 16 वटा घाटामा छन्। आर्थिक वर्ष 2080-81 तुलनामा सार्वजनिक संस्थानको खुद नाफा 12.03% बढेर 45,08,49,00,000 रुपियाँ पुगेको छ। संस्थानको खुद नाफा 48,79,06,00,000 छ भने नोक्सानमा रहेका संस्थानको खुद नोक्सान 3,80,57,00,000 रुपियाँ रहेको छ। आर्थिक वर्ष 2080-81 सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गएको वर्षको तुलनामा 21.51% बढेर 1,05,45,42,00,000 रुपियाँ पुगेको छ। नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चित नाफा सबैभन्दा धेरै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई

0: ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना।
1: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
2: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
1: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान
3: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेद्वारको कागज पत्र छानबिनपछि स्वीकृत उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो। विवरण अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजश्री जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। सबै विश्वविद्यालयका लागि प्राप्त 218 उम्मेद्वारले आवेदन दिएकामा 169 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएका हुन्। यी उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिस गर्ने व्यवस्था छ। नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया सुरु भइसकेको छ। काउन्सिल नेपालले पेसागत आचरण विपरीतका काम नगर्न नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ। पछिल्लो समय सो अनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट भ्युअर बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ। यस्तै बिना अनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहार प्रस्तुत गर्ने, हप्की दप्की एवं दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बाल बालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने गरिएको छ। सञ्चार माध्यमबाट तथ्यहीन अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचार संहिता विपरीत भन्दै काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ। अब विदेशको खबर। इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ। इजरायली रक्षा बल IDF त्यहाँका बासिन्दालाई जहरानी नदीको उत्तरतिर सर्न भनेको हो। हिजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लङ्घन गरेको भन्दै IDF अत्यन्त कडाईका साथ कारवाही गर्ने चेतावनी दिएको छ। हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ। हिजो इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो। त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानमा जारी स्थल कारवाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो। उहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताउनुभयो। IDF 9 वटा ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढाएको छ। ईरान युक्रेनमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराति अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले लेखेको छ। इरानी पक्षले सहरको पूर्वी क्षेत्रमा 3 विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारवाही गरेको जनाएको थियो। अमेरिका र इरान बीच 3 जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी सञ्चार माध्यमको दावी अस्वीकार गर्नुभएको छ। हर्मुज जलमार्ग खुला रहने उहाँको भनाइ छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतार मार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ। मलेसियाको क्वालालम्पुरमा नेपाली समय अनुसार दिउँसो 12:15 खेल सुरु हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इन्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय सुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्ने समूह एमा मलेसिया हङकङ र थाइल्यान्ड रहेका छन्। नेपाली महिला टोलीले इन्डोनेसियासँग सन् 2019 एकपटक मात्र खेलेको थियो। त्यति बेला नेपाल 92 विजय भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आइसिसीका पूर्ण सदस्य भारत बङ्गलादेश पाकिस्तान र श्रीलङ्का छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देशले भाग लिँदैछन्। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज बकर ईद मनाइँदै आजदेखि 4 सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिम तराईमा पनि गर्मी कम हुने। सार्वजनिक संस्थानको कुल सम्पत्ति 32 भन्दा बढी, 27 संस्थानले नाफा आर्जन गर्दा 16 भने घाटामा। दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश, इरानमा फेरि अमेरिकाको आक्रमण। र महिला टी20 छनौट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दै।
1: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
2: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
1: मिति यही जेठ 15 शुक्रबार, समय दिउँसो 3 र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
2: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
1: बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
2: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
1: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
5: मोबाइल 98554640 र 98550625260।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर त, तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित

0: व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 ठाउँमा मनसुन जन्य विपदको जोखिम रहने जनाएको छ। पहिचान गरिएका ठाउँमा जनधनको क्षति कम गर्ने तयारी रहेको महानगरको प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। 32 वडाका प्रतिनिधि, नागरिक संघको सोधपुछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी ठाउँ पहिचानको काम गरेको उहाँले जानकारी दिनुभएको छ। खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदी जन्य विपदका घटनामा कमी आउने आशा गरिएको छ। पछिल्लो समय काठमाडौँमा बढ्दो शहरीकरण, ढलान प्रक्रिया, सरकारवाला निकायको छलफल बिना नै सडक खन्ने र पुर्ने कार्यले नदीजन्य विपदका घटना हुने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले लैन चौरको दुग्ध विकास संस्थान डिडिसीबाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। प्रवक्ता श्रेष्ठले अनुसन्धानका लागि कागजातहरू लिएको र अरू कुरा अनुसन्धानपछि नै थाहा हुने जानकारी दिनुभएको छ। डिडिसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाकी छ। काठमाडौँको गौरीघाटबाट प्रहरीको नक्कली परिचय पत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन्। नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखो गाउँपालिका 3 34 वर्षीय आशिष सुनवारलाई हिजो गौरीघाटबाट पक्राउ गरिएको हो। चाबहिल लगायतका ठाउँबाट केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्युरोको सहायक हवलदार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। ब्रान्डको तोरी तेल न्यून स्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नभेटिएकाले यो उत्पादन बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न निर्देशन दिएको जनाएको छ। विश्लेषण गरिएका प्यारामिटरका आधारमा प्राप्त नमुना मापदण्ड अनुसार नभेटिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को दफा 38(2) बमोजिम सम्बन्धित उत्पादकलाई आदेश जारी गरिएको विभागले जनाएको छ। यो तेल रूपन्देहीको सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ। र राष्ट्रिय ललित कला प्रदर्शनी निर्धारित मितिमा नहुने भएको छ। भोलि जेठ 15 गते गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुने मिति तय भएको प्रदर्शनी अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो। प्रदर्शनीको सम्मुखमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति सहित सबै प्राज्ञ परिषद सदस्यको पद खाली भएको र नयाँ नियुक्ति नभएकाले प्रदर्शनी रोकिएको प्रतिष्ठानका प्रशासन प्रमुख कमलमणि काफ्लेले जानकारी दिनुभयो। सरकारले पदपूर्तिका लागि हालै मात्रै रोस्टर सूचीमा समावेश आवेदकको सूची सार्वजनिक गरेको छ, जसमा प्रतिष्ठानका लागि 166 जनाको नाम समावेश भएको छ। 2066 सालमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान स्थापनापछि प्रदर्शनी नियमित रूपमा हुँदै आएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका

सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज बकर ईद मनाइँदै आजदेखि चार दिनसम्म सार्वजनिक बिदा। आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, काठमाडौँको 74 ठाउँ मनसुनजन्य विपदको घेरामा र ललित राष्ट्रिय ललित कला प्रदर्शनी स्थगित। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: सिप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550 39122 र 98550 39123।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0056493495,
6: मोबाइल 98550 64040 र 98550 65260।

Radio NRN 99.1 समयको ख्याल राखौ। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा नाम समेटिँदैमा कोही पनि व्यक्ति कारवाहीको भागीदार नहुने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले यो प्रतिवेदन केवल एक सूक्ष्म अनुसन्धानको विवरण मात्र भएको र यसमा कारवाहीका लागि पर्याप्त प्रमाण नपुग्ने दावी गर्नुभएको छ। सांसद खत्रीले प्रतिवेदनमा पार्टी सभापतिलाई जेलको कैदी भयो भनेर कतै पनि उल्लेख नगरिएको समेत प्रष्ट पार्नु भएको छ। आन्दोलनका विषयमा थोरै मात्र जोडिएका व्यक्तिहरू पनि अहिले शंकाको घेरामा परेकोले गर्दै उहाँले आयोगले तयार पारेको प्रतिवेदन प्रमाणरहित रहेको समेत टिप्पणी गर्नुभयो। यद्यपि उहाँले आफू अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पार्नुभयो। मानवाधिकार आयोगको यो प्रतिवेदन कुन रूपबाट कसरी र कुन उद्देश्यले आएको हो भन्ने कुराको चुरो बुझ्न आवश्यक रहेको उहाँको भनाई थियो। त्यस्तै पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र त्यसमा गरिएका कारवाहीका सिफारिशहरूलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भएको छ। विगतमा पनि यस्ता प्रतिवेदन र सिफारिशहरू आउने परम्परा रहेको उल्लेख गर्दै उहाँले यसबाट बजारमा संशय फैलाउन वा डराउन आवश्यक नरहेको स्पष्ट पार्नुभयो। उहाँले अब सरकारले यो प्रतिवेदनलाई कुन रूपमा ग्रहण गर्छ र यस विषयलाई कसरी सुल्झाउँछ भन्ने कुराले आगामी दिशा तय गर्ने समेत बताउनुभयो। आरोपित भनिएका कतिपय व्यक्तिहरूको थप लिखित बयान नभएकाले अबको अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने विषय मुख्य प्राथमिकतामा रहनुपर्ने उहाँले औल्याउनुभयो। साथै सुरक्षा विज्ञ मल्लले मानवाधिकार आयोगको यो प्रतिवेदन सेनाको भूमिकाको विषयमा भने मौन रहेको टिप्पणी गर्नुभएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 घिउ खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा 6 जना महिला घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार करिब 4 बजे UP 62DT 2780 नम्बरको बस दुर्घटना भएको हो। बसमा सवार 35 यात्रु मध्ये 6 जना महिला घाइते भएका छन्। उनीहरूलाई विनय त्रिवेणी आधारभूत अस्पताल दुम्कीबासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा भारत महाराष्ट्रकी 62 वर्षीय सुशीला निगोत, 69 वर्षीय सुशीला जीसी, 58 वर्षीय संगीता बस्नेत, 47 वर्षीय भासुली कादम, 48 वर्षीय रेखा टाउरे र 45 वर्षीय योगिता बलेउरो घाइते भएको प्रहरीले जनाएको छ। बस चालक भारत आजमगढ़ जिल्ला बस्ने 49 वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि राजमार्ग अवरूद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देशभर लगातार 4 दिन सार्वजनिक विदा परे पनि आज र भोलिको सार्वजनिक विदामा भने सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै सार्वजनिक विदा परेकाले अदालत बन्द हुने र त्यस अवधिमा बन्दी प्रत्यक्षीकरणको मात्रै रेट सुनवाई हुने जानकारी दिएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदकको दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहनेछ। नेपाल प्रेस युनियनले पत्रकारलाई कृत्रिम बुद्धिमत्ता, तथ्य परीक्षण, साइबर सुरक्षा तथा डिजिटल दक्षता सम्बन्धी तालिम प्रदान गर्ने भएको छ। साथै न्यू मिडियामा कार्यरत पत्रकार, युट्युबर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्न पहल गर्ने निर्णय गरेको छ। काठमाडौँमा सम्पन्न युनियनको विधानसभाले समसामयिक राजनीति, पत्रकारिता र प्रेस स्वतन्त्रता सम्बन्धी 9 बुँदे घोषणा पत्र जारी गर्दै डिजिटल पत्रकारिता र नयाँ प्रविधि मैत्री पत्रकारिता विकासलाई प्राथमिकतामा राखेको उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न सभाले डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता, मल्टिमिडिया तथा एआईको जिम्मेवार प्रयोगलाई संस्थागत गर्दै पत्रकारलाई नयाँ प्रविधि सम्बन्धी सिपमूलक तालिम सञ्चालन गर्ने निर्णय गरेको समेत जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याइएको थियो। तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने निश्चित भएको हो। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक भएका अन्य काममा अपेक्षित गति लिन नसकेको जनाएको छ। र बितेका 24 घण्टामा 2055 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 22,11,502 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 83, नियम विपरीत राइड सेयरिङ गरेका 192, संकेत बत्ती उल्लङ्घनकर्ता 109 र तीव्र गतिमा सवारी साधन हुर्काएका 102 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 146, निषेधित क्षेत्रमा हर्न बजाउने 103, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 112, एकतर्फी सड़कमा सवारी चलाउने 85 र अन्य सवारी नियम पालना नगरेका 1,123 जनालाई कारवाही गरिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अब केही पनि हुँदैन, अब त्यसो भएपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिंग, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि यही पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
9: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: खोजिरहो
1: न्यू खोजिरहो
0: हो न्यू खोजिरहो
2: वेल गाइज न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज बेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी फोन 9827-2738-89 9801-0034-55 9801-16372 र 9765-73877
3: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई ध्यानमै
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
4: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
2: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
4: एसी रुम सहितको आधुनिक कक्षा कोठा
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
4: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
4: नियमित परामर्श तथा मार्गदर्शन
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
4: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9855-54206 9551-0091 9555-63387 वा 9141-5872 मा सम्पर्क गर्न सक्नुहुनेछ

0: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
3: मोबाइल 98550-64-040 र 98550-65-260।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
5: सिप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद आज देशभरका मस्जिद तथा ईदगाहमा हर्षोल्लासका साथ मनाइएको छ। पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि बकर ईद मनाउने परम्परा रहिआएको छ। इस्लामिक पात्र अनुसार 12 महिना दिल हिजाको 10औं दिन यो पर्व मनाइन्छ। यस दिन मुस्लिम समुदायका मानिस बिहानी स्नान गरी नजिकैका मस्जिद तथा ईदगाहमा पुगेर सामूहिक नमाज अदा गर्दछन्। आजपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ। बकरिदका अवसरमा मक्का मदिना पुगेर हज गर्नु शुभ मानिन्छ, तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन्। स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्की चुहा प्रादेशिक अस्पताल उद्घाटन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मेयर सुशीला साईसँगको विवाद बीच आज बिहान अस्पताल उद्घाटन गर्नु भएको हो। विवाद कायम रहेकै बेला अस्पताल उद्घाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सड़क क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। 1500 लम्की चुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिका बीच सहमति बन्न सकेको छैन। प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर कमलेश प्रसाद यादव सहितका 3 जना कर्मचारी गत वैशाखमा पठाएको थियो, तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढेको थियो। सोही विवादका कारण गत वैशाख 30 गते अस्पतालमा तालाबन्दी समेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो। सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र मेयर सुशीला साईबीचको आन्तरिक

द्वन्द्वका कारण समस्या सिर्जना भएको स्थानीयको दावी छ। सिराहाको गोलबजार नगरपालिका एक स्थित त्रिनेत्र सामुदायिक वन क्षेत्रमा अनुमति बिना बालुवा गिटी उत्खनन र भण्डारण गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन्। वन उपभोक्ता समितिको स्वीकृति नै नलिई ठेकेदार कम्पनीले वनभित्रै ग्राभेल थुपारेपछि स्थानीयले गिटी बालुवा उठाउन रोक लगाएका हुन्। स्थानीयका अनुसार गोलबजार नगरपालिकाले वडा नम्बर 1 र 2 हुँदै बग्ने कागान खोलाबाट बालुवा गिटी उत्खनन गर्न सिराहाकै धनगढीमाई नगरपालिकामा रहेको तिरुपति कन्स्ट्रक्सनलाई करिब 71 लाख रूपियाँमा ठेक्का दिएको थियो। कम्पनीले खोलाबाट सामग्री निकाल्ने अनुमति लिएको भए पनि सामुदायिक वन क्षेत्रमा चोरी पैठारी गर्दै ग्राभेल उत्खनन तथा भण्डारण गरेको आरोप स्थानीयले लगाएका छन्। स्थानीय महेन्द्र पूर्वेका अनुसार वन उपभोक्ता समितिले पटक पटक वन क्षेत्रमा सामग्री नराख्न आग्रह गरे पनि ठेकेदार पक्षले व्यवस्था गरेको थियो। स्थानीय सजन पूर्वेका अनुसार वन समितिलाई जानकारी नै नदी ठूलो परिमाणमा बालुवा गिट्टी भण्डारण गरिएको छ। स्थानीयले अवरोध गरेपछि त्यहाँ रहेका ट्र्याक्टर र ट्रक हतारमै हटाइएको दावी गरिएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याद थपुदा समेत अझै पूरा हुन सकेको छैन। तनहुको जामुनीदेखि पोखराको सेतीपुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतेसम्म पुर्याइएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुन अनिश्चित भएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाइएको छ। नेपालमा विद्युत क्षमता 4,105 मेगावाट पुगेको छ। आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार जल विद्युत जडित क्षमता 3,798 मेगावाट, सौर्य ऊर्जाबाट 142 मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा उत्पादित 106.24 मेगावाट, तापीय 53.4 मेगावाट र चिनी मिलबाट सह उत्पादन प्रविधि मार्फत 6 मेगावाट बिजुली उत्पादन भएको छ। नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेका विद्युत परियोजनाबाट 661.57 मेगावाट, विद्युत प्राधिकरण सहायक कम्पनी मार्फत 748.4 मेगावट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट 2,587 मेगावट गरी फागुन 2082 सम्म 3,997 मेगावट राष्ट्र ग्रिडमा जडान भएको छ। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Gyan Aryan 99.1
1: Classic Tech को Wi-Fi 6 router नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् Classic Tech छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एपी1 टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ
3: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा

0: विशिष्ट बचत खाता नेपालको पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: सातमा रोजगारी हातमा
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-3122 र 98550-3123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: गणतन्त्र दिवस 2083 गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
7: मोबाइल 98550-64040 र 98550-65260।

0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकलदेखि कार सब

0: ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328611 र 9863573687।
4: Well guys, new khojnelai Bajaj le dincha exchange mela ma jhammai highest valuation ra jhammai cash discount. On the spot finance available. Shunya service charge ra free helmet. न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन त्यसपछि तीन दिनसम्मै हावाहुरी र वर्षा नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात सुरु हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध इरानमाथि आर्थिक नियन्त्रण कडा पार्ने प्रयास र काबा च्याम्पियनसिपमा नेपालले आज इरानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको सङ्कटको मुख्य कारण कमजोर नियमन राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ प्रतिवेदनमा सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ केही सञ्चालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना दुरुपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव प्रभावकारी सूचना प्रणालीको कमी वित्तीय अनुशासनहीनता कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ आयोगले सहकारी सञ्चालक तथा व्यवस्थापकहरूको राजनीतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान सङ्कट निम्ति आएको निष्कर्ष निकालेको छ प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारको काम अघि बढाइएको पनि जनाएको छ देशको धेरै ठाउँमा पर्सिसम्म हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज दिउँसोसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन कायमै रहनेछ रातिदेखि भने हावाहुरीसहितको वर्षाले लुम्बिनी र सुदूरपश्चिम

0: समेत गर्मी घट्ने सम्भावना छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहितको मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सि पनि हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। चितवनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरु गरेको छ। भरतपुर महानगरपालिका 16 शरणपुरमा रहेको यो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको छ। उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले अत्याधुनिक उपकरणको प्रयोग गरेर कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्न थालेको बताउनु भएको छ। हाल 2 कच्चा पदार्थ उत्पादन गरिसकेको यस उद्योगले 10-12 प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौँडाको बसामाडीमा रहेको इन्भान्स लाइफ साइन्स नामक उद्योगबाट लौट सल्ला प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ। यो कच्चा पदार्थ 8 लाखदेखि 25 लाखसम्म प्रति किलो मूल्य पर्ने गरेको छ। यो कच्चा पदार्थ पाकिस्तान बङ्गलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने आफरको योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपालका 40-45 जिल्लामा यो लौट सल्लो पाइने जनाउँदै उहाँले वार्षिक 1,500 टन लौट सल्लोबाट 2-3,000 किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिनुभयो। उद्योगमा मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको छ। आजदेखि देशभर लगातार 4 दिन सार्वजनिक बिदा छ। पर्व दिवस तथा साप्ताहिक बिदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू अब सोमबार मात्रै सञ्चालनमा आउने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको हो। आज बकर ईदको र भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले लगातार 4 दिन सरकारी कार्यालय बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक सेवा बन्द रहनेछन्। अब सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार जेठ 18 गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज पनि सुन चाँदीको भाव घट्यो। सुन तोलामा 5,500 रुपियाँ घट्यो। मुगलिन पोखरा सडक विस्तार असारसम्म पूरा नहुने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 40 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल खबरमा अब थप खबरहरु। आज सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामा 5,500 रुपियाँ घटेर 2,85,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,90,500 रुपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 215 रुपियाँ घटेको छ। आज चाँदी तोलाको 4,865 रुपियाँमा कारोबार भइरहेको छ। हिजो तोलाको 5,080 रुपियाँमा कारोबार भएको महासंघले जनाएको पृथ्वीराज मार्गको मुगलिन पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। आयोजनाको म्याद गएको पुसमा तेस्रो पटक थप गर्दै आउने असार 15 गतेसम्म पुर्याएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने देखिएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्य वृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको हो। मुगलिन पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सडक खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। यो खण्डको निर्माण सम्झौता 2078 साल जेठ 2 गते भएको थियो भने 2078 भदौ 12 गतेदेखि निर्माण सुरु गरिएको थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव अझ कडा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले हिजो यस्तो प्रतिबन्ध लगाएको घोषणा गरेको हो। विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले इरानमाथि आर्थिक नियन्त्रण कडा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेस सेन्टले निकालेको विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबावमा परेको संकेत दिएको उल्लेख छ। वहाँले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दावी गर्नुभयो। विज्ञप्तिमा हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी र इरानी सेनाले अप्रिल 8 यता युद्ध विरामको पालना गर्दै आएका छन् भने राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास पनि भइरहेको छ। त्यसका बावजुद हर्मुज हुँदै हुने खाडी क्षेत्रको पार वहन क्षेत्रमा इरानको नियन्त्रण अझ कडा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमण समेत सुरु गरेको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले इन्डोनेसियासँग खेलिरहेको छ। मलेसियाको क्वालालम्पुरमा इन्डोनेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ। नेपाल रहेको समूह बीमा चीन र इन्डोनेसिया छन्। नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजय सुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो। नेपालले आजको खेल जितेमा सेमी फाइनलमा पुग्नेछ। समूह एमा मलेसिया, हङकङ र थाइल्यान्ड रहेका छन्। नेपाली महिला टोलीले इन्डोनेसियासँग सन् 2019 पहिलो पटक खेलेको थियो। त्यति बेला नेपाल 92 रनले विजयी भएको थियो। यस प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। काठमाडौँमा जारी कावा महिला भलिबल च्याम्पियनसिप 2026 को सेमी फाइनलमा आज नेपालले साबिक विजेता इरानसँग खेल्दैछ। नेपाल र इरान बीचको खेल आज बेलुका 5 बजे राष्ट्रिय खेलकुद परिषदको कबड हलमा हुँदैछ। नेपाल भारतसँग 3-2 हारेपछि किर्गिस्तान र मालदिप्सलाई सोझो सेटमा हराउँदै समूह एक उपविजेता बनेर सेमी फाइनलमा पुगेको हो। इरानले भने काजाकिस्तानसँगै बङ्गलादेश र श्रीलङ्कालाई सोझो सेटमा हराउँदै समूह बीको विजेताको रूपमा सेमी फाइनल पुगेको हो। यसअघि 2024 को काबा महिला च्यालेन्ज लिगको समूह चरणमा नेपाल इरानसँग पराजित

भएको थियो भने सेमी फाइनलमा सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। एफआइभीबीको वरियतामा इरान 44 स्थानमा छ भने नेपाल 54 स्थानमा रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक। सहकारी क्षेत्र सुधारका लागि प्रतिबद्ध रहेको मन्त्रालयको भनाई। पश्चिम तराईमा आज दिउँसोसम्म तातो दिन, त्यसपछि 3 दिनसम्मै हावाहुरी र वर्षा। नेपालमा क्यान्सरको औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन भारतमा निर्यात सुरु। हर्मुज जलमार्गमा समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकी प्रतिबन्ध। इरानमाथि आर्थिक नियन्त्रण कडा पार्ने प्रयास। र काबा च्याम्पियनसिपमा नेपालले आज इरानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: तिरानब्बे थोप्लो दुई मेगा हर्ज
1: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
2: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
1: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
2: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फिल्म हल चोक बसन्तपुर बजार माडी फोन 98 27 27 38 89 98 011 034 55 98 011 16 372 र 97 650 73 877
3: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पनि चित्त बुझाउनु त होला नि
6: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
0: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
4: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
0: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
4: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
4: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
6: मोबाइल 98550-64040 र 98550-65260।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-5553-98550-77061 र 98550-77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98550-26440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भई होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको एकिन विवरण संकलन गर्न सरकारले दोस्रो चरणको लगत संकलन कार्य शुरू गरेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यो प्रक्रिया अघि बढ़ाएको हो। गएको वैशाखमा दशरथ रंगशालामा गरिएको पहिलो चरणको संकलनमा 2608 परिवार सम्पर्कमा उपत्यका नदी किनारबाट विस्थापित भई होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको एकिन विवरण संकलन गर्न सरकारले दोस्रो चरणको

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको तोरी तेलको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यून स्तरको पाइएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको हो। र 8 महिना अघि बाढीले ध्वस्त पारेको बीपी राजमार्ग पुननिर्माणको काम तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सुगदेल नेपालका लागि जापानका राजदूत माएदा तोरू लगायतले 2 दिन अघि शिलान्यास गरेको सड़क पुननिर्माणको कामले गति लिएको हो। उक्त राजमार्ग पुननिर्माणको काम जापानको सहयोगमा चलिरहेको छ। गत वर्षको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। हौस्तेसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

Hamlet is

देखो हमले

this FM 93.2 megahertz.

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन घुमा मा फाउन देखिन घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयनगढ चितवन

0: मोबाइल 98 550 50 934।
1: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो। तर
2: तर के डियर,
1: आजै गएर कहाँ बस्ने हो र?
2: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
3: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
4: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
3: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-95510-61-356
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
8: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
9: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै।
10: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
7: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।

0: स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: गणतन्त्र दिवस 2083 गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
0: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
4: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
0: कार्यक्रमका आकर्षणहरू, विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
4: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
4: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
6: मोबाइल 98550-64040 र 98550-65260।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सहकारी क्षेत्रमा देखिएको संकट र व्यथिति समाधानका लागि गठित जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता विस्तारमा पूर्ण रोक लगाउन सरकारलाई सिफारिश गरेको छ। हालै सार्वजनिक भएको आयोगको प्रतिवेदनमा स्पष्ट नियामक प्रणाली नबन्दासम्म तीनै तहका सरकारले नयाँ संस्था दर्ता नगर्न र सेवा केन्द्र खोल्ने स्वीकृति नदिन सुझाएको छ। यसै गरी हाल एकभन्दा बढ़ी शाखा खोली सञ्चालनमा रहेका सहकारीलाई तत्काल हिसाब राफसाफ गरी आफ्ना शाखाहरू बन्द गराउन प्रतिवेदनले निष्कर्ष निकालेको छ। सुरुमै वा दर्ता भएको केही समयमै देशभर कार्यक्षेत्र विस्तार गर्न दिनु र जथाभावी सेवा केन्द्र मार्फत निक्षेप संकलन गर्न दिनु नै अहिलेको संकटको मुख्य कारण भएको प्रतिवेदनमा उल्लेख छ। आयोगले नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीकै मिलोमतोमा सहकारी सिद्धान्तको दुरूपयोग भएको औलाएको छ। सहकारी ऐन 2074 जारी भएपछि पनि ऐनको भावना विपरीत बहुद्देश्य तथा विविध नाममा संस्था दर्ता गर्ने सम्बन्धित सरकारी अधिकृत र स्थानीय तहका कर्मचारीमाथि अनुसन्धान गरी कड़ा कानूनी कार्यवाही गर्न सिफारिश गरिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनु पूर्व आफ्नो रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा शुरू भएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते संघीय संसदमा बजेट प्रस्तुत हुन लागेकाले त्यस अगावै पार्टीको रणनीति बनाउन बिहिबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका, सदनमा प्रस्तुत हुने विषय र समसामयिक राजनैतिक अवस्थाका बारेमा सांसदहरूका बीचमा विचार विमर्श भइरहेको संसदीय दलले जनाएको छ। यसै गरी नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सातवटा विषयगत उपसमिति गठन गरेको छ। प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता क्षेत्रमा उपसमिति गठन गरेको हो। नयाँ नियुक्त संयोजकहरूलाई आगामी बैठकमा प्रारम्भिक कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बाढी र पहिरोले ध्वस्त पारेको बेफी राजमार्गको पुनर्निर्माण र स्तर उन्नतिको कामले गति लिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा क्षतिग्रस्त सड़क खण्डको पुनर्निर्माण शुरू भएको छ। पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ भने 5 पुललाई पनि दुई लेनमा परिणत गरिनेछ। बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि सड़क चौड़ा गर्ने र बलियो पर्खाल लगाउने काम भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले निर्माण कार्यको अनुगमन गर्दै आगामी वर्षभित्र कालो पत्र सहितको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायलाई निर्देशन दिनुभएको छ। र काठमाडौँ उपत्यकाका नदी किनाराबाट विस्थापित भए होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको यकिन विवरण संकलन गर्न सरकारले दोस्रो चरणको लगत संकलन शुरू गरेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यो प्रक्रिया अगाडि बढ़ाएको छ। गएको वैशाखमा गरिएको पहिलो चरणको संकलनमा 2608 परिवार सम्पर्कमा आएका थिए, तर संख्यामा थपघट भएकाले वास्तविक संख्या यकिन गर्न पुनः लगत संकलन थालिएको समितिका आयोजना निर्देशक माचा काजी महर्जनले जानकारी दिनुभएको छ। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, जस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556493074 98510 61356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?

0: होम हार्डवेयर बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरुमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
3: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
4: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584 98651 54998।

0: आत्मा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: गणतन्त्र दिवस 2083 गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
5: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
5: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
5: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
7: मोबाइल 98550-64040 र 98550-65260।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह। संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो, नेपालभित्र नै मिति अनिश्चित। युक्रेनसँगको युद्धमा झन्डै 5,00,000 रुसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रुसको हात रहेको आरोप। र इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमिफाइनल। नेपाल खबरमा अब पूरा खबर। सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिस गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिस गरेको हो। प्रतिवेदनले अहिलेको बेथिति व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिसमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरुपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ। सहकारी ऐन 2074 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कारवाही गर्न पनि आयोगले सिफारिस गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढाएको जनाएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा बिदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै बिदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अत्याशित रूपमा आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको उहाँको भनाइ छ। बैठकले यसको समाधान खोज्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ। औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। सुरुमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बङ्गालको खाडीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्र निमिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारिकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात् मे 24 तारिकमै मनसुन आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सरदरभन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसतभन्दा निकै बढी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 देखि जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि अहिलेसम्म 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसतभन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मीको अनुमान रहेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पद्मबहादुर विष्ट आफू निर्वाचित भएको दल काङ्ग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली काङ्ग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा काङ्ग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सडक 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गभर्मेन्ट कम्युनिकेसन हेडक्वार्टर्स GCHQ सन् 2022 सुरु भएको युक्रेनसँगको युद्धमा झन्डै 5,00,000 रुसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 5,00,000 रुसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै BBCले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एनकिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रुसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरू विरुद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रुस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित भएको समूह चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई 4 विकेटले हरायो। इन्डोनेसियालाई दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, सोनी पाखरेलले 29 र सीतारा मगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिषा उपाध्याय 2, रिया शर्माले 1 विकेट लिए समूह बी चीन विवाद चीन उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा इन्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्यान्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस। अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विधायक फिर्ता लिन मेयर्स फोरमको आग्रह। सङ्घीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसुनको गति सुस्त बन्यो। नेपालभित्र निमित्त अनिश्चित। युक्रेनसँगको युद्धमा झन्डै 500,000 रुसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी। बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रुसको हात रहेको आरोप। र इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमिफाइनलमा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924581। वेबसाइट झुले.com.np।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
9: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताउनु भएको छ। पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम झनै सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आउँदो आर्थिक वर्षको बजेट ल्याउने उहाँको भनाइ छ। ललितपुरमा आज आयोजित एक कार्यक्रममा मेयर महर्जनले पछि आबद्ध हुन आएका खोकना, हरिसिद्धि, बुङमती र धापाखेलका वडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेको भन्दै महानगरले अब त्यस क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। मेयर महर्जनले ललितपुर महानगरभित्रको चक्रपथमा चार महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने 2,555 गाडी चालक कारवाहीमा परेका छन्। यसबाट ट्राफिक प्रहरले 22,11,502 रुपियाँ जरिमाना सङ्कलन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 83, नियम विपरीत राइड सेयरिङ गर्ने 192, सङ्केत बत्तीको नियम उल्लङ्घन गर्ने 109 र तीव्र गतिमा गाडी चलाउने 102 कारवाहीमा परेका छन्। यसैगरी लेन अनुशासन पालन नगर्ने 146, निषेधित क्षेत्रमा हर्न बजाउने 103, सडक पेटीमा गाडी पार्किङ 112, एकतर्फी सडकमा गाडी चलाउने 85 र अन्य नियम पालन नगरेका 1,123 चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो। विभिन्न देश पठाइदिने भन्दै 97,58,000 रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले 6 पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका रामबहादुर आले मगर, सिराहाका आशिष कार्की, पाल्पाका कृष्ण प्रसाद पोखरेल, काठमाडौँका लोकबहादुर श्रेष्ठ, तुलसा पुन मगर र प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूले क्यानाडा, न्युजिल्यान्ड, दुबई, बेलायत, अमेरिका र सर्बिया पठाइदिने प्रलोभन देखाइ पीडितहरूबाट रकम लिएर सम्पर्कविहीन भएका थिए। उदयपुरका रामबहादुर आले मगरले मात्रै 4 39,58,000 रुपियाँ ठगे थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता आयोजनाका लागि सम्बन्धित सङ्घहरूसँग सम्झौता गरेको छ। काठमाडौँ प्लाजामा भएको कार्यक्रममा बागमती प्रदेश क्रिकेट सङ्घ, काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ र नेपाल पौडी सङ्घसँग छुट्टा छुट्टै सम्झौता गरेको हो। महानगरले क्रिकेटका लागि 75 लाख, ब्याडमिन्टनका लागि 30 लाख र पौडीका लागि 10 लाख रुपियाँ उपलब्ध गराउनेछ। सङ्घहरूले 20% लागत सहभागिता बेहोर्नु पर्नेछ। पिएल सिंह T20 क्रिकेट कप असार 5 भित्र 6 महानगरपालिका खेलाडीसहित, मेयर कप ब्याडमिन्टन असार 2 गतेभित्र सबै वडाका खेलाडीसहित र पौडी प्रतियोगिता जेठ 23-24 राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा ओलम्पिक खेलाडीहरूबीच आयोजना हुनेछ। कार्यवाहक मेयर सुनिता डङ्गोलले स्थानीय स्तरमा खेलकुद प्रवर्धन गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यले यो सहकार्य गरेको बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह, सङ्घीय सरकारले निर्णय गरेकाले पालिका अधिकार कुण्ठित भएको भनाई। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको तयारी। खोकना, हरिसिद्ध र बुङमती तथा धापाखेलमा पनि अब अतिरिक्त बजेट व्यवस्था गर्न नपर्ने। र काठमाडौँ उपत्यकामा ट्राफिक कारवाहीबाट एकै दिन 22,00,000 रुपियाँभन्दा धेरै जरिमाना सङ्कलन। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क

KWN Arian 99.1 समयको ख्याल राखौं। 4 बज्यो।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कांग्रेसले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै संवैधानिक निकायको सिफारिशप्रति जवाफदेही बन्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र नियोजित रहेको आरोप लगाएको छ। मानवाधिकार आयोगको प्रतिवेदनले समेत कार्की आयोगका अध्यक्षमाथि नै दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्न औल्याएकाले सरकारले तत्काल यसबारे छानबिन थाल्नुपर्ने कंग्रेसको माग छ। राष्ट्र सेवक ठहर गरिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा गठित सहकारी व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदनले सहकारी विभाग र सहकारी निकायहरूले कानूनको क्षेत्र प्रयोग गरी आधार बिना नै मनपरी ढंगले कार्यक्षेत्र विस्तार र सेवा केन्द्र खोल्ने स्वीकृति दिँदा यो संकट निम्तेको औंलाइएको छ। यसकै आडमा सहकारीले बैंकभन्दा ठूलो पूँजी परिचालन गरी सर्वसाधारणको रकम सञ्चालनका निजी कम्पनीमा लगानी गर्दा बचत डुबेको उल्लेख छ। केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको उपत्यका मेयर्स फोरमले आरोप लगाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरम बैठकले यो निर्णय संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको हो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्नेमा आइतबार पनि बिदा दिँदा 190 दिन पनि पढ़ाई हुन नसक्ने फोरमका अध्यक्ष एवं ललितपुरका मेयर चिरीबाबु महर्जनले जानकारी दिनुभयो। संविधानको अनुसूची 8 ले आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत फोरमले दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर। अब
3: 10.9% ले वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 672,479 रहेकामा आर्थिक वर्ष 2081-82 मा 10.9% ले बढेर 745,770 पुगेको हो। आर्थिक सर्वेक्षण 2082-83 का अनुसार उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थी मध्ये व्यवस्थापन संकायमा सबैभन्दा बढी 50.5% छन् भने कृषिमा सबैभन्दा कम 0.15% रहेका छन्। र नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योगको गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको मागप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। महासंघले निर्माण उद्योगलाई धराशायी हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको हो। आज जारी गरेको विज्ञप्तिमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अहिलेकै इतिहासकै कठिन अवस्थामा गुज्रिरहेको उल्लेख गरिएको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको

0: 너뻑치 너무 뻑치어. 서드 인 디스 뻑치어.
1: So this FM 3 and a bit of blue 2 megahertz.

0: प्रतिपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। आगामी बजेट र समसामयिक राजनैतिक विषयमा छलफल गर्न आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक बासना थापाले यस्तो जानकारी दिनुभयो। संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले विगतमा भौतिक पूर्वाधारमा मात्र बढी केन्द्रित हुने परम्परा रहेकामा यसपटक कंग्रेसले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने आधिकारिक धारणा तय गरेको स्पष्ट पार्नु भएको छ। सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ऐरो लागेको छ। आयोगले उजुरी आह्वान गरेको दुई साताको अवधिमै 250 भन्दा बढी उजुरी दर्ता भइसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा गठन गरेको आयोगमा उजुरी सँगै 250 संख्यामा सम्पत्ति विवरणको फारम समेत प्राप्त भइसकेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले व्यवसायी दीपक भट्टसँग जोडिएका 56 लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीको शेयर कारोबार रोक्का राख्न पत्र पठाएको छ। भट्टमाथि मुद्दा चलाउन सिफारिश गरेको सीआईबीले धितो पत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भन्दै धितो पत्र बोर्डलाई पत्र लेखेको हो। सीआईबीले उल्लेखित व्यक्तिहरूको नाममा धितो पत्र बजारमा भएको सम्पूर्ण लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ। सिंहदरबार परिसरभित्रका अव्यवस्थित अस्थायी टहरामा सञ्चालन भइरहेका समेना गृहहरू हटाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पहल र निर्देशनपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले ती समेना गृह बन्द गर्न पत्राचार गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरुको खरीदमा आकर्षक अफर। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो ईएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: समयको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यार्थीका लागि सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा हालसम्म 3,76,68,00,000 रुपियाँ खर्च भएको हो। स्थानीय तह मार्फत सञ्चालन गरिएको कार्यक्रमबाट देशभरका 28,24,000 भन्दा बढी बालबालिका लाभान्वित भएका छन्। भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न 8 जिल्लामा 14 विद्यालय पुननिर्माणका लागि सम्झौता भएको छ। निर्माण सम्बन्धी सम्झौता पत्रमा ठेकेदार कम्पनी र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा बीच हस्ताक्षर भएको हो। भारतीय राजदूतावासका अनुसार गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रे पलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा विद्यालयहरू निर्माण गर्न 56,02,00,000 रुपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको छ। नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड।
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्स

0: सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन
0: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
3: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
0: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
4: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
0: कार्यक्रमका आकर्षणहरू, विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
4: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
4: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
6: मोबाइल 98550-64040 र 98550-65260।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस, अहिलेको व्यथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव, नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न काङ्ग्रेसको माग।
0: झन्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा।
1: नेपालमा नै हान्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक, निदान गर्ने सुविधा नभएकोले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
2: टेस्टमा एकदम समस्या छ भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ, होइन? यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पऱ्यो, होइन?
0: आउँदो पाँच वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी, विश्व जलवायु सङ्कट अझ गहिरिँदै गएको सङ्केत।
1: र इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। काभा महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमी फाइनलमा नेपाल र इरानको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिस गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब रापसाप गरी शाखा बन्द गर्न लगाउन सिफारिस गरेको हो। प्रतिवेदनले अहिलेको व्यथिति व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिसमा पालिकालाई नै दर्ता गर्ने अधिकार सुम्पर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरुपयोगमा सहयोग पुर्याएकोले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ। सहकारी ऐन 2000 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारी बारे अनुसन्धान गरी कारवाही गर्न पनि आयोगले सिफारिस गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढाएको जनाएको छ।
1: यसैबीच नेपाली काङ्ग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक आयोगको प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको काङ्ग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि अपर्याप्त भनेको छ। काङ्ग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ। तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको सरकारी तथा निजी सम्पत्तिमा तोडफोड आगजनी लुटपाट र हत्या भएको घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्ने माग गरेको छ। त्यसै गरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लङ्घन घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानुनी दायराभित्र रही कारवाही हुनुपर्ने काङ्ग्रेसको धारणा छ। राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिसहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिस कार्यान्वयन गर्न पनि काङ्ग्रेसले सरकारसँग आग्रह गरेको छ।
0: सरकारले भोलि आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछिको चुनावमा झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर सोणी मुवाग्लेले रासपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालु आर्थिक वर्षको 19.64 अर्बको तुलनामा यसपटक 2-3 खर्ब बढी अर्थात् केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। रासोपाले 10 वर्षभित्र नेपाललाई मध्यमाय भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकोले त्यसै अनुसार बजेटमा कार्यक्रम समेटिँदैछन्। स्रोतको चाप भएकोले सामाजिक सुरक्षा भत्ता नबढाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।
1: यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा नै भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनाव पछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई 4:15 नै उपस्थित हुन सूचित गरेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिसिङ काम पूरा नभएकोले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो।
0: काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा बिदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै बिदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानुनी प्रक्रियामा जान सक्ने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ।
1: औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। सुरुमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकिलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बङ्गालको खाडीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्रने मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारिकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात् मे 24 तारिकमै मनसुन आइपुगेको थियो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनहरूमा सुस्त बनेको हो। गएको वर्ष सरदरभन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसतभन्दा निकै बढी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 गतेदेखि जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि हिजोसम्ममा 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसतभन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान छ। यसैबीच आज दिउँसोपछि सुदूरपश्चिमको मध्य पहाडका केही क्षेत्रमा पनि पानी परेको छ। यस्तै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धनकुटाको पाखरीबासमा भने 1 घण्टामै झन्डै 75 मिलिमिटर वर्षा मापन भएको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा हान्टा भाइरसको नेपालमा जोखिम र पूर्व तयारी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस, अहिलेको व्यतिथि समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव, नवयुवा आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न काङ्ग्रेसको माग, झण्डै 2/3 बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै, सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा, भारतको केरला आए पनि सुनी वायुको गति सुस्त बन्यो, नेपाल भित्र निमिति अनिश्चित लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। झन्डै 2 महिना अघि नेदरल्यान्डको जहाजमा रहेकामा हान्टा भाइरस देखिएसँगै विश्वमा यसको चर्चा छ। जहाजमा रहेका 5 जनामा हान्टा भाइरस संक्रमण भएकामा 3 जनाको ज्यान गएको थियो। संक्रमण पुष्टि हुँदा जहाजमै भएका झन्डै 150 जनालाई आवश्यक क्वारेन्टिनमा राखेर परीक्षण गरेको भए पनि त्यसअघि नै जहाजबाट झरेकाहरू मध्ये धेरैजना अझै सम्पर्कमा आइसकेका छैनन्। नेपालमै अहिलेसम्म हान्टा भाइरस देखिएको छैन भने निदान गर्न सक्ने सुविधा पनि उपलब्ध छैन। हान्टा भाइरस कस्तो भाइरस हो भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोध्नु भएको छ।
2: यो अब एक किसिमको जुनोसिस भनिन्छ अङ्ग्रेजीमा, त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन। यो चाहिँ मुसाको दिसा पिसाबहरू होइन सँग सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन, वा दिसा पिसाबका कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने होइन, त्यो मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ।
10: सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
2: सुरुमा त्यही ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ, अनि वाकवाकी लाग्ने, अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने। एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ हार्ट फेलियर, मुटुले चाहिँ रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि होइन, ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जम्ने, रगतमा अक्सिजन कम हुने, सास प्रश्वासमा समस्या हुने, हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी होइन सास फेर्न गाह्रो हुने अवस्थामा पुग्छन्, त्यो चाहिँ अब हान्टा भाइरसको एउटा अलिकति विशिष्ट खालको लक्षण हो होइन। जटिल लक्षणहरू देखिजाएपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन,
10: केबाट सर्दो रहेछ
2: हजुर, लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एक दुईवटा केसहरू देखे भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किराणुहरूको शरीरमा संक्रमण हुँदाखेरि तपाईँलाई शरीरमा किराणु प्रवेश गरिसकेका छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाइँ भइरहेछ तर शरीरमा लक्षण देखिसकेका छैन, त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो 6-8 हप्तासम्म हुनसक्छ, अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ। हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने निको भइसकेपछि पनि शरीरको विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ कि, अन्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने, यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ।
10: विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ?
2: अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन्, त्यसमा अप टु डेट हुनु पर्यो, चनाखो भएर त्यसलाई याद गर्नु पर्यो, ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि, अथवा एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेको छ होइन, टेस्टमा एकदम समस्या छ, हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म, भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन, यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन, एउटा मात्रै सम्भावित संक्रमित मान्छे होइन हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो, त्यो राख्ने ठाउँको टुङ्गो, त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने, त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने तयारी अवस्थामा राख्ने, अब आर्मीले जसरी हामीले कङ्गोबाट आउने सैनिकहरूलाई चाहिँ क्वारेन्टिनमा राख्छौँ भनेको छ, त्यस्तो किसिमको चाहिँ तयारी हुनु पर्यो यहाँ।
10: व्यक्तिलाई र समुदायलाई सुरक्षा सतर्कता अप्नाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
2: हान्टा भाइरस केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन, त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने अनि सही जानकारी लिने, मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो, आधिकारिक स्रोतहरू मात्रै फलो गर्नु पर्यो अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन, आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन।
0: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला, देशको पहाड र हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रति व्यक्ति लागत बढ्ने क्रम तीव्र बनेको छ। सरकारले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 82-83 अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दै र सहरी क्षेत्रको जनसङ्ख्या बढ्दै जाँदा यस्तो अवस्था आएको हो। उच्च जनघनत्व रहेको तराई मधेस क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता पनि सर्वेक्षणले देखाएको छ। गाउँबाट सहरतर्फ बसाइसराई बढ्दै जनसङ्ख्याको भौगोलिक संरचनामा उल्लेखनीय परिवर्तन देखिएको छ। सर्वेक्षण अनुसार देशको झण्डै 17% भूभाग ओगटेको तराई मधेस क्षेत्रमा 53.7% जनसङ्ख्या बसोबास गर्छन् भने पहाडी तथा हिमाली क्षेत्रमा 46.3% जनसङ्ख्या रहेको छ।
1: यसैबीच सरकारले सिंचाई योग्य क्षेत्रफल 15,90,000 हेक्टर नआएको दावी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्री स्तरीय संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 15,90,388 हेक्टरमा पुगेको, चालू आर्थिक वर्षको साउनपछि 2,557 हेक्टर सतह सिंचाईको मर्मत सम्भार र 174 हेक्टर नयाँ सतह सिंचाई प्रणाली विस्तार भएको मन्त्रालयले जनाएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथरोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै

0: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-696 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। पोखराको पृथ्वी चोकमा नेपाली काङ्ग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा काङ्ग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढी समयदेखि भाडामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि बैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढाएको बताउनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सडक 2 लेनको बनाउने महानगरको योजना छ।
3: गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल काङ्ग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ।
4: नेपाल उद्योग वाणिज्य महासङ्घले इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग गम्भीर सङ्कटमा परेको भन्दै निर्माण व्यवसायहरूको मागप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। महासङ्घले निर्माण उद्योगलाई धराशय हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। आज महासङ्घले निकालेको विज्ञप्तिमा देशको आर्थिक गतिविधि तथा पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अहिले ऐतिहासिक कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख छ। मध्यपूर्वमा युद्ध सुरु भएपछिको अवधिमा निर्माण व्यवसायहरूले झन्डै 10 अर्ब रुपियाँभन्दा बढी नोक्सानी बिहोर्नु परेको महासङ्घले जनाएको छ।
3: 8 महिनापछि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। गएको वर्षको बाढी र पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको 30 किलोमिटर सडक खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइगाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गको स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढेको हो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। संयुक्त राष्ट्रसङ्घले आउँदो 5 वर्ष विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्युएमओका अनुसार सन् 2026 देखि 2030 5 वर्षीय औसत तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.5 डिग्री सेल्सियस माथि पुग्ने सम्भावना 75% रहेको छ, जसले विश्व जलवायु सङ्कट अझ गहिँदै गएको सङ्केत गर्छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्युएमओले सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। प्रतिवेदनका प्रमुख लेखक लियोन हर्मनसका अनुसार सन् 2026 अन्त्यतिर एलनिनो विकास हुने पूर्वानुमान छ, जसले सन् 2027 अर्को कृतिमानी तातो वर्ष बनाउन सक्छ। यसअघि सन् 2024 तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.55 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको थियो। प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा झन तीव्र हुने चेतावनी पनि दिएको छ।
3: विदेशकै अर्को खबरमा, इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमणलाई तीव्र पारेको छ। इजरायल डिफेन्स फोर्सेज हिजबुल्लाह लडाकु समूहका संरचनाहरूलाई निशाना बनाएर लेबनानको प्रमुख सहर टायरसहित विभिन्न क्षेत्रमा बमबारी गरिरहेको बीबीसीले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार बिहिबार बिहान मात्रै 3 पटक इजरायली हमला भएको छ। इजरायली सेनाले सीमावर्ती क्षेत्रका बासिन्दालाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको छ। यो आदेशले लेबनानको झन्डै 14% भूभाग ओगट्छ। लेबनानी सरकारका अनुसार एउटा परिवारमाथि ड्रोन प्रहार हुँदा बालबालिका सहित 6 जनाको ज्यान गएको छ। इजरायल र हिजबुल्लाह दुवैले गएको अप्रिल 17 तारिकमा लागू भएको युद्धविराम एक अर्काले उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार लडाईँ सुरु भए यता त्यहाँ कम्तीमा 3,213 जनाको ज्यान गइसकेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले दक्षिणी लेबनानको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएको छ।

0: काल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको कुआलालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई 4 विकेटले हरायो। इन्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, सोनी पाखरेलले 29, सीता राणा मगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनायो। नेपालका मनिषा उपाध्याले 2, रिया शर्माले 1 विकेट लिए। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह बीबाट चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दा इन्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्यान्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेल पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। यस्तै अर्को सेमी फाइनलमा थाइल्यान्ड र चीन खेल्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
1: खेलकै अर्को खबरमा सिङ्गापुरमा हुने एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आज काठमाडौँमा कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको हो। आउँदो आइतबारदेखि जेठ 25 गतेसम्म चल्ने प्रतियोगितामा 8 देश सहभागी छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन छन्। दुवै समूहको शीर्ष 2मा रहने टोली एसियाली खेलकुदमा छनौट हुनेछन्। उद्घाटन खेलमा नेपालले आइतबार चीनसँग खेल्नेछ।
0: र काभा महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर हलमा आज भएको खेलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस। अहिलेको व्यथिति समाधान पछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न काङ्ग्रेसको माग।
1: झण्डै 2/3 बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता। संसद सचिवालयको तयारी पूरा।
0: नेपालमा अहिले नै हन्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक। निदान गर्ने सुविधा नभएकाले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव।
1: आउँदो 5 वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी। विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत।
0: र इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा। काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल इरानसँग पराजित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: Lady Spotcha. Lady Spotcha. Swadesh FM, 93.2 MHz. खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्व खबर तपाईको समुदायको अनि तपाईको सरोकारको खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083
3: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ

0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजे देखि, र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साझ बसन्तपुर बजारमा रैथानी फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ। गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति, विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
2: स्वदेश FM 93.2 MHz।
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

माडी मौलिक सांस्कृतिक उत्सवको तयारी स्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई माडी तिन रतनी र रेवाटोल क्षेत्रमा बसोबास गर्दै आएका मधेसी नागरिकहरू भेला भई छलफल। पार्टी एकताका लागि जसपा नेपालले गठन गर्यो वार्ता समिति। मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारलाई काङ्ग्रेसको छ बुद्धे ध्यान। दुवै आयोगले औलाई सुरक्षा निकायसँग भिड नियन्त्रणको सामग्री नभएको तथ्य। काङ्ग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने। र स्वास्थ्य क्षेत्रमा 10% बजेट छुटाउन चिकित्सक संघको माग। एक महिना पनि विस्थापित सुकुम्बासीहरूको पुनर्स्थापना अझै अन्योलमा। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। विस्तारमा गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजना भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रबन्धनमा हुने उक्त कार्यक्रम आगामी जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजार स्थित खुला चौरमा सञ्चालन गरिनेछ। माडी क्षेत्रको मौलिक कला संस्कृति भाषा वेशभूषा तथा परम्पराको संरक्षण र प्रबन्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त उत्सवमा विभिन्न जातजाति तथा समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ। उत्सवमा थारू मगर तामाङ गुरूङ नेवार चेपाङ राई दराई लगायत 12 जनजातिका सांस्कृतिक प्रस्तुति बाजागाजा र वेशभूषा समावेश गरिने जनाइएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकी सहित परिक्रमा गरिने र साँझ मौलिक खाना पर्व सञ्चालन गरी विभिन्न जातजातिका परम्परागत परिकारहरूको खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ। प्रतिष्ठानले आयोजना गरेको माडी मौलिक सांस्कृतिक उत्सवको प्रभाव स्वरूप माडीको मधेसी समुदायमा समेत भाषिक एवं सांस्कृतिक उत्थानको उत्प्रेरणा मिलेको छ। उत्सवमा सहभागिताका लागि माडी तिन रतनी र रेवाटोल क्षेत्रमा बसोबास गर्दै आएका मधेसी नागरिकहरू भेला भई छलफल गरेका छन्। भेलाबाट उत्सवको झाँकीमा सहभागी हुने र फूड फेस्टिभलमा मधेसी परिकारहरू बिक्री एवं प्रचार प्रसार गर्ने निर्णय गरिएको मधेसी युवा अगुवा राजु राउत आहिरले बताउनुभयो। माडीका अन्य जातीय समूहहरू आफ्नो परम्परागत वेशभूषा परिकार र संस्कृतिप्रति जागरूक भई त्यसकै बलमा होमस्टे सञ्चालन गरिसके हामी भने पछि छुट्यौ, अब माडी अघि अब अगाडि बढ्ने हो। मधेसी महिला अगुवा पुनम शाहको भनाइ थियो। सांस्कृतिक उत्सव सके लगतै पुनः छलफल गरी रतनी गाउँ क्षेत्रमा मधेसी होमस्टे स्थापना गर्ने तयारी गरिएको अर्का मधेसी अगुवा बिगुवा शाह कानुले बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित माडी मौलिक सांस्कृतिक उत्सवको तयारी स्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ। बसन्तपुर बजार व्यवस्थापन समितिको समेतको जिम्मेवारी रहेको बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा बिहिबार बिहान बजार क्षेत्रका सड़क नाली तथा सार्वजनिक स्थानहरूको सामूहिक सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर ढकाल माडी नगर प्रमुख तारा कुमारी काशी महतो उपप्रमुख हेमप्रसाद महतो वडा अध्यक्ष रूपुरन महतो र गणेश प्रसाद विश्वकर्मा लगायत सशस्त्र र जनपद प्रहरी र बजारवासी नागरिकहरूको सहभागिता रहेको थियो। उत्सवमा आउने पाहुनालाई स्वच्छ सुन्दर र व्यवस्थित वातावरणमा स्वागत गर्ने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष एम कुमार विश्वकर्माले बताउनुभयो। कार्यक्रमलाई सफल पार्न सहभागी हुने र सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो। माडी नगरपालिका 2 शीतलपुर निवासी शङ्कर पाण्डे मुक्तिको शब्द सिर्जनामा मेरो आफ्नै संसार बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहिबार मानव सेवा आश्रममा आयोजित विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी कलाकार संघका अध्यक्ष उत्तम केसी लगायतले गीत सार्वजनिक गर्नुभएको हो। हाल माडीका रैथाने उत्पादनहरूलाई राजधानी शहरमा बजारीकरणमा जोडिनुभएका सर्जक पाण्डेले भिडियोबाट प्राप्त आमदानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवा बीचको सम्बन्ध अझै मजबुत बनाउन चाहेको धारणा राख्नुभयो। सामाजिक सन्देश र पारिवारिक भावनालाई समेटेको गीतमा गायक प्रमोद खरेलको स्वर र सन्तोष श्रेष्ठको संगीत तथा माधवराज खरेलको भिडियो निर्देशन रहेको छ। भिडियोमा पारिवारिक सम्बन्ध जीवन संघर्ष र आफ्नोपनका विभिन्न आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरूआत गरेको छ। भरतपुर महानगरपालिका 16 सरणपुर स्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। उद्योगका अध्यक्ष जीना रायड बहादुर छेत्रीले सो जानकारी दिँदै भन्नुभयो। अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न शुरूआत गरेका छौ। स्वदेशी उद्यमीको संयुक्त लगानीमा 1,30,00,000,000 सञ्चालनमा आएको जनाइएको छ।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय मानव अधिकार आयोग र जेएनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गैवरी बहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायसँग भीड नियन्त्रण गर्न आवश्यक सामग्री अभाव रहेको तथ्य औल्याएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको 29 पृष्ठको संक्षिप्त प्रतिवेदनमा प्रहरी र सशस्त्र बीच भीड नियन्त्रणमा आवश्यक सामग्री नभएको तथ्य उल्लेख गरिएको छ। मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा केही गम्भीर र चर्चित घटनाबारे समीक्षा नै नभएको देखाएको छ। नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवामाथि भदौ 24 गते बुढा नीलकण्ठ स्थित आफ्नो निवासमा भएको कुटपिट, काठमाडौँ महानगरपालिकाका तत्कालीन नगर प्रमुख वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको भूमिका, सार्वजनिक र निजी सम्पत्ति ध्वस्त हुँदासम्म पनि नेपाली सेनाको निष्क्रियताबारे आएको प्रतिवेदन मौन रहेको छ। जनता समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ। वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेमजोङ, रेडु यादव र डाक्टर सुरेन्द्र कुमार झालाई जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच एकता सम्पन्न भइसकेको छ। नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको आकार बढाउने गरी विधान संशोधन गरेको छ। गत पुस 27 गतेदेखि 30 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा भएको विशेष महाधिवेशनबाट पारित विधानमा केन्द्रीय कार्य समिति 8 पदेन सदस्य सहित 240 सदस्य बनाउने उल्लेख छ। यसअघि 2078 मङ्सिरमा भएको पार्टीको 14 महाधिवेशनले पारित गरेको विधानमा 14 पदाधिकारी सहित 167 सदस्य केन्द्रीय समिति बनाउने व्यवस्था रहेको थियो। त्यसै अनुसार उक्त महाधिवेशनबाट 134 निर्वाचित र 33 मनोनित गरेर 167 सदस्य केन्द्रीय कार्य समिति बनाइएको थियो। नेपाल प्रहरीले दीपक भट्टसँग जोडिएका व्यक्तिहरूमाथिको अनुसन्धान शुरू गरेको छ। भट्टमाथि मुद्दा चलाउन सिफारिस गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले 56 लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्चपदस्थ अधिकारीहरूको सेयर रुखा राख्न पत्र पठाएको हो। साथै उनीहरूको लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ। नेपाली काँग्रेसले संघीय सदनमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ। पार्टीको बिहिबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो। बैठक हुने डेबारे जानकारी दिँदै काँग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्य समितिको बारेमा छलफल भएको बताउनुभयो। नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तीमा कुल बजेटको 10% बजेट छुटाउन माग गरेको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो। संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सक

लाई स्वदेशमै राख्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कुल बजेटको 10% बजेट छुटाउन माग गरेको हो। बागमती नदी कोरिडोर अन्तर्गत थापाथली गौरीगाउँ मनोहरा र बालासु लगायतका क्षेत्रका अनाधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाएको एक महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्यलमा छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास रहेको क्षेत्र अहिले भत्किएको इट्टा ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढ़िरहेको छ, तर घरबारविहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने बारे कुनै सरकारी तथ्याङ्क रहेको छैन। माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 66% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी मौलिक सांस्कृतिक उत्सवको तयारी स्वरूप बसन्तपुरमा विशेष सरसफाई माडी तीन रत्नी र बसोबास गर्दै आएका मधेसी नागरिकहरू भेला भएछन्। पार्टी एकताका लागि जसपा नेपालले गठन गर्यो मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारलाई काङ्ग्रेसको छबु देखा। दुवै आयोगले अवलय सुरक्षा निकायसँग भिड नियन्त्रणको सामग्री नभएको बताए। काङ्ग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने र स्वास्थ्य क्षेत्रमा 10% बजेट छुट्याउन चिकित्सक संघको माग। एक पनि विस्थापित सुकुम्बासीहरूको पुनर्स्थापना अझै अन्यलमा। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने। संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली काङ्ग्रेस संसदीय दलको निर्णय। बीपी राजमार्गको पुनः निर्माणमा तीव्रता। अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी। र रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ। संघीय संसदको भोलि अपराह्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। बजेट प्रस्तुतिका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म फिनिसिङ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली काङ्ग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको काङ्ग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक वासना थापाले बताउनुभयो। प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने आफूहरूको धारणा रहेको बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसदमा पार्टीको भूमिका, आगामी रणनीति, संसदीय दलको रिक्त रहेका पदहरूलाई पूर्णता दिने तथा संसदको विषयगत समितिहरूमा दलको तर्फबाट अध्ययन गर्न संयोजकहरू तोक्ने लगायतका विषयमा छलफल भएको प्रमुख सचेतक थापाले बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैर आवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएसन अफ नेपाली ओरिजिन ANO केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मस्यौदामा सबै पक्षसँग वृहत छलफल गरेर मात्र संसदमा पेश हुने बताउनुभयो। एसोसिएसन अफ नेपाली ओरिजिनले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यवहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो। ANO को ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री खनालले विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसदमा पेश गर्नु अघि यस विषयमा सरकार भएकाहरू सबैसँग राय सुझाव लिने आश्वासन दिनुभयो। 8 महिना अघि बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले 2 दिन अघि शिलान्यास गरेको सड़क पुनर्निर्माणको कामले गति लिएको हो। राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढीले बीपी राजमार्गको करिब 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तर उन्नतिसहित पुनर्निर्माण गरिदैछ। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिंचाई योग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 1,90,000 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमिमध्ये 5,32,655 हेक्टरमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको छ। वर्षभरि नै सिंचाई सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठूला र महत्त्वपूर्ण आयोजनाहरू अगाडि बढाएको छ। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 5,46,448 हेक्टर सिंचित क्षेत्रफल विस्तार भएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षतिग्रस्त 1,136 स्वास्थ्य संस्थामध्ये 2082 फाल्गुनसम्म 1,051 संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ। निजी आवास पुनर्निर्माणतर्फ 2082 फागुनसम्म 8,35,185 लाभग्राहीको पहिचान गरिएका मध्ये 8,34,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। त्यसै गरी 7,70,838 लाभग्राहीले दोस्रो किस्ता तथा 7,43,987 लाभग्राहीले अन्तिम किस्ता पाएका छन्। सर्वेक्षण अनुसार हालसम्म 7,73,987 निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ। निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्य पूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन

0: आग्रह गरेका हुन्। डिजेल, भट्टी तेल, बिटुमिन सहितका निर्माण सामग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायको भनाइ छ। मूल्य वृद्धिका कारण व्यवसायीलाई मात्रै 10 अर्बभन्दा बढी नोक्सानी भइसकेको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ। सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउन थालेसँगै विभिन्न स्थानका लोड सेडिङ, विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएका नागरिकहरू कष्टकर जीवन बिताउन बाध्य छन्। कोहलपुर नगरपालिका शान्तिनगरमा रहेका सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा खान बस्न समस्या तथा विभिन्न असुरक्षाका कारण मानसिक तनाव भएको बताउँछन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
1: कोहलपुर नगरपालिका 11 शान्तिनगरमा डोजर चलेपछि सयौं सुकुम्बासी परिवार अहिले अस्थायी होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। घर भत्किएसँगै खाद्यान्न सकिएको छ, चुलो निभिएको छ, बाल बालिकाको पढाइ रोकिएको छ भने बिरामी र ज्येष्ठ नागरिक औषधि विहीन बनेका छन्। दिप्सिका विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिइरहनु भएकी सुशीला शाही भन्नुहुन्छ।
2: पास त दियो, गाँस दिया छैन, घर भत्काएको कबड बेचेर अलिअलि राशन पानी गरेका छन्। त्यही राशन पानी सकिनै हो, सकेपछि हामीले के खा, के छ कस्तो, नै हामीले सोध्न आउँदै आउनु, हामीलाई केही चाहिएन। बसुन्जेसम्म हामीलाई गाँस बास हुनु पर्यो, चाँडै हुँदैन चाँडै हामी ठेगाना गरिदिनु पर्यो।
1: होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवार अहिले मानसिक तनावको शिकार बनेका छन्। शान्तिनगर कि देवकला सापकोटा आफ्नो पीडा यसरी सुनाउनुहुन्छ।
3: झुल मारेका छ, खाने हामी आफै गरेर खान्छौँ, गरिदिने मान्छेहरू कोही छैनन्। कतै व्यवस्था गरिदिनु पर्यो, व्यवस्था गरिदिनुहुन्न भने हामी त्यही ठाउँहरू पाल्टाएर बस्छौँ।
1: गरिबको घर भत्किँदा केवल टिन र बाँस मात्रै फाँचिँदैन, उसको सपना र बाँच्ने भरोसा पनि टुक्रिन्छ। विस्थापित परिवारका अनुसार गर्मी, भीड़भाड़ र अस्वस्थ वातावरणका कारण बाल बालिका बिरामी पर्न थालेका छन्। पानी, शौचालय र स्वास्थ्य उपचारको अभावले अवस्था झन जटिल बनेको स्थानीय यम कुमारी मल्ल बताउनुहुन्छ।
4: दुःख देख्नु त भएछ, यस्तो होला भन्ने त थाहा थियो न। 81 डोजर लगाएर फालिदिनु साह्रै अप्ठ्यारो भएछ। बुढा बुढीलाई टोयलेटको सुविधा रहन्छ, खानाका दुखै, बस्नका दुखै, टोयलेटका दुखै,
1: तनाव, डर र अभावले रातभर निन्द्रा लाग्दैन, यम कुमारी मल्लको भनाइ छ।
4: जस्तो मान्छे त हटेक आउला भन्ने जस्तै भइरहेको छ।
1: तिनमा अध्ययनरत एलिसा नेपाली भन्नुहुन्छ, हाम्रो घर किन भत्काइदिएको, हामी कहाँ जाने, मेरो किताब कापी खेल्ने सामान सबै हरायो। हामीलाई केवल बस्ने ठाउँ होइन, बाँच्न सक्ने वातावरण चाहिएको बताउनुहुन्छ जानकी बिका।
5: हाम्रा बच्चा बच्चीको पढाइ पनि त्यस्तै भइरहेछ, अनि हाम्रो घर बास उठाइदिनु भयो, हामी बाटामा आएर अहिले बस्न पर्या छ।
1: कोहलपुर नगरपालिका 11 नगर विकास समितिको स्वामित्वको जग्गामा निर्माण गरिएका 140 घर टाढा हटाएपछि सयौं परिवार विस्थापित भएका हुन्। स्थानीयका अनुसार करिब 751 परिवार प्रभावित बनेका छन्। नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत अतिक्रमण हटाएको जनाएको छ। यसअघि वैशाख 16 गते 10 दिने अल्टिमेटम जारी गर्दै क्षेत्रको जग्गा खाली गराएको थियो। आलम खान, रेडियो नेपाल।
0: सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 1 सल्यानटार स्थित नृसिंह धाममा आयोजित 1 महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले देशको संविधान र कानूनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारणा राख्नुभयो। नेपाली काङ्ग्रेसले राष्ट्रिय मानवाधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23-24 गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टी प्रवक्ता देवराज सालिसेद्वारा जारी विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्र सुरु गरिएको छ। सडकलाई 2 खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताउनुभयो। हालसम्म सो सडकको भौतिक प्रगति करिब 55% पुगेको छ। मुस्लिम धर्मावलम्बीको महान पर्व बकर ईद अर्थात् ईद उल जोहा आज मनाइँदैछ। ईद उल फितर अर्थात् रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउ

0: धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ। रसुवामा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको पानी बहाव नियन्त्रण गर्ने ड्यामको गेट उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थियाङले आज रसुवामा आयोजित कार्यक्रममा ड्यामको गेट उद्घाटन गरेसँगै सो जलविद्युत परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपाल स्थित कोरियाली दूतावासले जनाएको छ। सो अवसरमा राजदूत पार्कले कोरियाली सरकारले विगत 52 वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताउनुभयो। पाल्पा सदरमुकाम तानसेन नगरपालिका बाहिरबाट हेर्दा जति सुन्दर छ त्यति नै कुरूप पनि बन्दै गएको छ। पोलहरूमा इन्टरनेट र बिजुलीको तार जथाभावी तानेको र तारहरू लत्रिएका कारण सहरको कुरूपतासँगै तानसेन बजार आगलागीको उच्च जोखिममा छ। देशका ठूला सहरहरूमा अव्यवस्थित तारहरूलाई भूमिगत गरी व्यवस्थापनको काम अघि बढे पनि तानसेनमा त्यस सम्बन्धी कुनै काम अघि बढाइएको छैन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: यति बेला तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको मौसम चलिरहेको छ। शीतल हावापानी, हरियाली वातावरण तथा सुन्दर दृश्य अवलोकनका लागि यहाँ आउने पर्यटकले तानसेन बजारभित्र भने कुरूपता महसुस गर्छन्। अव्यवस्थित तार तथा पोलहरूका कारण सुन्दरता कम हुँदै जाँदा जोखिम पनि उत्तिकै बढेको छ। तारका कारण सुन्दरता हराएर कुरूप हुन लागेको स्थानीय सरकारका प्रतिनिधि सागरमान महर्जनले बताउनुभयो।
2: यसले चाहिँ एउटा त सौन्दर्यकरणलाई छेकिरहेको जस्तो देखिन्छ भने अर्को यसको जोखिम भनेको आगो लागेको जोखिम छ। र त्यो सँगसँगै पर्यटकहरू आइराख्दाखेरि यसले सहरलाई नै कुरूप देखाइरहेको छ।
1: बजार क्षेत्रका पोलहरूमा जथाभावी तानिएका तारले सहरको सौन्दर्यता मात्र होइन सर्वसाधारणको सुरक्षामै समेत चुनौती थपेको स्थानीयवासीको गुनासो छ। नेपालकै पुरानो तानसेन नगर अव्यवस्थित तारका कारण आगो लागेको उच्च जोखिममा परेको तानसेनका स्थानीय करुणा काफ्लेले बताउनुभयो।
2: अवस्थित रूपमा रहेका यो पोलहरूको तार छ, यसमा एक त प्रयोग भएका तार, एक प्रयोग नभएका तार, दुवै तार छ। यो चाहिँ हाम्रो आगो लागि स्पार्कका कारणहरूले विभिन्न समस्याहरू आउन सक्छ। घना बस्तीको बीचमा रहेका तारहरूले ठुलो दुर्घटना निम्ताउन सक्छ।
1: तानसेन तम्घा सडकमा समेत तारहरूको उच्च जोखिम छ भने बजारका साँगुरा र ससाना गल्लीहरूमा जथाभावी छाडिएका तारका कारण आगलागी भए दमकलको सहज पहुँच पुग्दैन। तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने इन्टरनेट सेवा प्रदायक संस्थासँग समन्वय गरेर व्यवस्थित गरिने बताउनुहुन्छ।
3: तानसेन नगरपालिकाको विशेष गरी कोर एरिया बजार क्षेत्रमा चाहिँ यो केबल नेटवर्क लगायतको इन्टरनेटको तारहरू अव्यवस्थित भएर चाहिँ जोखिमयुक्त देखिएको अवस्थामा तानसेन नगरपालिका नगर प्रमुखसँग परामर्श भइहाल्छ। अब केही समयमा यसको बैठक बसेर त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसले चाहिँ यो कार्य चाहिँ शुभारम्भ हुन्छ भन्ने मलाई लाग्छ।
1: प्राकृतिक रूपमा सुन्दरताले भरिएको तानसेन मानव सृजित इन्टरनेट तथा विद्युतीय तारका कारण आगो लागि भए ठुलो क्षति बेहोर्नु पर्ने देखिन्छ। तसर्थ सरकारवाला निकायले बेलैमा ध्यान पुर्याएर अव्यवस्थित तारलाई भूमिगत तथा अन्य तरिकाले व्यवस्थापन गर्न जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: संघीय संसद प्रतिनिधि सभाका सदस्य मिङमा डेभिड शेर्पाले हिजो साँझ 5:40 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सदनदेखि शिखरसम्म भन्ने नाराका साथ आरोहणमा निस्किनुभएका शेर्पाले 9 सगरमाथाको चुचुरोको सफल आरोहण गर्नुभएको हो। 9 सगरमाथाको सफल आरोहण गर्नुभएका उहाँ आज अपराह्न काठमाडौँ आइपुग्नुभयो। शेर्पा विक्रम सम्म 2082 प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरुद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय सहर हो। अमेरिकी सैन्य कमाण्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको 4 ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्ध विरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। इरानमाथि अमेरिकाले नयाँ सैन्य कार्यवाही गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली सेयर बजारमा गिरावट आएको छ। मध्य पूर्व युद्ध विराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो। हिजो सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो। युद्धका कारण महत्त्वपूर्ण हर्मुज मार्फत हुने ढुवानी महिनौदेखि प्रभावित हुँदै आएको छ। संयुक्त राष्ट्रसङ्घले आगामी 5 वर्ष विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMO का अनुसार सन् 2026 देखि 2030 को 5 वर्षीय औसत तापक्रम सन् 1850 देखि 1900 को पूर्व औद्योगिक औसत भन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना 75% रहेको छ। यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष छ। केन्याको उत्तर पश्चिम क्षेत्रमा रहेको एक विद्यालयको छात्रावासमा भएको आगलागीमा 16 विद्यार्थीको मृत्यु भएको छ। उतुमिसी गर्ल्स एकाडेमीको छात्रावासमा स्थानीय समय अनुसार आज बिहान करिब 1 बजे आगलागी हुँदा अधिकांश विद्यार्थी छात्रावासमा सुतिरहेका जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट वा अन्य प्राविधिक कारण हुन सक्ने अनुमान गरिएको छ। कमजोर सुरक्षा व्यवस्था, आपतकालीन निकासको अभाव र भिडभाडयुक्त छात्रावास जस्ता कारणले केन्यामा पछिल्ला वर्षहरूमा विद्यालय छात्रावासमा आगलागीका घटना दोहोरिँदै आएका समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 को अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थान मध्ये 6 वटा निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 संस्थान कानूनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार शेयर पुँजीमा 50% भन्दा बढी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानका रूपमा वर्गीकृत गरिएको छ। कार्य प्रकृतिका आधारमा औद्योगिक क्षेत्रमा 10, वित्तीय क्षेत्रमा 10, सेवा क्षेत्रमा 11, व्यापारिक क्षेत्रमा 4, सामाजिक क्षेत्रमा 5 तथा जनउपयोगी क्षेत्रमा 5 संस्थान रहेका छन्। बैंक तथा वित्तीय क्षेत्रको विस्तार, स्रोत परिचालन र मूल्य स्थिरतामा सार्वजनिक संस्थानको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ। कर तथा लाभांश मार्फत सरकारी कोषमा संस्थानहरूले उल्लेखनीय योगदान गरेका छन्। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 सम्म अस्तित्वमा रहेका 45 संस्थान मध्ये 20 वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् भने 25 वटा संस्थानमा सरकार तथा सरकारी निकायको संयुक्त रूपमा 50% भन्दा बढी स्वामित्व रहेको छ। 32 वटा संस्थानमा सरकारको 90% भन्दा बढी र 36 वटा संस्थानमा 60% भन्दा बढी सेयर स्वामित्व रहेको छ। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार मणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण 2082-83 मा गत आर्थिक वर्ष 2024 मा 40.84 अमेरिकी डलर औसत खर्च गर्ने पर्यटकले सन् 2025 मा 33.08 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च 19% घटेको थपलियाले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको 10 महिनामा 1,81,70 करोड मूल्य पर्ने 6 थरीका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै 25,53 करोड अर्थात् 16.35% वृद्धि भएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा पेट्रोलियम पदार्थहरूको आयातबाट 67.19 करोड राजस्व संकलन गरेको बताउनुभयो। स्थानीय बजारमा बिहिबार सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 5,500 र चाँदी 215 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल प्रति तोला 2,85,000 र त्यति नै परिमाणको सेतो धातुको सुनको मूल्य 4,865 कायम भएको छ। बुधबार छापावाल सुनको मोल प्रति तोला 2,90,500 र त्यति नै परिमाणको चाँदी 5,080 मा कारोबार भएको थियो।
0: आर्थिक समाचारका साथमा

0: आशाको रोड टू युएफसी सिजन 5 को बैटन वेट प्रतियोगिता अन्तर्गत अझै दुईवटा खेलहरू जित्नु पर्नेछ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामा लगातार दोस्रो जित निकाल्दै नेपाली टोली अन्तिम चारमा पुगेको हो। नेपालले बिहिबार इन्डोनेसियालाई 4 विकेटले हराएको छ। नेपाल समूह बीको विजेताका रूपमा अघि बढेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माको प्रदर्शन उत्कृष्ट रह्यो। जितको लागि 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो। नेपालले सुरुवात राम्रो गर्न सकेन। ओपनर सम्झना खड्का 1 रनमा, पूजा महतो 9 रन र रुबी पोदारा रनको खाता नखोली आउट भए। 20 रन जोड्दा नेपालले 3 विकेट गुमाइसकेको थियो। त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरे। उनले 43 बल खेल्दै 5 चौका सहित अभिजित 42 रन जोडेर नेपाललाई जित तर्फ डोर्यान। कविता कुवनले 14 रन बनाउँदा सीता राणा मगर अभिजित 13 रन बनाइन्। त्यसपछि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाउँदै 113 रन बनाए। बलिङमा मनिषा उपाध्यायले 2 विकेट लिइन्। रिया शर्माले 1 विकेट हात पारे।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने। संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली काङ्ग्रेस संसदीय दलको निर्णय। विवि राजमार्गको पुनर्निर्माणमा तीव्रता। अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी। र रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार,
1: सीप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
3: एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
1: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीको लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
2: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
1: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
2: कार्यक्रमका आकर्षणहरू, विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
1: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
2: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
1: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
5: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्था

0: पन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564394595,
2: मोबाइल 9855640 र 9855625260।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 9845330169, 9845349899 र म्यानेजमेन्ट तर्फ 9855128024 र 9855325557।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ exchange मेलामा झ्याम्मै highest valuation र झ्याम्मै cash discount. On the spot finance available. शून्य service charge र free helmet. न्यूनतम मूल्यांकन रु 25,000, साथमा scratch and win अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान BKS मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।

0: का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नयाँ नियमावली संशोधनको प्रस्ताव, सभामुखको निर्णय अन्तिम बनाउने प्रस्तावप्रति कानूनविदको चिन्ता, सांसदलाई कानूनभन्दा माथि राख्न खोजिएको विपक्षी दलको आरोप।
1: हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैको सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो, डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
0: आइतबार विधा निर्णय फिर्ता नभए अदालत जाने मेयर्स फोरमको चेतावनी, स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी, लोकसेवा खुल्ने तयारी, यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र।
2: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
0: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र, नेपाली चिउराको विदेशमा माग बढ्दो, टाइचिन धानको उत्पादन र अभाव।
3: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
0: लेबनानमा इजरायलको हमला जारी, 11 जनाको मृत्यु, काबा भलिबलमा भारतलाई हराउँदै कजाकिस्तान फाइनलमा, नेपाल इरानसँग भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ।
5: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रुपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रुपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ्दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जितले भन्नुभयो,
3: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। त हाम्रो यो बजारको कुरा गर्नुपर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसैले गर्दा अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको टाचिन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
5: भन्सार विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोडसम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 10 महिनामै करिब 14 करोड रुपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न, सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढी यात्रु वा सामान नबोक्न, सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसुनका कारण सड़क अवरुद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनुभयो।
2: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क चाहिँ बस पार्कमा, त्यस्तै गरी नागढुङ्गामा, यतापट्टि सागामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ सङ्केतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
5: साथै बिरामी, अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। काङ्ग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनु पर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएनसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
6: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसी कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कारणले मान्यता पनि प्राप्त गर्दैन, त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ। हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनु पर्छ भनेर सरकार पछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका।
5: नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्षीय दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
1: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै दुईतिहाईको बहुमत छ जुन जनताले मान्य गरेर दिनुभएको छ, उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भने हिजो हजुरको पिलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
5: उपत्यका म्यार्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरुद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि म्यार्स फोरम्सका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। उहाँले सरकारको निर्णयले विद्यालयहरू एक 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
7: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र सोही बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि बिदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
5: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
0: सन्तोषी रावल क्रसरको दोहनले खेतमा कुलो सुक्दै सङ्कटमा सिन्धुपाल्चोकको खेतीपाती।
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन। क्रसर जेनरेटर बन्द भएपछि बन्द हुन्छ।
9: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
0: नियमनमा प्रशासन मौन रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
14: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोखरा महानगरपालिका नौस्थित पृथ्वी चोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुनी खेलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा सिराहाको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टिमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
16: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका भित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेउपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
9: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
16: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन। कसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
17: समितर पर झिक्दाखेरि तपाईँलाई बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि हामीले।
16: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
18: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिल्या पनि छैनन्, 6 सुझाव दिएका छौँ, कोहीले 4, उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
16: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारी तर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
19: पालिकाहरूमा भएका त्यो क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कारण जितेर मापदण्ड विपरीत गरेर चाहिँ त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भावले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तहमा पठाइसकेका।
16: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सिआइएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका,
20: जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानुन बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौँ।
0: समावेशी बजेट र सांसदको परीक्षा सम्वाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बन...
4: कालियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान करने डिश होम इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजिले व्यवस्थित करने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
21: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
22: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु।
23: धन्यवाद।
22: संसद बैठक पनि अगाडि चलिरहेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिरहेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
23: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नि अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौँ। अब भोलि बजेट नै आउँछ, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौँ। र
22: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
23: दलित समुदायका तर्फबाट चाहिँ नि समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीतिका कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु। होइन, अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नि बाचापत्रमा त्यो एक नम्बरमा थियो, दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामी छानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमा याचना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिकमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बुँदे जुन किसिमको जाने अब नीतिका कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिने के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन। होइन, त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
22: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनि नै
23: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमुना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिँचाइ, बाटो, हस्पिटल, स्कुल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौँ र त्यहाँको त्यसलाई चाहिँ जातीय स्वास्थ्य मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी अगरे त्यो हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौँ भन्ने प्रस्ताव चाहिँ नि मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरमा के मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा, होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
22: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
23: अब मैले जाने तिनवटा कुरा जाने मूलत उठाएको छु। होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो, होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ नि भोलि 16 गते चाहिँ नि 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ नि हामीले के भनेको त देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिँ नि अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानुन बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौँ र त्योभित्र चाहिँ दलितहरूको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो 10 वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा चाहिँ नि शक्तिशाली चाहिँ एउटा दलित अधिकार प्राधिकरण बनाऊ त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीडाहरूको अनुसन्धान गर्छ सत्य निरूपण गर्छ सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले चाहिँ बजेटहरू चाहिँ सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ बजेट पुग्यो कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तिनवटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
1: भनेको छुट्टी प्राधिकरण पनि
23: प्राधिकरण चाहियो भने
1: आयोग र प्राधिकरणको काम कारवाहीको बिचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनु पर्छ प्राधिकरण
23: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई चाहिँ काम गर्ने काम गर्छ तर दलित आयोगले चाहिँ दलितहरूको मानव अधिकारको अग्रे अनुगमन मात्र गर्ने काम गर्छ र उसले चाहिँ सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले चाहिँ दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब त्यो दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले चाहिँ विकाससँग जोड्छ जस्तै अब समग्र विकास जस्तै ठुल्ठुला रोड बनाउने ठुल्ठुला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
1: अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढिरहेको छ र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौँ र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्त्वपूर्ण हुन्छ भन्नुभएको थियो हामीले हालैका दिनमा सुन्यौँ कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ के भइरहेछ त्यो पनि सुनाउन प्रगति
23: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेस गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष गरेर सिआइएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो चाहिँ प्रशिक्षित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको चाहिँ कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन पर्यटन भनेको चाहिँ के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ चाहिँ त्यो समन्वयको कुरा हो यसलाई चाहिँ सद्भावको कुरा हो त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौँ अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ काठमाडौँ भक्तपुर के भन्छ चाहिँ लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन पर्यटन भनेको चाहिँ त्यो बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौँ र अब चाहिँ नि त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौँ र त्यो छलफलमा चाहिँ हामीले यो विधान के अरे यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन अब त्यो उपसमितिको 8 मान्यज्यूहरू छौँ हामी 8 चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौँ र अब भोलि 5 चाहिँ 72 अवधि सुरुवात भएको छ यो अस्तिदेखि त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेस गर्नुहुन्छ त्यो संशोधन पेस भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ नि अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेस गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन् अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ अर्को
0: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला प्रतिनिधि सभा नियमावलीको नयाँ मसौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन् कास्कीको पोखरा महानगरपालिका को पृथ्वी चोक बस पार्क क्षेत्र में सरकारी जगह अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ। नेपाली चिउरा को निर्यात में 35% वृद्धि भएको छ भने टाइचिन धान को उत्पादन घटेको छ। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98550 26 440।
3: It's 8 o'clock, अहिले 8 बजेको छ।
6: कांग्रेसको निष्कर्ष।
7: सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक। एउटै व्यक्तिलाई 14 करोडसम्म ऋण दिएको खुलासा।
6: हुर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध। इरानसँग मिले ओमानलाई उडाइदिने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की।
7: र नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा इरानसँग पराजित। रोड टु युएफसीको सेमी फाइनलमा रविन्द्रले अस्ट्रेलियाका कासिब मडरोकसँग खेल्ने।
24: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
6: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जेन्जी आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगले गरेको प्रति अनुसन्धान प्रतिवेदनले विपक्षी दललाई थप आक्रामक बनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसद भने आलोचनाको केन्द्रमा परेका छन्। गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनबारे छानबिन गरेको मानवाधिकार आयोगले सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगमाथि नै प्रश्न उठाएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्रीदेखि पूर्व गृहमन्त्री सुदन गुरुङसम्म छानबिनमा तानिँदा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नाम छुटाएपछि विपक्षी दलले कार्यपालिकाको दबाव परेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले मानवाधिकार आयोगको प्रतिवेदनले कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको विषयलाई थप पुष्टि गरेको उल्लेख गरेको छ। यसअघि कङ्ग्रेसले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएको थियो। आम निर्वाचन अघि उक्त प्रतिवेदन सार्वजनिक नगरिनुमा पनि नियोजित उद्देश्य रहेको शङ्कालाई बल पुर्याएको छ कङ्ग्रेसले भनेको छ। राष्ट्रिय मानवाधिकार आयोगको सिफारिसबारे सरकारले आफ्नो जवाबदेहितालाई अङ्गीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने कङ्ग्रेसले माग गरेको छ। प्रमुख सचेतक वासना थापाले मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नका लागि राजसपा सभापति रवि लामिछानेसहित सबैमाथि कारवाही र छानबिन हुनुपर्ने बताउनु भएको छ। नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई कारवाही हुनुपर्ने सिफारिस समेत परेको विषयमा कङ्ग्रेसको धारणा के हो भन्ने पत्रकारको प्रश्नमा उहाँले प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने जवाब दिनुभएको छ।
25: म
5: जस्तो हो तेइसमा संलग्न जतिजना लाई उहाँहरूले भन्नुभएको छ चौबिसमा पनि त्यति नै हुनुहुन्छ र कानुनसम्म जानुहुन्छ भने कानुनभन्दा माथि कोही पनि हुँदैन नेपाली कङ्ग्रेसले कानुनसम्म जो कोही आउँछ भने पनि यसमा हाम्रो नेपाली कङ्ग्रेसको धारणा हामीले स्वीकार गर्नेछौँ किनभने कानुनभन्दा माथि कोही पनि छैन तर कानुनसम्म जान पर्यो र अहिले कस्तो पनि भइरहेछ भने हामीले यो अलिकति इस्टर्न बार जस्तो अथवा मिडिया ट्रायल जस्तो पनि देखिरहेछौँ कि पहिला समात्ने त्यसपछि अनुसन्धान गर्ने जुन एक प्रकारको यो भइरहेछ यसलाई चाहिँ बन्द गरिनपर्छ यसको छानबिन गरेर तथ्य सत्य पत्ता लगाएर कानुनसम्म अगाडि बढ्नु।
6: कार्की आयोगकै प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरेर केही समयपछि छोडेको थियो। अर्को प्रतिपक्षी दल नेकपा एमाले पनि राष्ट्रिय मानवाधिकार आयोगले ठूला माछा जोगाएर साना माछालाई जालमा हालेर नाटक मञ्चन गरेको प्रतिक्रिया दिएको छ। एमालेका प्रमुख सचेतक एन महरले जेएनजी आन्दोलनको वास्तविकता आउन अझै केही समय लाग्ने बताउनु भएको छ। प्रधानमन्त्री बालनको नाम नआउनुले कार्यपालिकाको दबाब मानवाधिकार आयोगमाथि पनि महसुस परेको महसुस आफूहरूलाई भएको बताउनु भयो।
10: अब अहिले सरकारका प्रधानमन्त्रीलाई जसरी यसले चाहिँ ढाकछोप गर्ने कोसिस गरेर सरकारको कार्यकारी कार्यपालिकाको दबाब महसुस गरेको अनुभूति भएको छ। जसरी न्यायमा पहिलेको कार्यपालिकाको सरकारको राजनीतिक प्रभाव दबाब परेर एक प्रकारको चाहिँ न्यायपालिकामा हस्तक्षेप भयो त्यसै गरी नै मानव आयोगमा पनि हस्तक्षेप भएको महसुस हामीलाई भएको छ। त्यस कारणले जे जति रियालिटी अझै देशमा गएर जे जति हो छाङ्गा आउनुपर्छ त्यसरी आउन सकेका छन् तर अब आएको छ आंशिक रूपमा भए पनि यो स्वागत योग्य छ।
7: नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति सहित 17 सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेपछि सरकार दबावमा परेको छ। मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि जेएनजी आन्दोलनमा सहभागी भएका रासोपाका सांसदहरूले आफूहरू निर्दोष रहेको प्रतिक्रिया दिइरहेका छन्। आज हामीले रासोपा सांसदहरू कृष्ण कुमार कार्की, टीका संग्रौला र बब्लु गुप्तालाई मानवाधिकार आयोगको प्रतिवेदन र त्यसमा नाम जोडिएको विषयमा सोधेका छौं। रासोपा सांसद कार्कीले नियोजित तरिकाले आफ्नो बदनाम गराउन खोजिएको बताउनु भएको छ। विभिन्न घटनासँग जोडेर चरित्र हत्या गर्ने सिलसिला चलिरहेको बताउँदै उहाँले कुनै पनि घटनामा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो। आन्दोलनका नाममा विध्वंस तोडफोड सार्वजनिक सम्पत्ति जलाएको र आन्दोलनकारीलाई उक्साएको भन्दै रासोपाका सांसदहरूको आलोचना भइरहेको छ। तर रासोपाका सांसदहरू आफूहरू निर्दोष रहेको तर्क गरिरहेका छन्। अर्का सांसद गुप्ताले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कुरामा सहमति जनाउनु भएको छ। सरकारले छानबिन समिति बनाएर अनुसन्धान गरे पनि आफूहरू तयार रहेको उहाँको भनाइ छ। यस्तै सांसद संग्रौलाले आयोगको प्रतिवेदनमाथि निष्पक्ष छानबिन हुने कुरामा विश्वास रहेको बताउनु भएको छ। घटनामा दोषी देखि आफू सजायको भागेदार हुन तयार रहेको उहाँले सुनाउनु भएको छ। यसै सन्दर्भमा हामीले संविधानविद भीमार्जुन आचार्यलाई मानवाधिकार आयोगको प्रतिवेदन तपाईँलाई कस्तो लाग्यो भनेर सोधेका छौं।
12: पहिलो कुरा त राष्ट्रिय मानवाधिकार आयोग संवैधानिक संयन्त्र हो, संविधानले नै व्यवस्था गरेको आयोग भएको कारणले गर्दाखेरि यसको प्रतिवेदन यसको अध्ययनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुईटै मान्यता हुन्छ। दोस्रो कुरा यो विषय एकदम अत्यन्त संवेदनशील विषय हो। यो विषयमा योभन्दा पहिले पनि एउटा आयोग गठन भएको थियो र त्यसको प्रतिवेदनको बारेमा थुप्रै टिका टिप्पणीहरू भयो, त्यो अलिकति अपुरो भयो, त्यसले सबै कुरा होस् नै भन्ने थियो। अब त्यसतर्फ पनि यसले सङ्केत गरेको र लगभग राज्यका अब धेरै विषय र धेरै आफूलाई यसले समेटेको हुनाले अब यसको प्रतिवेदनको मूल्य नहुने भने त्यो कुरै भएन। खालि कानुन र संवैधानिक हिसाबमा आयोगले तयार गरेको प्रतिवेदनलाई हामीले सिफारिसको एउटा हैसियत त्यहाँको कारणले गर्दाखेरि अब यो सिफारिस नै सिधै कार्यान्वयन हुने भएन। अब यसको बेसमा अब सम्बन्धित निकायले परिसम्बद्ध कानुनलाई उसले प्रयोग गरेर अगाडि बढ्नुपर्ने हुन्छ। यसको कानुनको तौर तरिका चाहिँ त्यो हो, तर अर्थ चाहिँ असाध्य अर्थ हुन्छ यसको आयोगको प्रतिवेदन।
13: हजुर, अलि यो चाहिँ विभेदकारी भयो कि भनेर पनि टिका टिप्पणी भइरहेको छ। जो आन्दोलनको चाहिँ मुख्य पेरिफेरीमा रहेका व्यक्तिहरू जस्तो अहिलेका प्रधानमन्त्री लगायत उहाँहरूसँग यो चाहिँ प्रतिवेदन त्यति जोडिएर आएन भन्ने पनि छ। यहाँले यो विषयलाई कसरी हेर्नुभएको छ?
12: एकताहरूमा कमी कमजोरी देखिन्छ, किनकि भदौ 23 र 24 दुईटै घटनालाई उनीहरूले छानबिनको दायरा मारेपछि सायद त्यो कम्प्रिहेन्सिभ रूपमै आउनुपर्ने हुन्थ्यो होला।
8: अब नेपालको अब के भन्ने, अब यो राजनीति भन्ने के निकै त्यसको कुराहरू चारैतिर देखेको छ, केही केही कुराहरूमा नपुगाएको देखिन्छ अथवा कसरी समेटेको भए अलि बढीहरूले पूर्णता अलि बढी ठुलो एउटा अथेन्टिसिटी प्राप्त गर्थ्यो भन्ने त्योसम्मको ठाउँ चाहिँ मलाई पनि लाग्छ।
13: हजुर, काङ्ग्रेसका तत्कालीन सभापति माथि जुन हातपात भएको थियो त्यो विषय त फेरि त्यो प्रतिवेदनमा खासै उल्लेखै गरिएन।
8: कुरा त्यही नै हो, अब यो सबै चिजहरूलाई समेटेको यसमा देखिँदैन, जति समेट्यो त्यो समेट्नुलाई पनि अब हामीले अरू भन्न मिलेन।
13: हजुर,
8: यहाँले भन्नुभयो जस्तो छुटेका तमाम विषयहरू छन्, किनभने जतिसँग बयानहरू लिएको थियो खास गरी त्यहाँ कारवाहीको सिफारिस गरेकोमा चाहिँ त्यो 2324 घटनामा घटनालाई उत्तिर्नुको लागि सामाजिक सञ्जालमा आफ्ना कुराहरू लेखेको भन्नलाई पनि आधार बनाएको छ, तर त्यही लेखेका कतिपयलाई समेटेको छैन, कतिपयलाई समेटेको देखिन्छ। तसँग चाहिँ यहाँले भन्न भने जस्तै अब पार्टीका ती सभापतिको बारेमा पनि कुराहरू छ, भन्दा अब यही हो, अब यो पुरै चिजलाई अहिले समेट्यो भनेर भन्न सक्ने ठाउँहरू भएन, थुप्रै कमी कमजोर उसमा छन्। त्यसको बावजुद पनि अब आयो, आएकोलाई हामीले मात्रै स्वीकार्नु पनि हुन्छ होला।
6: संघीय संसद सचिवालयले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत हुने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भोलि दिउँसो 4 बजे सिंहदरबार स्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुनेछ। अर्थमन्त्री वाग्लेले आज दिउँसो शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेटबारे जानकारी गराउनु भएको छ। भेटमा अर्थमन्त्री वाग्लेले संसदमा पेश गरिएको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको छ। नयाँ संसद भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने गरी तयारी गरिए पनि निर्माणको अन्तिम चरणको काम नसकिएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत गर्न लागि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
9: संयुक्त सभाको बैठक बस्ने पनि अब राष्ट्रिय अन्तर्राष्ट्रिय तहबाट अन्तर्राष्ट्रिय जगतले हेरिरहेको अवस्थामा कुनै पनि समस्या आउनु जोखिमपूर्ण हुन्छ, उक्त दिन पनि सकिन्न र अडियो भिडियो लगायत अन्य पक्षहरूमा आजसम्म पनि भनौँ न हिजो बेलुकासम्म खासै त्यो नै थिएन, आजसम्म पनि खास प्रगति हुन सकेको छैन। त्यति मात्रै होइन, पूर्व परीक्षण पनि गर्नुपर्ने हुन्छ, सबै पक्षको ट्युनिङ पनि मिल्नुपर्ने हुन्छ, यी सबै कुराहरू चाहिँ समयमा नै गर्न सकिएन। यसको नसकिनुको अर्थ सेटअपमै समस्या देखियो, त्यसले गर्दाखेरि नयाँ प्रतिनिधि सभा कक्ष जुन बन्दैछ त्यसमा जान नसकेको अवस्था हो।
6: बैठक स्थलको सीमित क्षमताका कारण संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी र नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई यसपटक आमन्त्रण गरिएको छैन। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक 5:45 बजे बस्नेछन्।
7: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय गैर जिम्मेवार भएको टिप्पणी गरेको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैर जिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो। अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैर जिम्मेवार र उत्तरदायी बोधको कमीका रूपमा पार्टी संसदीय दलले लिएको मुख्य सचेतक बासना थापाले बताउनुभयो।
11: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन, होइन? अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै, के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो।
7: गणतन्त्र दिवसका अवसरमा टोलीखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहेको थियो। केही दिन अघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेर सम्बोधन गरिदिन आग्रह गर्नुभएको थियो। संसदका पछिल्ला बैठकमा समेत प्रधानमन्त्री उपस्थित नभएको बारे काँग्रेसले सत्तापक्ष बहुमतको आधारमा हिँड्न खोजेको आरोप लगाइरहेको छ। प्रतिपक्षीको भूमिका संसदमा कमजोर भएको बारे उहाँले प्रधानमन्त्री र सत्तारूढ दल अवरोधकै बीच सदन चलाउन उद्यत रहेको बताउनुभयो।
6: नेपाल परिवेशमा कङ्ग्रेसबाट निर्वाचित दुईवटा अध्यक्षको पद खोसियो लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
15: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
17: मार्बलका सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन भरको।
24: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
6: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिँदा सहकारीहरू समस्याग्रस्त बनेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभावी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान संकट निम्ति को स्पष्ट पारिएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासनलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। आयोगले जिल्ला र डिभिजन सहकारी कार्यालय तथा सहकारी विभाग लगायत नियामक निकायमा रहेका व्यक्तिहरूले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोग गर्न सहयोग गरेको तथा हजुवाको भरमा सहकारी खोल्न स्वीकृति दिएको भन्दै नियामक निकायमा रहेका सहकारी अधिकृत रजिस्ट्रार, उपरजिस्ट्रार सहितका करिब 2 दर्जन पदाधिकारीमाथि कारवाही सिफारिस गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।
6: प्रतिवेदनमा सहकारी संस्थाले एउटै व्यक्तिलाई 14 करोडसम्म ऋण दिएको खुलेको छ। आयोगले अध्ययनका क्रममा एक व्यक्तिलाई एकै दिन सहकारीले 1 करोड रुपियाँसम्म कर्जा दिएको उल्लेख छ। 1 करोड कर्जा दिन एकै दिनमा 49 र 51 लाख गरी 2 कारोबार मार्फत भुक्तानी भएको देखिएको छ। प्रतिवेदन अनुसार 49% भन्दा बढी सञ्चालक समितिका पदाधिकारीले संस्थाबाट ऋण लिने गरेका छन्। सहकारीहरूले ऋण हानि कोषमा पर्याप्त रकम व्यवस्था नगरी नाफा देखाएर लाभांश वितरण गरेको समेत आयोगले औँलाएको छ। सहकारी संस्थाको कारोबार विवरण राख्ने सफ्टवेयरमा सञ्चालकले अनियमितता गर्न सहज हुने गरी 2 छुट्टा छुट्टै विवरण राख्ने गरेको आयोगले जनाएको छ।
7: मिटर ब्याज पीड़ितहरूले यही जेठ 19 गते धनुषा जिल्ला अदालत घेराउ गर्ने चेतावनी दिएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपाल मिथिला कमाण्डले मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने जनाएको हो। पत्रकार सम्मेलनमा मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले पीड़ितहरू विगत 12 दिनदेखि आन्दोलनरत भए पनि राज्य पक्ष आफूहरूका मागप्रति गम्भीर नभएको आरोप लगाएको छ।
6: उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ। फोरमको ललितपुर स्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो। बैठकले केन्द्र सरकारसँग आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग समेत गरेको छ। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताउनुभयो। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो।
7: सर्वोच्च अदालत भोलि पनि आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै लगातार 4 दिन सार्वजनिक विदा परेकाले आज र भोलिका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुला रहने सूचनामा उल्लेख छ। आज बकर ईदको अवसरमा सरकारले विदा दिएको थियो। भोलि गणतन्त्र दिवसको विदा, पर्सि 16 गते शनिबार र 17 गते आइतबार पनि सार्वजनिक बिदा छ।
6: नेपाली कंग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसिएको छ। कुल्मीको मुसिकोट नगरपालिका दुईका अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका अध्यक्ष पद्म बहादुर विष्टको पद खोसिएको हो। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै कंग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको निर्देशसहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवैवटा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ।
7: विरोधमा आज काठमाडौँमा प्रदर्शन भएको छ। नेपाल ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिले ट्रेड युनियन अधिकार रक्षा एवं श्रमिक मैत्री बजेट ल्याउन माग गर्दै माइती घरदेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालेको हो। राष्ट्रिय श्रम आयोग गठन गर, बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू गर, लोकतन्त्र ट्रेड युनियन र मानवाधिकार श्रमिकहरूको संवैधानिक अधिकार लगायतका नारा लेखिएका प्लेकार्ड सहित उनीहरूले खबरदारी गरेका हुन्।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सुर्खेतमा टिप्परको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ। भेरीगङ्गा नगरपालिका दुई कालापानीका 23 वर्षीय कमल वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार कालापानी खोलाबाट 70 भन्ने ठाउँतर्फ जाँदै गरेको टिप्परले पैदल यात्री ओलीलाई गैराती ठक्कर दिएको थियो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएका नयाँ ट्याक्सी ओया सञ्चालनमा ल्याइएको छ। नयाँ समानान्तर ट्याक्सी वे पी तथा रनवे 20 तर्फका ट्याक्सी वे एस र टी को सञ्चालन शुभारम्भ गरिएको हो। आज बिहान एक समारोहका बीच ती नयाँ ट्याक्सी वेहरूको उद्घाटन गरी सञ्चालनमा आएका छन्।
4: काठमाडौँको चन्द्रगिरी नगरपालिका स्थित मत्स्य गाउँमा पुरुषोत्तम मेला जारी छ। जेठ 3 गतेदेखि जारी एक महिने पुरुषोत्तम मास अधिक मास मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट श्रद्धालु भक्तजन भगवान नारायणको पूजा आराधना गर्न आउने गरेका छन्। धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ।
3: नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक र मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सरकारले पर्सियन गल्फ स्टेट अथोरिटीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। उक्त संस्था स्टेट अफ हर्मुजबाट जहाजहरूको आवत जावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेकाले प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। साथै उक्त संस्थामाथि अन्तर्राष्ट्रिय कानून र अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घनमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पर्सियन गल्फ स्टेट अथोरिटी हर्मुज जलमार्गमा जहाजहरूको आवत जावत नियमन गर्नका लागि इरानले हालै गठन गरेको संस्था हो। अमेरिकी अर्थ मन्त्रालयले उक्त संस्थासँग सहकार्य गर्ने व्यक्ति वा कम्पनीहरू पनि प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ। इरान अमेरिका तनाव चर्किएपछि इरानी सेनाले जलमार्गमाथि आफ्नो नियन्त्रण कडा बनाएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि सैन्य कारवाहीको धम्की दिनुभएको छ। ट्रम्पले इरानसँग मिलेर हर्मुजमा आफ्नो नियन्त्रण कायम गर्न खोजे ओमानमाथि पनि सैन्य आक्रमण गर्ने खुला धम्की दिनुभएको हो। हर्मुजमाथि कसैको नियन्त्रण सह्य नहुने उहाँले चेतावनी समेत दिनुभएको छ। उहाँले ओमानले अरू देशहरू जस्तै शिष्ट व्यवहार गर्नुपर्ने अन्यथा उसलाई समेत सैन्य बल प्रयोग गरेर उडाइदिने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल काबा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनसिपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो। राष्ट्रिय खेलकुद परिषदको बहुद्देशीय कबड्डीमा आज भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित हुन पुग्यो। इरानले घरेलु टोलीलाई 25-20, 25-15 र 25-11 सहजै पराजित गरेको हो। नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। आज भएको पहिलो सेमिफाइनलमा भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो।
4: नेपाली फाइटर रविन्द्र ढाँट युएफसीको छनौट प्रतियोगिता रोड टू युएफसी सिजन 5 सेमिफाइनलमा प्रवेश गरेका छन्। आज भएको खेलमा उनले फिलिपिनी किम्बोट एलिन्टोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स एमएमए इभेन्ट सिजनमा सफलता हात पारेका हुन्। बझाङको बाघ भनेर समेत चिनिने रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। अब उनले फाइनल प्रवेशका लागि अस्ट्रेलियाका काबिस मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन्। फाइनल जित्ने उनलाई अल्टिमेट

0: फाइटिङ च्याम्पियनसिप युएफसीमा प्रतिस्पर्धाको अवसर मिल्नेछ।
1: एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। मलेसियाको बायोमास ओभलमा भएको खेलमा इन्डोनेसियामाथि 4 विकेटको जित निकाल्दै समूह विजेता बनेको थियो। समूह बीको विजेता बनेको नेपालले अर्को समूहको उपविजेता बनेको मलेसियासँग फाइनल प्रवेशका लागि शनिबार खेल्नेछ। सोही दिन हुने पहिलो सेमी फाइनलमा नेपाल रहेको समूहको उपविजेता चीनले समूह एको विजेता थाइल्यान्डको सामना गर्नेछ। पहिलो खेलमा चीनलाई पराजित गरेको नेपालले आज सम्पन्न खेलमा इन्डोनेसियामाथि जित हात पार्दै समूह विजेता भएको हो। इन्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो।
0: सिङ्गापुरमा हुने एसियन गेम्स छनौट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। आज नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम आयोजना गरी यस वर्ष जापानको आइची नागोयामा हुने एसियाली खेलकुदको छनौट प्रतियोगिता खेल्ने उक्त टोलीको विदाई गरेको हो। छनौट प्रतियोगिता सिङ्गापुरमा आगामी मे 31 हुँदैछ। नेपाल छनौटमा समूह एमा छ। यो समूहमा नेपालले मलेसिया, कतार र चीनलाई प्रतिद्वन्दीका रूपमा पाएको छ। उसले नेपालले समूह चरणको पहिलो खेलमा यही मे 31 चीनको सामना गर्नेछ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदनपछि विपक्षी दल आक्रामक। आन्दोलनमा सहभागी सत्तारूढ रासोपाका 1.5 दर्जन सांसद आलोचनाको केन्द्रमा।
1: बजेट प्रस्तुत हुने संयुक्त बैठकको तयारी पूरा। राष्ट्रपतिसँग अर्थमन्त्रीको भेट। गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैर जिम्मेवार रहेको कङ्ग्रेसको निष्कर्ष।
0: सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक। एउटै व्यक्तिलाई 14 करोडसम्म ऋण दिएको खुलासा।
1: हुर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध। इरानसँग मिले ओमानलाई उडाइदिने ट्रम्पको धम्की।
0: र नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा इरानसँग पराजित। रोड टु युएफसीको सेमी फाइनलमा रविन्द्रले अस्ट्रेलियाका कासिब मडरोकसँग खेल्ने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: गणतन्त्र दिवस 2083 गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
3: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
2: मिति यही जेठ 15 शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
3: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
2: बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
3: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
2: अवश्य सहभागी बनौ। माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ। सिप हुन्छ साथमा, रोजगारी हातमा।
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
4: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
5: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
6: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
2: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका
9: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
10: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
11: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
12: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9542512206 छ।
11: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
13: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाम देखुन घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको नि देखिन्छ के अरे लडेको नि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
14: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
15: सम्पर्क लायन्स चौक आनन्दमार्ग नयाँगढ चितवन मोबाइल 9855059034।

0: सीबीसी नेपाली सेवाको साझो पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो, सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाए। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमान्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याज दर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6%मा सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबुला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबुला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबुलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन्। र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझपखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जीएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औँल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्खदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न, रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत दुई दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडिपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौँ।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेछौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेछौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिरहेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ, त्यसमा सबभन्दा धेरै त तपाईँहरूले निजी क्षेत्रले पनि त्यसको बिहोरिरहेको छ, यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेको छ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ, तर अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवार लिनु पर्यो त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो, पहिला थुन्ने अनि सुन्ने गर्नु भएन, तर व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्डहरू गर्न सकिन्छ, अब उसको अरबौँ रुपियाँ खरबौँ रुपियाँ लगानी छ ऊ देश छोडेर भाग्दैन नि त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसङ्ग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो, संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शङ्का गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो यो ठाउँ। दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
3: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउन मिल्छ?
2: अपनात्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने।
3: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथियोकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसङ्ग, सरकारले सातामा दुई दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कुलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौँ।
4: हप्ताको दुई दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय दिँदा हप्ताको दुई दिन दिँदा कार्यको गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि जति नै प्रतिकूल असर पर्ने भयो।
0: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ?
4: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
0: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
4: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
0: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गए राति दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आइआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: आइआरजीसीले आक्रमण गरिएको अखडाबारे केही नखुलाए पनि अमेरिकी अखडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। आइआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: Time check. Yes. समय सूचक का साथ में
7: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी
8: इट्स 9 o'clock अहिले 9 बजे को छ
9: यो रेडियो नेपाल हो राति 9 बजेको समाचारमा स्वागत छ म रमेश टमाटा सुरुमा प्रमुख समाचार सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता अमेरिकाद्वारा इरान विरुद्धको आक्रमण आज पनि जारी र रोड टू युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित समाचार अब विस्तारमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ संघीय संसदको भोलि अपराह्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म फिनिसिङ कार्य पूरा नभएकाले बहुद्देश्य हलबाट बजेट प्रस्तुति हुन लागेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ नेपाली कंग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बासना थापाले बताउनुभयो उहाँले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मस्यौदामा सबै पक्षसँग वृहत छलफल गरेर मात्र संसदमा पेश हुने बताउनुभयो 8 महिना अघि बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिद्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले 2 दिन अघि शिलान्यास गरेको सड़क पुनर्निर्माणको कामले गति लिएको हो राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ गत वर्षको बाढीले बीपी राजमार्गको करिब 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइ योग्य क्षेत्रफल विस्तार हुँदै गएको छ अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा 1,590,000 हेक्टरमा पुगेको छ सिँचाइ योग्य भूमिमध्ये 5,32,655 हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध भएको छ आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1,136 स्वास्थ्य संस्थामध्ये 2082 फागुनसम्म 1,051 संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ निजी आवास पुनर्निर्माणतर्फ 2082 फागुनसम्म 8,35,185 लाभग्राहीको पहिचान गरिएका मध्ये 8,34,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश
10: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
11: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: अब बाँकी समाचार। निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्य पूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक तथा मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्। नेपाली कंग्रेसले राष्ट्रिय मानवाधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23-24 गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सड़क खण्डमा कालोपत्र शुरू गरिएको छ। सड़कलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। पाल्पाको सदरमुकाम तानसेन नगरपालिका बाहिरबाट हेर्दा जति सुन्दर छ त्यति नै कुरूप पनि बन्दै गएको छ। पोलहरूमा इन्टरनेट र बिजुलीको तार जथाभावी तानेको र तारहरू लत्रिएका कारण सहरको कुरूपतासँगै तानसेन बजार आगलागीको उच्च जोखिममा रहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
13: यति बेला तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको मौसम चलिरहेको छ। शीतल हावापानी, हरियाली वातावरण तथा सुन्दर दृश्य अवलोकनका लागि यहाँ आउने पर्यटकले तानसेन बजारभित्र भने कुरूपता महसुस गर्छन्। अव्यवस्थित तार तथा पोलहरूका कारण सुन्दरता कम हुँदै जाँदा जोखिम पनि उत्तिकै बढेको छ। तारका कारण सुन्दरता हराएर कुरूप हुन लागेको स्थानीय सरकारका प्रतिनिधि सागरमान महर्जनले बताउनुभयो।
14: यसले चाहिँ एउटा त सौन्दर्यकरणलाई छेकिरहेको जस्तो देखिन्छ भने अर्को यसको जोखिम भनेको आगो लागेको जोखिम छ। र त्यो सँगसँगै पर्यटकहरू आइराख्दाखेरि यसले सहरलाई नै कुरूप देखाइरहेको छ।
13: बजार क्षेत्रका पोलहरूमा जथाभावी तानिएका तारले सहरको सौन्दर्यता मात्र होइन सर्वसाधारणको सुरक्षामै समेत चुनौती थपेको स्थानीयवासीको गुनासो छ। नेपालकै पुरानो तानसेन नगर अव्यवस्थित तारका कारण आगो लागेको उच्च जोखिममा परेको तानसेनका स्थानीय करुणा काफ्लेले बताउनुभयो।
14: अवस्थित रूपमा रहेका यो पोलहरूको तार छ, यसमा एक त प्रयोग भएका तार, एक प्रयोग नभएका तार, दुवै तार छ। यो चाहिँ हाम्रो आगो लागि स्पार्कका कारणहरूले विभिन्न समस्याहरू आउन सक्छ। घना बस्तीको बीचमा रहेका तारहरूले ठुलो दुर्घटना निम्ताउन सक्छ।
13: तानसेन तम्घा सडकमा समेत तारहरूको उच्च जोखिम छ भने बजारका साँगुरा र ससाना गल्लीहरूमा जथाभावी छाडिएका तारका कारण आग लागि भए दमकलको सहज पहुँच पुग्दैन। तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने इन्टरनेट सेवा प्रदायक संस्थासँग समन्वय गरेर व्यवस्थित गरिने बताउनुहुन्छ।
15: तानसेन नगरपालिकाको विशेष गरी कोर एरिया बजार क्षेत्रमा चाहिँ यो केबल नेटवर्क लगायतको इन्टरनेटको तारहरू अव्यवस्थित भएर चाहिँ जोखिमयुक्त देखिएको अवस्थामा तानसेन नगरपालिका नगर प्रमुखसँग परामर्श भइहाल्छ। अब केही समयमा यसको बैठक बसेर त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसले चाहिँ यो कार्य चाहिँ
13: प्राकृतिक रूपमा सुन्दरताले भरिएको तानसेन मानव सृजित इन्टरनेट तथा विद्युतीय तारका कारण आगो लागि भए ठुलो क्षति बेहोर्नु पर्ने देखिन्छ। तसर्थ सरकारवाला निकायले बेलैमा ध्यान पुर्याएर अव्यवस्थित तारलाई भूमिगत तथा अन्य तरिकाले व्यवस्थापन गर्न जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
9: अब बाँकी समाचार। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरुद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय सहर हो। अमेरिकी सैनिक कमान्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको चारवटा ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्ध विरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारवाही गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली सेयर बजारमा गिरावट आएको छ। मध्यपूर्व युद्ध विराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो। हिजो सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो। अब आर्थिक समाचार। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थान मध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 संस्थान कानूनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार शेयर पुँजीमा 50% भन्दा बढी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानका रूपमा वर्गीकृत गरिएको छ। कार्य प्रकृतिका आधारमा औद्योगिक क्षेत्रमा 10, वित्तीय क्षेत्रमा 10, सेवा क्षेत्रमा 11, व्यापारिक क्षेत्रमा 4, सामाजिक क्षेत्रमा 5 तथा जनउपयोगी क्षेत्रमा 5 संस्थान रहेका छन्। बैंक तथा वित्तीय क्षेत्रको विस्तार, स्रोत परिचालन र मूल्य स्थिरतामा सार्वजनिक संस्थानको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ। कर तथा लाभांश मार्फत सरकारी कोषमा संस्थानहरूले उल्लेखनीय योगदान गरेका छन्। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 अस्तित्वमा रहेका 45 संस्थान मध्ये 20 नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् भने 25 संस्थानमा सरकार तथा सरकारी निकायको संयुक्त रूपमा 50% भन्दा बढी स्वामित्व रहेको छ। 32 संस्थानमा सरकारको 90% भन्दा बढी र 36 संस्थानमा 60% भन्दा बढी शेयर स्वामित्व रहेको छ। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार मणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण 2082-83 गत आर्थिक वर्ष 2024 40.84 अमेरिकी डलर औसत खर्च गर्ने, पर्यटकले सन् 2025 33.08 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च 19% घटेको थपलियाले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको 10 महिनामा 1,81,70,00,00,000 मूल्य पर्ने 6 थरीका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै 25,53,00,00,000 अर्थात 16.35% वृद्धि भएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा पेट्रोलियम पदार्थहरूको आयातबाट 67,19,00,00,000 राजस्व संकलन गरेको बताउनुभयो। स्थानीय बजारमा बिहिबार सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 5,500 र चाँदी 215 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल प्रति तोला 2,85,000 र त्यति नै परिमाणको सेतो धातुको मूल्य 4,865 कायम भएको छ। बुधबार छापावाल सुनको मोल प्रति तोला 2,90,500 र त्यति नै परिमाणको चाँदी 5,080 कारोबार भएको थियो। अब खेल समाचार अजय बमबाट।
16: नेपाली मिक्सड मार्शल आर्ट्स एमएमए खेलाडी रविन्द्र ढाँट प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप युएफसीको सेमी फाइनलमा पुगेका छन्। मकाउमा बिहेबार भएको रोड टु युएफसी अन्तर्गतको खेलमा फिलिपिन्सका किबर्ट अल्टिजोन्सलाई रोमाञ्चक ढङ्गले पराजित गर्दै उनले यो सफलता हात पारेका हुन्। खेलको दोस्रो राउन्डमा रविन्द्रले आफ्ना प्रतिद्वन्दीलाई भुइँमा ढालेर लगातार मुक्काको वर्षा गरेपछि नकआउटका आधारमा शानदार जित सुनिश्चित गरे। अब रविन्द्रले आठम्यान सिङ्गल एलिमिनेसन ढाँचाको रोड टु युएफसी सिजन 5 ब्याटनवेट प्रतियोगिता अन्तर्गत अझै 2 खेलहरू जित्नु पर्नेछ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमी फाइनलमा पुगेको छ। मलेसियामा लगातार दोस्रो जित निकाल्दै नेपाली टोली अन्तिम 4 पुगेको हो। नेपालले बिहिबार इन्डोनेसियालाई 4 हराएको छ। नेपाल समूह बीको विजेताका रूपमा अघि बढेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माको प्रदर्शन उत्कृष्ट रह्यो। जितको लागि 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 गुमाउँदै पूरा गर्यो। नेपालले सुरुवात राम्रो गर्न सकेन। ओपनर सम्झना खण्डका 1 रनमा पूजा महतो 9 रन र रुबी पोदारा रनको खाता नखोली आउट भए। 20 रन जोड्दा नेपालले 3 गुमाइसकेको थियो। त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरे। उनले 43 बल खेल्दै 5 सहित अभिजित 42 रन जोडेर नेपाललाई जिततर्फ डोर्याइन्। कविता कुवरले 14 रन बनाउँदा सीता राणा मगर अभिजित 13 रन बनाइन्।
9: अब मौसम आज राति बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने, संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय, बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता, अमेरिकाद्वारा इरान विरूद्धको आक्रमण आज पनि जारी र रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सांस्कृतिक प्रस्तुति
1: साझा बसन्तपुर बजारमा रैथानी फुड फेस्टिवल
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि
1: अवश्य सहभागी बनौ माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी फोन 9827-2738-89 9801-0034-55 9801-16372 र 9765-73877
2: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
3: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 कि लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
4: ए हो र
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
0: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
6: एसी रुम सहितको आधुनिक कक्षा कोठा
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
6: नियमित परामर्श तथा मार्गदर्शन
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9855-54206 9851-0091 9855-63387 वा 9141-5872 सम्पर्क गर्न सक्नुहुनेछ
6: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: स्वदेश FM 93.2 मेगा

0: निष्पक्ष स्वदै निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

बाद बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजना भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रवर्तनमा हुने उक्त कार्यक्रम आगामी जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजारस्थित खुला स्वरमा सञ्चालन गरिनेछ। माडी क्षेत्रको मौलिक कला, संस्कृति, भाषा, वेशभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त उत्सवमा विभिन्न जातजाति तथा समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ। उत्सवमा थारू, मगर, तामाङ, गुरुङ, नेवार, चेपाङ, राई, दराई लगायत 12 जनजातिका सांस्कृतिक प्रस्तुति, बाजा गाजा र वेशभूषा समावेश गरिने जनाइएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकी सहित परिक्रमा गरिने र साँझ मौलिक खाना पर्व सञ्चालन गरी विभिन्न जातजातिका परम्परागत परिकारहरूको खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ। स्थानले आयोजना गरेको माडी मौलिक सांस्कृतिक उत्सवको प्रभाव स्वरूप माडीको मधेसी समुदायमा समेत भाषिक एवं सांस्कृतिक उत्थानको उत्प्रेरणा मिलेको छ। उत्सवमा सहभागिताका लागि माडी तीन रतनी र रेवाटोल क्षेत्रमा बसोबास गर्दै आएका मधेसी नागरिकहरू भेला भई छलफल गरेका छन्। भेलाबाट उत्सवको झाँकीमा सहभागी हुने र फुड फेस्टिभलमा मधेसी परिकारहरू बिक्री एवं प्रचार प्रसार गर्ने निर्णय गरिएको मधेसी युवा अगुवा राजु राउत आहिरले बताउनुभयो। माडीका अन्य जातीय समूहहरू आफ्नो परम्परागत वेशभूषा, परिकार र संस्कृतिप्रति जागरूक भई त्यसकै बलमा होमस्टे सञ्चालन गरिसके हामी भने पछि छुट्यौं, अब माडी अघि अब अगाडि बढ्ने हो। मधेसी महिला अगुवा पुनम शाहको भनाइ थियो। सांस्कृतिक उत्सव सके लगतै पुनः छलफल गरी रतनी गाउँ क्षेत्रमा मधेसी होमस्टे स्थापना गर्ने तयारी गरिएको अर्का मधेसी अगुवा बिगुवा शाह कानुले बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित माडी मौलिक सांस्कृतिक उत्सवको तयारी स्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ। बसन्तपुर बजार व्यवस्थापन समितिको समेतको जिम्मेवारी रहेको बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा बिहिबार बिहान बजार क्षेत्रका सड़क, नाली तथा सार्वजनिक स्थानहरूको सामूहिक सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर ढकाल, नम्बाडी नगर प्रमुख तारक कुमारी काशी महतो, उपप्रमुख हेमप्रसाद महतो, वडा अध्यक्ष रूपुरन महतो र गणेश प्रसाद विश्वकर्मा लगायत सशस्त्र र जनपद प्रहरी र बजारवासी नागरिकहरूको सहभागिता रहेको थियो। उत्सवमा आउने पाहुनालाई स्वच्छ, सुन्दर र व्यवस्थित वातावरणमा स्वागत गर्ने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष एम कुमार विश्वकर्माले बताउनुभयो। कार्यक्रमलाई सफल पार्न सहभागी हुने र सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो। पालिका दुई शीतलपुर निवासी शङ्कर पाण्डे मुक्तिको शब्द सिर्जनामा मेरो आफ्नै संसार बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहिबार मानव सेवा आश्रममा आयोजित विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार संघका अध्यक्ष उत्तम केसी लगायतले गीत सार्वजनिक गर्नुभएको हो। हाल माडीका रैथाने उत्पादनहरूलाई राजधानी शहरमा बजारीकरणमा जोडिनुभएका सर्जक पाण्डेले भिडियोबाट प्राप्त आमदानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवा बीचको सम्बन्ध अझै मजबुत बनाउन चाहेको धारणा राख्नुभयो। सामाजिक सन्देश पारिवारिक भावनालाई समेटेको गीतमा गायक प्रमोद खरेलको स्वर र सन्तोष श्रेष्ठको संगीत तथा माधवराज खरेलको भिडियो निर्देशन रहेको छ। भिडियोमा पारिवारिक सम्बन्ध, जीवन संघर्ष र आफ्नोपनका विभिन्न आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरूआत गरेको छ। भरतपुर महानगरपालिका स्वर सरणपुर स्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। उद्योगका अध्यक्ष जीना रायड बहादुर छेत्रीले सो जानकारी दिँदै भन्नुभयो, अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुवात गरेका छौ। स्वदेशी उद्यमीको संयुक्त लगानीमा 1 अर्ब 30 करोड सञ्चालनमा आएको जनाइएको छ। राष्ट्रिय खबरहरू। राष्ट्रिय मानव अधिकार आयोग र जेएनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायसँग भीड़ नियन्त्रण गर्न आवश्यक सामग्री अभाव रहेको तथ्य औल्याएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको 29 पृष्ठको संक्षिप्त प्रतिवेदनमा प्रहरी र सशस्त्र बीच भीड़ नियन्त्रणमा आवश्यक सामग्री नभएको तथ्य उल्लेख गरिएको छ।
आयोगले जेन्जी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा केही गम्भीर र चर्चित घटनाबारे समीक्षा नै नभएको देखाएको छ। नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवामाथि भदौ 24 गते बुढा नीलकण्ठस्थित आफ्नो निवासमा भएको कुटपिट, काठमाडौँ महानगरपालिकाका तत्कालीन नगर प्रमुख वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको भूमिका, सार्वजनिक र निजी सम्पत्ति ध्वस्त हुँदासम्म पनि नेपाली सेनाको निष्क्रियताबारे आएको प्रतिवेदन मौन रहेको छ। समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ। वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेमजोङ, रेडु यादव र डाक्टर सुरेन्द्र कुमार झालाई जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच एकता सम्पन्न भइसकेको छ। नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको आकार बढाउने गरी विधान संशोधन गरेको छ। गत पुस 27 गतेदेखि 30 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा भएको विशेष महाधिवेशनबाट पारित विधानमा केन्द्रीय कार्य समिति 8 पदेन सदस्य सहित 240 सदस्य बनाउने उल्लेख छ। यसअघि 2078 मङ्सिरमा भएको पार्टीको 14 महाधिवेशनले पारित गरेको विधानमा 14 पदाधिकारी सहित 167 सदस्य केन्द्रीय समिति बनाउने व्यवस्था रहेको थियो। त्यसै अनुसार उक्त महाधिवेशनबाट 134 निर्वाचित र 33 मनोनित गरेर 167 सदस्य केन्द्रीय कार्य समिति बनाइएको थियो। भट्टसँग जोडिएका व्यक्तिहरूमाथिको अनुसन्धान शुरू गरेको छ। भट्टमाथि मुद्दा चलाउन सिफारिस गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले 56 लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रुखा राख्न पत्र पठाएको हो। साथै उनीहरूको लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ। संघीय सदनमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ। पार्टीको बिहिबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो। बैठक हुने डेबारे जानकारी दिँदै काँग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिको बारेमा छलफल भएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा कम्तीमा कुल बजेटको 10% बजेट छुटाउन माग गरेको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो। संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै राख्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कुल बजेटको 10% बजेट छुटाउन माग गरेको हो। बागमती नदी कोरिडोर अन्तर्गत थापाथली, गौरीगाउँ, मनोहरा र बालासु लगायतका क्षेत्रका अनाधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाएको एक महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्यलमा छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास रहेको क्षेत्र अहिले भत्किएको इट्टा, ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढिरहेको छ, तर घरबारविहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने बारे कुनै सरकारी तथ्याङ्क रहेको छैन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 53 69 58 5550 77 061 र 98 55 77 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98 55 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: Só daí despoxa. Despoxa.
1: Sua DSFM, Tirana Petroplo, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: पुचाएको प्रतिवेदन भन्दा यसलाई वृहत मानिए पनि प्रतिवेदन भित्रका कतिपय गम्भीर मौनता त्रुटि र सिफारिश विवादमा तानिएका छन्। जस्तै बालेनको भूमिकामाथि रहस्यमय मौनता, देउवा दम्पतिमाथिको कुटपिट र चर्चित घटना ओझेलमा प्रतिवेदन नै तोडमोड गरिएको, एमालेको आशंका, सेनालाई उन्मुक्ति दिन खोजेको आरोप, रासोपा सांसदहरूको आक्रोश लगायतका त्रुटिहरू प्रतिवेदनमा औल्याइएको छ। सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू, मानवाधिकार कर्मी र सुरक्षा क्षेत्रका जानकारहरूले आएको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठाएका छन्। आयोगको प्रतिवेदन बुधबार सार्वजनिक भएको थियो, जसमा जेएनजी आन्दोलनका क्रममा राज्य संयन्त्रबाट गम्भीर मानवाधिकार उल्लंघन भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार हननकर्ताका रूपमा दोषी ठहर गरेको छ। यसै गरी सत्तारूढ रासोपा सभापति रवि लामिछाने सहित डेढ़ दर्जन सांसदहरूलाई पनि कार्यवाही सिफारिश गरेको छ। मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले 3 महिनाभित्र प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको बताउनु भएको छ। प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहने उहाँले बताउनुभयो। सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले 2 महिनाभित्र कारणसहित आयोगलाई जवाब दिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ। यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ। नयाँ तथ्य आएमा त्यसअनुसार निर्णय हुन सक्छ, तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिश कार्यान्वयन प्रक्रियामा गएको ठान्छ, उहाँले भन्नुभयो।
1: सहकारी व्यतिथिमा विभागको पूर्व नेतृत्व समेत जिम्मेवार, कार्यवाही गर्न जाँचबुझ आयोगको सिफारिश शीर्षकमा अभियान दैनिकमा खबर छापिएको छ। सहकारी क्षेत्रमा देखिएका व्यतिथि जाँचबुझ आयोगले सहकारी विभागका 5 जना पूर्व रजिस्ट्रार सहित दर्जनौ कर्मचारीमाथि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। सहकारी संस्थाको दर्तादेखि कार्यक्षेत्र विस्तार, सेवा केन्द्र सञ्चालन र संस्था एकीकरणसम्मका निर्णयमा गम्भीर लापरवाही भएको औल्याउँदै आयोगले अनुसन्धान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको हो। आयोगले विभागका पूर्व रजिस्ट्रार डा टोकराज पाण्डे, झलकराम अधिकारी, रूद्रप्रसाद पण्डित, लीला प्रसाद शर्मा र सुदर्शन प्रसाद ढकाललाई कानूनी कार्यवाही गर्न सुझाएको छ। त्यसै गरी पूर्व उप रजिस्ट्रार शशिकुमार लम्साल, सुरेन्द्र प्रसाद पौडेल, खिमानन्द आचार्य, धनगढ़ी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार गोकुल प्रसाद बोहरा सहित विभागका शाखा अधिकृत, कानून अधिकृत र अन्य सम्बन्धित कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ। आयोगका अनुसार सहकारी संस्थाको दर्ता गर्दा सम्भाव्यता अध्ययन, आवश्यकता मूल्यांकन, वित्तीय क्षमता परीक्षण र पूर्वाधार तयारीको ठोस विश्लेषण नै नगरी देशभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको थियो। यसले सहकारीको संख्या न त बढ़ायो तर नियमन र निगरानी कमजोर बन्दा संकट झनै गहिरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 44 सहकारीको दर्ता, 35 सहकारीको शाखा कार्यालय तथा सेवा केन्द्र विस्तार, 19 सहकारीको कार्यक्षेत्र विस्तार तथा 10 वटा संस्था एकीकरणका निर्णयमा संलग्न पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कार्यवाही सिफारिश गरिएको हो।
0: उच्च शिक्षाका नाममा पुँजी पलायनको जोखिम शीर्षकमा हिमालय टाइम्समा खबर छ। पछिल्लो समय उच्च शिक्षाका नाममा विदेश पलायन बढ्दै गएको छ। स्वदेशमा शिक्षा झन झन महँगो हुँदै गएपछि शिक्षाका नाममा विदेशीलाई थप बल पुगेको देखिन्छ। नेपालका निजी शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा छैनन्, त्यसैले प्रारम्भिक शिक्षा सकिन

0: प्रयोग भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ। बढ्दो युवा पलायनले सबै क्षेत्रमा जनशक्ति पनि अभाव हुँदै गएको छ। निजी क्षेत्र मात्र नभई कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ। नेपालको कुल कारास्थ उत्पादन जीडीपीमा कृषि उद्योग लगायतको योगदान घट्दै जानुको एउटा कारण सम्बन्धित क्षेत्रको दक्ष जनशक्ति अभाव पनि भएको बताइएको छ। नेपालमा प्रतिवर्ष करिब 5 लाख व्यक्ति श्रम बजारमा थपिने र उक्त जनशक्ति उच्च शिक्षा वा वैदेशिक रोजगारीका नाममा विदेशिने गरेको विज्ञहरू बताउँछन्। उच्च शिक्षाका नाममा विदेशिनु चिन्ताको विषय नभए पनि उच्च शिक्षाका नाममा विदेशमै स्थायी बसोबासको प्रबन्ध मिलाएर स्वदेशमा रहेको आफ्नो सबै पैतृक सम्पत्ति बिक्री गरेर विदेश लैजाने प्रवृत्तिले नेपालमा ठूलो मात्रामा पुँजी पलायन खतराको संकेत देखाएको छ। घर जग्गा कारोबारमा मन्दी आउनु र नेपालमा लगानी विस्तार हुन नसक्नु पनि सोही पुँजी पलायन नै मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।
1: सरकारले बहुमत शेयरधनीले अल्पसंख्यक शेयरधनीको हित विपरीत गर्न सक्ने कार्यको नियमन गर्नेदेखि सार्वजनिक कम्पनीहरूमा हुने भ्रष्टाचार, अनियमितता तथा गलत कार्यलाई नियन्त्रण गर्न गोप्य सूचना प्रणाली लागू गर्ने गरी नयाँ कम्पनी ऐन बनाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौजूदा कम्पनी ऐन 2063 संशोधन गर्नुपर्ने करिब एक दर्जन कारण प्रस्तुत गर्दै नयाँ कम्पनी ऐनको विधेयकको अवधारणा पत्र तयार पारी बिहिबार सार्वजनिक गरेको हो। 2063 सालमा बनेको ऐनले हालको बदलिँदो अवस्था, नवप्रवर्तन तथा प्रविधिमा आधारित व्यवसाय, स्टार्टअप र संघीय संरचना अनुरूपको कम्पनी प्रशासनलाई पूर्ण रूपमा संशोधन गर्न नसकेका कारण पनि ऐन संशोधन गर्नुपर्ने अवस्था आएको सरकारले बताएको छ। अवधारणा पत्रमा मन्त्रालयले निष्क्रिय कम्पनीको स्पष्ट परिभाषा गर्ने, आवेदन प्रक्रियालाई सहज बनाउने तथा कम्पनीको अवस्थाबारे संचालकको स्वघोषणालाई मुख्य आधार मान्ने उल्लेख गरेको छ। कम्पनी प्रशासनमा विद्युतीय प्रणाली लागू गरी कम्पनी सम्बन्धी सेवा प्रवाहलाई सरल, सहज र प्रविधि मैत्री बनाई व्यक्तिको भौतिक उपस्थिति बिना नै अनलाइन पद्धतिबाट सेवा प्रवाह गर्ने प्रणालीलाई कानूनी रूपमा थप सरल, सहज र सुदृढ बनाउने, कम्पनी संचालक समितिको उत्तरदायित्व, स्वतन्त्र संचालकको भूमिका, जिम्मेवारी र पारदर्शिता सम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन ऐन संशोधनको तयारी गरिएको मन्त्रालयले उल्लेख गरेको छ। बहुमत शेयरधनीबाट अल्पसंख्यक शेयरधनीको हित विपरीत हुन सक्ने कार्यको नियमन तथा उपचारात्मक व्यवस्था गर्ने, सार्वजनिक कम्पनीहरूमा नियुक्ति गर्नुपर्ने पदहरूमा उपयुक्त व्यक्तिको नाम र पारिश्रमिक समेत सिफारिश गर्ने समितिको व्यवस्था गर्न नयाँ कानून आवश्यक भएको उल्लेख गरिएको छ। कम्पनी ऐन संशोधनको तयारी शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: वेल गाइज न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12-देखि 17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी फोन 9827-2738-89 9801-0034-55 9801-16372 र 97650-73877
1: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई ज्याम्मै
2: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083
0: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ
2: मिति यही जेठ 15 गते शुक्रबार समय दिउँसो 3 बजेदेखि र स्थान